0: भीम व्यक्तिको उद्धारको आशालाई अझै जीवित राखेको छ। नेपाल सरकारले उपलब्ध सबै संयन्त्रलाई परिचालन गरी उद्धारलाई निरन्तरता दिएको छ। खोज तथा उद्धारमा विदेशका स्वरूप विज्ञ समेत सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गरिरहेका उपसचिव राम बहादुर केसीका अनुसार भारत चीन र दक्षिण कोरियाका विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज र उद्धारलाई निरन्तरता दिएको छ। जलविद्युत आयोजनाको सुरूङ र घरबस्ती तथा बजार क्षेत्रमा गरी दुई तहमा उद्धार तथा खोजी भइरहेको छ। हेलिकप्टरबाट नेपाली सेना, स्थलमार्गबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सुरूङभित्र सेनाको नेतृत्वमा विदेशी विज्ञ टोलीले उद्धार गर्दैछन्। भदौ 10 गते बिहान 8:37 बजे आएको भोटेको सिबारीबाट तीन जिल्लाका 15 पालिका प्रभावित छन्। नुवाकोट र रसुवामा भोटेकोसी र त्रिशुली नदी वरिपरिका बस्ती तथा पूर्वधार बाढ़ीले अति प्रभावित भएका छन्। भारत चीन र दक्षिण कोरियाका विज्ञ टोलीहरूले समेत उद्धारलाई निरन्तरता दिएका छन्। हेलिकप्टरबाट नेपाली सेना, स्थलमार्गबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सुरूङभित्र सेनाको नेतृत्वमा विदेशी विज्ञ टोलीले उद्धार कार्य गर्दै आएका छन्। आयोजना स्थलमा अझै जीवित व्यक्ति रहने सम्भावना भएकाले खोजी कार्यलाई तीव्र बनाइएको छ। सुरूङभित्र जीवनको खोजी शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
1: नदी वा खोलाहरू जीवित सम्पदा भएको व्याख्या सर्वोच्च अदालतले गरेको छ। मानव सरहको जीवितको रूपमा व्याख्या गर्दै सर्वोच्चले खोला र नदी आफ्नो प्राकृतिक बहाव क्षेत्रमा स्वतन्त्र रूपमा बग्न पाउने मौलिक अधिकार राख्ने महत्वपूर्ण फैसला गरेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत साउन 13 गते गरेको फैसलामा खोलाको बहाव क्षेत्र वा चौडाईलाई कसैले पनि संकुचित गर्न नपाउने र यसको प्राकृतिक रूपमै संरक्षण हुनुपर्ने व्याख्या गरिएको छ। खोला र नदीहरू जीवित सम्पदा भएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
0: नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवादबीच शीर्ष नेताहरूबीच प्रत्यक्ष संवाद शुरू भएपछि पार्टीभित्र सहमतिको वातावरण बन्न सक्ने संकेत देखिएको छ। सभापति गगन कुमार थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भएको वान टू वान भेटवार्तापछि लामो समयदेखि नेतृत्व वैधानिकता र 15 महाधिवेशनको प्रक्रियालाई लिएर विवादित देखिएको कांग्रेसभित्र संवादको नयाँ प्रयास अघि बढ़ेको हो। एकातर्फ सभापति थापा नेतृत्वको संस्थापनपछि पूर्व निर्धारित कार्यतालिका अनुसार आगामी असोज 16 19 गतेसम्म महाधिवेशन सम्पन्न गर्ने तयारीमा छ भने अर्कोतर्फ पूर्व सभापति शेरबहादुर देवान निकट पछिले विशेष महाधिवेशनबाट बनेको वर्तमान कार्य समितिको वैधानिकतामाथि प्रश्न उठाउँदै समानान्तर संगठनात्मक गतिविधि अघि बढ़ाइरहेको छ। विपक्षले आफ्नो राजनीतिक तथा संगठनात्मक तयारी तीव्र बनाइरहेका बेला गगन पूर्णबहादुर भेटलाई भने कांग्रेसभित्र सम्भावित सहमतिको प्रारम्भिक आधारका रूपमा हेरिएको छ। थापासँगको भेटमा खड्काले 15 महाधिवेशनको प्रक्रियामा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्य अध्यावधिक नभएको आधारमा कसैलाई महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्न नहुने धारणा समेत राखेका छन्। कांग्रेसमा संवादको ढोका खुल्यो, महाधिवेशन अघि सहमतिको सूत्र खोजिँदै शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।
1: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 टीम बनाएर अनुसन्धान अघि बढ़ाएको छ। पीड़ितका तर्फबाट कुनै उजुरी नपरे पनि पीड़ितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्यूरोले जनाएको छ। 10 भदौको भोडेकोशी बाढ़ीमा सम्पर्कविहीन व्यक्ति खोजीको आग्रह गर्दै परिवारजनले सामाजिक सञ्जालमा राखेका सामग्रीमा घृणास्पद प्रतिक्रिया आइरहेपछि विभिन्न व्यक्तिले सामाजिक सञ्जालबाट यसप्रति सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराइरहेका थिए। असंवेदनशील कमेन्ट गर्नेहरूलाई कानूनी कार्यवाही गर्नुपर्ने र सरकारको नेतृत्व पनि बोल्नुपर्ने उनीहरूको माग थियो। प्रधानमन्त्री शाहले शनिबार फेसबुकमा स्टाटस लेख्दै त्यस्ता प्रतिक्रिया दिनेहरूमाथि कार्यवाही गर्ने चेतावनी दिएका थिए। सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै सरकार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब भित्री पृष्ठका खबर बाढ़ी प्रभावितको उद्धार र राहत कार्य जारी रहँदा बाढ़ीबाट जोगिएका विद्यार्थीलाई मानसिक समस्या बढ़ने जोखिम देखिएको छ यस्ता समस्याबाट जोगाउन तत्काल उनीहरूलाई विशेष परामर्श दिनुपर्ने विज्ञको सुझाव छ बाढ़ीमा परेर आफन्त तथा सहकर्मी गुमाएकामा यस्तो समस्याको जोखिम बढ़ी देखिन सक्ने मनोविदको बुझाइ रहेको छ
3: रसुवाको फुटेको सीमा आएको बाढ़ी पछि त्रिशुली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन डीएनए नमूना संकलन र पहिचान गर्ने काम भइरहेको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्
2: भुटेकोशी खुलामा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएका अर्को शव फेला नपर्दा पशुपति क्षेत्रमा मात्रै 1500 भन्दा बढ़ी कुश बनाएर दाह संस्कार गरिएको छ जल प्रलयले निम्त्याएको मानवीय क्षतिको पीड़ा आर्यघाटमा स्पष्ट देखिएको छ पशुपति क्षेत्र विकास कोषका अनुसार बाढ़ीपछि केही दिनसम्म आर्यघाटमा अत्याधिक चाप देखिएको थियो
3: सड़क विभागले धादिङको कृष्णवीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको छ विभागका महानिर्देशक डाक्टर विजय जैशीले आइतबार स्थलगत अनुगमनका क्रममा संचारकर्मीसँग कुरा गर्दै कृष्णवीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिएका हुन्
2: वर्षायामसँगै सड़कमा खसेको पहिरो र निरन्तरको अवरोधका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकाका किसानले आफ्नो कृषि उपज बजारसम्म पुर्याउन ज्यानकै जोखिम मोल्नु परेको छ पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर क्षेत्रमा खसेको पहिरो र सड़कमा थुप्रिएको लेदो तथा ढुङ्गा छिचोल्दै किसानहरू दैनिक जसो तरकारीका भारी बोकेर बजारतर्फ जाने गरेका छन्
3: भोटेकोशी बाढ़ीले रसुवा नुवाकोट धादिङ र गोर्खाका 55 खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीका कारण हालसम्म 6,40,00,000 रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ
2: सिन्धुलीका नदी किनारमा रहेका दर्जनौ बस्ती बाढ़ी र नदी किटानको उच्च जोखिममा छन् बीपी राजमार्ग तथा मध्यपाली लोकमार्ग आसपासका नदी किनारमा सड़क घर तथा व्यापारिक संरचना विस्तार हुँदै गए तापनि सम्भावित विपदबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्व तयारी हुन नसक्दा तल्लो तटीय क्षेत्र सधैँ जोखिममा पर्ने गरेको छ
3: विद्यालय तहका पढ़ाईसँगै विद्यार्थीलाई अनुशासित जिम्मेवार र असल नागरिकका रूपमा विकास गर्ने उद्देश्यले पूर्वी नेपालका विद्यालयमा राष्ट्रिय सेवा दल एनसीसी तालिम सञ्चालन हुँदै आएको छ नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत कक्षा 8 देखि 12 सम्मका विद्यार्थीलाई जुनियर र सिनियर डिभिजन अन्तर्गत तालिम दिँदै आएको हो

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डेशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513 17966 गजुरी शाखा सम्पर्क

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगङ्गा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
5: यति बेला बिहानको 6 बज्यो।
6: Around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: सरको जोखिम कक्षा सुरु हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरुरी।
9: नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने, नयाँ टिचरहरू, नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनुपर्छ।
10: जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एएफडी पार्टीको ऐतिहासिक सफलता, परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का।
8: र एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित।
11: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
12: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
11: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
12: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
11: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
12: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-256-6617,
11: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-625-94, 98510-5424।

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीले गुमेका जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीड़ा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौं आँखाको प्रतीक्षामा देश शोकमग्न छ। भोटेकोसीको बाढ़ीले छोड़ेको पीड़ा तत्काल मेटिने छैन। हजारौं परिवार अझै आफन्तको खोजीमा छन्। सयौं परिवार घरबार विहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्झना व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपदले भत्काएको जीवन पुननिर्माण गर्ने राष्ट्रिय संकल्प गर्ने दिन समेत हो भनेर आजको गोर्खापत्रले खबर लेखेको छ। यही विनाशकारी घटनाको 13 दिनमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। गृह मन्त्रालयका अनुसार राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। आज सार्वजनिक विदा भने नरहेको सरकारले प्रष्ट पारिसकेको छ।
2: यसैबीच बाढ़ीपछि रसुवाका जंगल, भीर तथा नदी किनारामा मानिस फँसेको हुन सक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीले ती क्षेत्रमा गस्ती तीव्र पारेका छन्। सुरक्षा निकायका अनुसार जंगल तथा नदी आसपासका सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। सम्पर्कविहीन भएका व्यक्तिले आफ्ना आफन्तहरू जंगल तथा भीरमा रहेको आशंका गरेका छन्। यसैलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सम्भावित ठाउँमा निगरानी बढ़ाएका छन्। बाढ़ी आएको पहिलो दिनदेखि नै नदी किनार तथा त्यस आसपासका माथिल्ला क्षेत्रमा हेलिकप्टर मार्फत निगरानी र रेकी गरिएको सुरक्षा निकायले जनाएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा निगरानी बढ़ाए पनि अहिलेसम्म कसैलाई फेला पार्न नसकिएको सुरक्षा निकायको भनाई छ। नयाँ पत्रिकामा खबर छ।
1: भोटेकोसी नदीमा बाढ़ी आएको 10औं 11औं दिनमा गरी चारजनाको उद्धार भएपछि प्रभावित क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको उद्धारको आशालाई अझै जीवित राखेको छ। सरकारले उपलब्ध सबै संयन्त्रलाई परिचालन गरी उद्धारलाई निरन्तरता दिएको छ। खोज तथा उद्धारमा विदेशका सुरुङ विज्ञ समेत सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गर्नुभएका उपसचिव रामबहादुर केसीका अनुसार भारत, चीन र दक्षिण कोरियाको विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। जलविद्युत आयोजनाको सुरुङ र घर बस्ती तथा बजार क्षेत्रमा गरी दुई तहमा उद्धार तथा खोजी भइरहेको छ। भोटेकोसी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको उद्धारसँगै सरकारले पुनर्स्थापनाको काम पनि अघि बढ़ाएको छ। बाढ़ीका कारण घर जग्गा गुमाएका तथा जोखिमयुक्त ठाउँमा बसिरहेका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी पुनर्स्थापना गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समिति गठन गरेको हो।
2: नदी र खोला किनारका जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून निर्माणको गृह कार्य थालेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले तटीय क्षेत्रका बस्ती र बजार ध्वस्त पारेपछि सरकार कानून बनाएरै दीर्घकालीन समाधान र सुरक्षित आवासको प्रबन्ध गर्ने योजनामा अघि बढ़ेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नागरिकको सुरक्षित आवासको प्रबन्ध सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो। त्यसैले कानून बनाएरै जोखिमयुक्त बस्ती स्थानान्तरणलाई अगाडि बढ़ाउन लागि उहाँको भनाई छ। भूमि मन्त्रालयले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। त्यहाँ जोखिमयुक्त स्थानको बसोबास सार्ने कानूनी व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले जोखिमयुक्त ठाउँमा बसेका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि केन्द्र र जिल्ला तहमा समिति र कार्यदल गठन गर्न सक्ने भनिएको छ। कार्यदलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, जग्गा पहिचान गर्ने, स्थलगत अध्ययन गरी जग्गाको लगत लिने र प्रमाण संकलन गरी जग्गा उपलब्ध गराउन सक्ने मस्यौदामा भनिएको खबर आजको नयाँ पत्रिकामा छ।
1: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान अगाडि बढ़ाएको छ। पीड़ितका तर्फबाट कुनै उजुरी नपरे पनि पीड़ितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपेक्षक दिलीप कुमार गिरीले सामाजिक सञ्जालमा बाढ़ी पीड़ितलाई थप पीड़ा दिने गरी कमेन्ट टिक्नेहरूको प्रोफाइल हेर्ने, ठेगाना र फोन नम्बर पत्ता लगाउने काम भइरहेको जानकारी दिनुभयो। यसमा 10 जनाको टीमले काम गरिरहेको छ। बाढ़ी पीड़ितलाई थप पीड़ा दिने यस्ता कामलाई निरुत्साहित गरिन्छ, जसले गरेको छ कार्यवाही हुन्छ उहाँले भन्नुभएको छ। प्रधानमन्त्री शाहले शनिबार अस्तिको फेसबुक स्टार्टर पछि पनि बाढ़ी पीड़ितमाथि नकारात्मक कमेन्ट गर्ने क्रम रोकिएको छैन। सामाजिक सञ्जालमा कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था छ। कान्तिपुरमा खबर छ। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
4: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
3: फोन नम्बर 01-5670-924, 5670-925।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय शोक उद्धार सँगै पुनर्स्थापनामा जोड़, जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती, जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून बनाउँदै सरकार, सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाहरूको समस्या घर र विद्यालय क्षतिग्रस्त हुनुमा मात्र सीमित छैन, उनीहरूको मानसिक स्वास्थ्य, पढ़ाई, सामाजिक सम्बन्ध र दैनिक दिनचर्यामा समेत गहिरो असर पर्न थालेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार आपतकालीन घटनाबाट प्रभावित अधिकांश मानिसमा कुनै न कुनै स्तरको मनोवैज्ञानिक तनाव देखिन सक्छ। त्यसमध्ये बालबालिका अझ बढ़ी संवेदनशील भएकाले उनीहरूको मनोविज्ञानमा छिट्टै असर पुर्याउने सम्भावना धेरै हुन्छ। यो समयमा उनीहरूलाई शिक्षासँग जोड्नु अघि के गर्ने भनेर साथी सम्झना महर्जनले मनोविद प्राध्यापक डाक्टर गंगा पाठकलाई सोध्नु भएको छ।
8: अहिले 3 कुरामा चाहिँ जोड दिनुपर्छ। एउटा कुरा, त्यहाँ भएका हरेक व्यक्तिलाई फर्स्ट एड काउन्सिलिङ, हरेकलाई, वहाँ अडल्ट जतिलाई बेग्लै एउटा काउन्सिलिङ, अनि अर्को भनेको टिनेज एडोलेसेन्सलाई अर्कै काउन्सिलिङ हुन्छ। उनीहरूलाई पनि त्यो कति काम गर्न सक्छन् जिम्मेवारी दिने के बच्चा, अर्को बच्चालाई तिमीले यो सिकाऊ, तिमी यो पढाऊ, यसो गर, यो खेलाऊ, है, तिमीले आफ्नो अभिभावकलाई यो भन, यस्तो भन, इत्यादि जिम्मेवारी दिने। अनि त्यसपछि सानो बालबालिकालाई त एकदमै प्रोटेक्सन चाहिन्छ, साइकोलोजिकल एस्योरेन्स चाहियो। साँच्चै मैले भन्नु साइकोलोजिकल कोमा हो यो, त्यो साइकोलोजिकल कोमा अवस्थाबाट बाहिर निकाल्नु पर्यो। यो 3 काम चाहिँ एकदमै जरुरी छ। र यो 3 काम गर्ने भनेको यो व्यक्तिगत रूपमा हामी एक्लै एक्लै गएर हुँदैन, अथवा कुनै एउटा पार्टीका केही 2-4 केही उस्तै गएर पनि हुँदैन। यो एउटा के त भने नेसनल रूपमै एउटा टिम तयार गर्नुपर्छ, गभर्मेन्टको लिडिङमा, उहाँहरूले नेतृत्वमा चाहिँ नि यस्तो विज्ञहरूको, यो भनेको चाइल्ड साइकोलोजिस्ट पनि चाहियो, एडोलेसेन्ट साइकोलोजिस्ट पनि चाहियो, काउन्सलर पनि चाहियो। हेर्नुहोस्, यो सबैलाई एउटा टिम बनाएर त्यो ठाउँमा लगेर फिल्डमा जानुपर्छ र त्यसको एउटा प्रोटोकल तयार गर्नुपर्छ, जसमा त्यो सहयोगी व्यक्तिहरूले के गर्ने कसै गर्ने हुँदैन।
9: बाल बालिकालाई शिक्षासँग जोड्ने कि नजोड्ने यतिखेर अथवा कुन अवस्थामा जोड्ने
8: पढ्ने वातावरण अब तुरन्तै गर्नुपर्छ। त्यसको लागि ब्रिज बनाउनु पर्यो। कसरी हुन्छ त यो टेन्टमा बसेको छ भने अर्को एउटा टेन्ट बनाउनु पर्यो र यो चाहिँ तिमीहरूको स्कुल है टिचर भाइले बनाउनु पर्यो अनि त्यहाँ गएर उनीहरूको किताब त सबै ब्यागहरू स्कुल जाने बाल बालिकाको एकदम अभिन्न साथी भनेको त्यही ब्याग हो।
9: पढाइ शुरू गर्दाखेरि चाहिँ जोसँग पढिरहेको हो तिनै शिक्षकहरू हुनु कतिको जरुरी छ यो विषय चाहिँ
8: जरुरी त छ तर त्यो सम्भावना पनि कमै हुन्छ। त्यसकै निम्ति पुल बनाउने हो कि यो पुलको कुरा गर्दैछु नि त्यो पुल बनाउने काम त त्यो विज्ञ टोलीले गरिदिन्छ नि त अनि उनीहरूको जम्मै ब्यागहरू त गभर्मेन्टले प्रोभाइड गर्नु पर्यो होइन। कमसे कम स्टोरी टेलिङ मात्रै भनेर गर्नु पर्यो कमसे कम चित्र मात्रै भनेर कोर्नु पर्यो कमसे कम त्यो बुक पल्टाएर इन्जोय गरोस् होइन कमसे कम उसलाई मन लागेको कुरा लेखोस् त्यो भनेको ब्रिज हो जुन पठन पाठन सुरु गर्नु अगाडि उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने एक ठाउँमा स्टेबल भएर बस्न सक्ने साथीहरूसित इन्टरेक्ट गर्न सक्ने नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनु पर्छ।
9: त्यसको लागि पालिकाले चाहिँ के गर्ने
8: पालिकाको मेन हातै पालिकाको छ। पालिकाको सपोर्ट बिना स्थानीय सरकारको सपोर्ट बिना त यो हुनै सक्दैन।
9: कतिपय पालिका चाहिँ यतिखेर आफै घाइते छ होइन
8: क्षेत्र
9: त्यस्तै छ अवस्था होइन यो बेला चाहिँ संघले प्रदेशले कसरी सपोर्ट गर्ने
8: यही रोल खेल्ने हो। यो जरुरी भएको हुनाले म गर्छु भनेर त्यो भित्रबाट एउटा आफै जाग्नुपर्छ कि यो कुरा आफै आउनुपर्छ अथवा आएन भने त्यो काउन्सिलिङ गरेर काउन्सिलरहरूले काउन्सिलिङ गरेर यो कुरालाई इनसाइट डेभलप गराइदिनुपर्छ।
1: मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला भोटिकोशीमा आएको बाढ़ीले मानवीय कृषिदेखि खाद्य उत्पादनमा समेत धेरै क्षति पुर्याएको छ। कृषियोग्य भूमिमा क्षति पुगेसँगै खाद्य उत्पादनमा रास आउने जोखिम बढ़ेको छ। बाढ़ीले ठूलो क्षेत्रफलको कृषियोग्य जमीन खेतबारी र बालीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको खाद्यान्न उत्पादन घट्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 1806 हेक्टर कृषियोग्य जमीनमा क्षति पुगेको छ। बाढ़ीबाट कृषियोग्य जमीन तथा उत्पादनशील पूँजीमा भएको क्षतिले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने जोखिम बढ़ेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो। कृषि उत्पादन घट्दा आन्तरिक माग धान्न खाद्यान्न आयात बढ़ने अवस्था सृजना भएको उहाँको भनाई छ। भोटेकोशीमा आएको बाढ़ीले पहिरोबाट पशुपन्छी तथा मत्स्य क्षेत्रमा समेत ठूलो असर पुगेको छ। रसुवा नुवाकोट धादिङ गोर्खा लगायत जिल्लामा पशुपन्छीका गोठ खोर तथा फार्ममा क्षति पुगेको पशु सेवा विभागको प्रभावित जिल्लाबाट संकलन गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
2: भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले नेप्सेमा सूचीकृत 111 जल विद्युत कम्पनी मध्ये प्रारम्भिक रूपमा 1 दर्जन जति आयोजनालाई मात्र प्रत्यक्ष असर पारे पनि त्यसको त्रासले समग्र जल विद्युत र निर्जीवन बीमा कम्पनीका शेयर बिक्रीमा चाप बढ़ाएको छ। बाढ़ीले क्षति पुर्याएका मध्ये बजारमा सूचीकृत कम्पनी भने रसुवागढ़ी चिलिमे मैलुङ र माथिल्लो त्रिशुली बी मात्र हुन्। बजारमा बाढ़ीबाट क्षति नपुगेका जलविद्युत कम्पनीका शेयर समेत घट्नु र निर्जीवन बीमा उपसमूहको परिसूचक बढ़िएता 63 अंकले ओह्रालो लाग्नुले वास्तविक क्षतिग्रस्त लगानीकर्ताहरूको मनोवैज्ञानिक प्रभाव बजारमा ठूलो देखिएको जानकारहरू बताउँछन्। प्रभावित आयोजनाहरूको वास्तविक क्षति बीमा दावी र पुनर्निर्माण लागत यकिन नभइसकेकाले अहिलेको गिरावटलाई दीर्घकालीन जोखिमको रूपमा हेर्न नहुने उनीहरूको भनाई छ। कान्तिपुरमा खबर छ।
1: काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरूद्ध हुँदा काठमाडौँ उपत्यकालाई अत्यावश्यक पर्ने खाद्यान्न ग्यास पेट्रोलियम लगायतका सामग्री ढुवानीको आपूर्ति श्रृंखलामा असर परेको छ। यसले गर्दा उपभोक्तामा दैनिक उपभोग्य सामग्री अभाव हुने महँगीको त्रास फैलिएको छ। तर वैकल्पिक मार्गबाट समेत नियमित रूपमा अत्यावश्यक सामग्री आइरहेका कारण काठमाडौँ उपत्यकाको माग अनुसार खाद्यान्न आपूर्ति सुनिश्चित भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइटेले जानकारी दिनुभएको छ। अहिले सरकारले खाद्यान्न इन्धन लगायतका ठूला मालवाहक गाड़ीका लागि त्रिभुवन राजपथको सड़क छुट्याएको छ। बाढ़ीपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिण्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइनमा बसिरहेका खबर नागरिक दैनिकले लेखेको छ।
2: पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णवीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अघि बढ़ाएको छ। सड़क विभाग तथा भौतिक पूर्वाधार मन्त्रालयले तत्कालीन र दीर्घकालीन समाधानका उपाय अगाडि सारेको हो। विभागका महानिर्देशक डाक्टर संजय जयसी सहितको टोलीले हिजो स्थलगत अनुगमनका क्रममा कृष्णवीरको भौगोलिक अवस्था र भावी दीर्घकालीन योजनाबारे जानकारी दिनुभएको छ। कृष्णवीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले दुईवटा मुख्य विकल्पमा गृह कार्य गरिरहेको छ। महानिर्देशक जयसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङमार्ग टनेल निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशूली नदीको अर्को किनाराबाट वैकल्पिक सड़क विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यसैबीच सड़क विभागले त्रिशूली करिडोर र अन्य क्षेत्रमा क्षति पुगेका झण्डै 29 पुलको मरमत सम्हार र पुननिर्माणलाई समेत प्राथमिकतामा राखेको छ। यसै क्रममा धादिङको फुर्के खोला पुलको 94 मिटर लामो स्पानमा पिलर बिनाको बेली ब्रिज राख्ने विषयमा चिनिया विशेषज्ञसँग पनि परामर्श भइरहेको छ। चीनबाट ल्याइएको 100 मिटर लामो पुल त्यहाँ जडान गर्न सकिएमा आउँदो 2-3 हप्ताभित्र यातायात पूर्ण रूपमा सुचारू गर्न सञ्चालन गर्न सकिने प्राविधिक आकलन समेत गरिएको कारोबार दैनिकमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
10: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नवयुवा आन्दोलनका क्रममा तोड़फोड़, आगजनी र लुटपाटबाट तहस नहस भएका निजी क्षेत्रका उद्योग व्यवसायीले भौतिक संरचना उठाएर फेरि सञ्चालनमा ल्याएका छन्। भौतिक संरचना उठे पनि लगानी, रोजगारी र आर्थिक गतिविधिलाई गति दिने व्यवसायहरूको मनोबल भने अझै पुरानै अवस्थामा रहेको छ। एक वर्ष अघि भएको हिंसात्मक आन्दोलनबाट क्षतिग्रस्त सुपर मार्केट, होटल, रेस्टुरेन्ट, सिनेमा हल, कार्यालय तथा अन्य व्यवसाय मरमत सम्भार र पुननिर्माणपछि क्रमशः सञ्चालनमा फर्किएका छन्। तर सुरक्षा जोखिमको त्रास, लगानीप्रतिको अनिश्चितता, शेयर बजारको गिरावट, बैंकिङ क्षेत्रमा तरलता थुप्रिनु, नयाँ परियोजनाको सुस्तता र विदेशी लगानी नआउनुले निजी क्षेत्रको आत्मविश्वास नउठिसकेको व्यवसायहरू बताउँछन्। नवयुवा आन्दोलनका क्रममा आक्रोशित तथा अनियन्त्रित भीड़ले भाटभटेनीका 21 सुपर मार्केट, हिल्टन होटल, एनसेल मुख्यालय, बिगमार्ट, सेन्ट्रल बिजनेस पार्क, सीजी, चन्द्रागिरी केबल कार, त्यसै गरी गाड़ीका शोरूम, चलचित्र हल लगायत निजी लगानीका उद्योग व्यवसायमा मात्र नभई निजी घरमा समेत तोड़फोड़, आगजनी तथा लुटपाट भयो। त्यसमध्ये सामान्य क्षति भएका उद्योग व्यवसायीले मरमत सम्हार गरेर तत्कालै सञ्चालन गरेका थिए भने त्यसपछि आवश्यक पुननिर्माण तथा पुनस्थापनाको काम पूरा गर्दै उद्योग व्यवसाय तथा कम्पनीहरू क्रमशः सञ्चालनमा फर्किएका छन्। नयाँ पत्रिकामा खबर छ।
4: अब विदेशको खबर। जर्मनीको पूर्वी राज्य स्याक्सनी अनहाल्टमा भएको राज्य चुनावमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडीले ऐतिहासिक सफलता हासिल गरेको छ। हिजो भएको चुनावमा एएफडीले झण्डै 44% मत प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। यो परिणाम दोस्रो विश्वयुद्धपछि जर्मनीको कुनै पनि राज्य चुनावमा एएफडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता भएको द गार्जियनले जनाएको छ। एएफडीका 35 वर्षीय प्रमुख उम्मेद्वार उल्द्रिस जिगमुन्डले चुनाव परिणामलाई जर्मनीको राजनीतिमा नयाँ परिवर्तनको शुरूआत भएको बताउनु भएको छ। चुनाव परिणामले जर्मनीका परम्परागत मूलधारका दललाई भने ठूलो धक्का दिएको छ।
5: अब खेल खबर। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा लगातार दोस्रो जीत निकालेको छ। हिजो भएको दोस्रो खेलमा खप्तड फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोडेको हो। त्रिपुरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको खेलमा खप्तडलाई 25-19 र 25-19 पराजित गर्दै कर्णालीले सहज जित निकालेको हो। लगातारको दोस्रो जितसँगै कर्णालीले 6 अंक बनाएको छ। खप्तडले पनि लगातार दोस्रो हार बेहोरेको छ। उसले अंकको खाता खोल्न सकेको छैन। यसअघि हिजै भएको खेलमा अन्नपूर्ण सुपर स्ट्राइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जित निकालेको छ। एनभीएलमा आज मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ। लीगमा कुल 6 वटा टोली सहभागी छन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ। गैराती काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा पानी परेको थियो। भक्तपुरको हनुमन्ती खोला र काठमाडौँको बागमती नदीमा बाढ़ी आएकाले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
5: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत 3 वटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्। बाढ़ीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीहरूले जनाएका छन्।
4: राजनीतिक दलहरूले भोटेकोशी बाढ़ीबाट प्रभावित नुवाकोट रसुवा र धादिङ जिल्लामा राहत उद्धार र पुनर्स्थापनाका काममा कार्यकर्तालाई परिचालन गरेका छन्। विपदको अवस्था बुझ्न शीर्ष नेताहरू आफै पनि प्रभावित क्षेत्र पुगिरहेका छन्।
5: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवा नुवाकोट र धादिङ जिल्लामा मात्रै खर्ब रूपियाँको भौतिक क्षति भएको छ। यो क्षेत्रको पुननिर्माणका लागि झण्डै 4 खर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुत क्षति तथा आवश्यक मूल्यांकन आरडीएनएले प्रारम्भिक अनुमान गरेको छ।
4: नेपालमा पर्यटनको मुख्य सीजन शुरू हुने समयमा आएको विनाशकारी भोटेकोशी बाढ़ीले पर्यटकको आगमनमा असर पार्ने देखिएको छ। नेपालमा सेप्टेम्बर अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको प्रमुख सीजन मानिन्छ। तर भोटेकोशी बाढ़ीले रसुवा नुवाकोट र धादिङ लगायत जिल्लामा व्यापक जनधनको क्षति भएपछि नेपाल भ्रमणमा आउन लागेका केही पर्यटकले बुकिङ रद्द गरेका पर्यटन व्यवसायीले बताएका छन्। बाढ़ी पहिरोको अवस्थालाई लिएर सिंगो नेपाल नै असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय रूपमा नलैजान सरकारवालाहरूले आग्रह गरेका छन्।
5: नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्रोतबाट संकलन गरिएका 15 खानेपानीका नमूना मध्ये 5 हानिकारक सूक्ष्म जीवाणु ई कोली भेटिएको खबर कान्तिपुरमा छ।
4: भोटेकोशी बाढ़ी पीड़ितका लागि वितरण गर्न पठाइन लागेका सामग्रीको गुणस्तरमा समस्या देखिएको छ। राहतका लागि दाताले प्रदान गरेका सामग्री न्यून गुणस्तरका र म्याद नागेका पाइएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त टोलीले राहत खाद्य सामग्रीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न संकलन केन्द्रमै अनुगमन गर्दा यस्तो पाइएको हो।
5: कांग्रेसको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा नेता शेखर कोइरालाको नेतृत्वमा महाधिवेशन गर्ने छुट्टै राजनैतिक संयन्त्र बनाउन तयार देखिनु भएको खबर कान्तिपुर दैनिकमा छ।
4: काया कैरनमा अब पालो उखानको
5: रोजी सकेपछि भिजिन केको डर।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय स्रोतको उद्धारसँगै पुनस्थापनामा जोड। जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती।
4: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै सरकार। कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था।
5: बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा मनोवैज्ञानिक असरको जोखिम। कक्षा शुरू हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरूरी।
4: जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एफडी पार्टीको ऐतिहासिक सफलता। परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का।
5: र एनबीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पीड़ा र आक्रोश पोख्ने बाढ़ी पीड़ितलाई जथाभावी कमेन्ट लेख्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ दुईजना मान्छे छन्, एउटाले मोबाइलमा फेसबुक हेर्दैछ अनि अर्कोले भन्दैछ, हेर त हेर, सरकार विरूद्ध कोही बोलिया छ कि, बक्कु गाली दिनुपर्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। डेंगी लाग्न नदिन, लामखुट्टेको टोकाईबाट बसौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: प्रकार को रसायन केमिकल न मिसाइए को शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन हो।
1: अबै सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
2: न्यातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
1: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
2: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
3: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
4: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाण्डौ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

नमस्कार, सामुदायिक रेडियोबद्ध आवाजको बिहान 6:35 बजेको बद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhawaj.com हाम्रो पात्र र बुद्ध आवाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट प्रदेशसभा सदस्य कार्यवाहीमा सत्ता समीकरणमा हलचल, आचार्य नेतृत्वको सरकारमाथि प्रश्न।

0: त्रुटि भए 60 दिनभित्र सच्याउन नापी कार्यालयको आग्रह। मनसून शुरू भएसँगै बाढ़गंगामा बाढ़ीको डर, 200 घर उच्च जोखिममा, स्थानीयमा त्रास। गुमीको ज्योति फर्किँदा वृद्धा दंग, महाराजगंज नगरपालिकामा संचालित 2 दिने आँखा शिविरमा 150 बढ़ीको अपरेशन। पहाड़मा पनि डेंगू बढ़दै, लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै संक्रमित पाल्पामा, 2 महिनामै 171 जनामा पुष्टि। आजदेखि नारायणगढ़ मुगलिन सड़क आवागमनमा प्रभावित, तोकिएको समयमा मात्रै खुल्ने। र बाढ़ी प्रभावित रसुवामा हैजाको जोखिम, 21,000 डोज खोप पठाइयो, उपचार र निगरानीमा जोड़।
1: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा एक बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
0: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064। अब समाचार विस्तारमा। लुम्बिनी प्रदेशमा जसपा समाजवादी पार्टी जनता समाजवादी पार्टी जसपा नेपालले आफ्ना 4 प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सभा समेत नरहने गरी निष्कासन गरेपछि मुख्यमन्त्री चेतनाले आचार्य नेतृत्वको सरकारको बहुमतमाथि प्रश्न उठेको छ। जसपा नेपालले कार्यवाहीमा परेका सांसदको विवरण सहितको पत्र प्रदेश सभा सचिवालयमा पठाउने तयारी गरेसँगै उनीहरूको प्रदेश सभा सदस्य पद सम्बन्धी प्रक्रिया पनि अघि बढ़ने भएको छ। पार्टीबाट निष्कासनको जानकारी प्रदेश सभा सचिवालयमा आएपछि सभामुखले त्यसबारे प्रदेश सभालाई जानकारी गराउँदै संवैधानिक प्रक्रियामा छ, तर सभामुख तुलाराम खर्ती मगरले जसपा नेपालले प्रदेश सभा सदस्यमाथि गरेको कार्यवाहीबारे आफूलाई औपचारिक जानकारी आइ नपुगेको बताउनु भएको छ। उहाँले पनि संचार माध्यममा नै सुनेको बताउँदै पार्टीको औपचारिक पत्र आएपछि मात्र त्यसको कानूनी प्रक्रिया अघि बढ़ाउने बताउनु भएको छ। कार्यवाहीमा पर्ने प्रदेश सभा सदस्यहरूमा सन्तोष कुमार पाण्डे, हिमा बेलवासी केसी, भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाल रहनु भएको छ। बुद्धभूमि नगरपालिकाका गाउँ बलक जग्गाका थप 730 जना जग्गा थनले जग्गा थनी दर्ता प्रमाण पूर्जा लाल पूर्जा प्राप्त गरेका छन्। बुद्धभूमि नगरपालिका र नापी कार्यालय तौली हवा कपिल वस्तुको संयुक्त आयोजनामा हिजो आयोजित कार्यक्रममा उडान नम्बर 7 का 338 र वडा नम्बर 8 का 392 गरी 730 जना जग्गा धनलाई लाल पूर्जा वितरण गरिएको हो। बुद्धभूमि नगरपालिका वडा नम्बर 8 का वडाध्यक्ष कपिल देव तिवारीको अध्यक्षता तथा नगर प्रमुख केशव कुमार श्रेष्ठ र नापी कार्यालय तौली हवाका प्रमुख जनक भण्डारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व जिल्ला समन्वय समितिका प्रमुख तथा राष्ट्रपा नेता नारायण प्रसाद खनाल, उडान नम्बर 7 का अध्यक्ष शालिक राम यादव र उडान नम्बर 2 का अध्यक्ष सूरज प्रताप राणा, उडान नम्बर 5 का अध्यक्ष रूम बहादुर थापा छेत्री, उडान नम्बर 9 का अध्यक्ष प्रमोद आचार्य लगायत जनप्रतिनिधि कार्यपालिकाका सदस्य उडा सदस्य कर्मचारी सुरक्षा निकायका

0: प्रतिनिधि पत्रकार तथा स्थानीय सरकारवालाको सहभागिता रहेको थियो। यसअघि बुद्धभूमि नगरपालिका उडान नम्बर 5 335, उडान नम्बर 6 620 र उडान नम्बर 10 731 घर परिवारलाई गाउँ उपलब्ध जग्गाको लाल पूर्जा वितरण भइसकेको छ। उडान नम्बर 7 र 8 समेत लाल पूर्जा वितरण भएपछि नगरपालिकामा हालसम्म 2,416 घर परिवारले जग्गा धनी दर्ता पूर्जा प्राप्त गरेका छन्। लामो समयदेखि गाउँ बलक जग्गामा बसोबास गर्दै आएका नागरिकले लाल पूर्जा पाएपछि जग्गामाथिको आफ्नो कानूनी स्वामित्व सुनिश्चित भएको छ। लाल पूर्जा प्राप्त भएपछि नागरिकलाई जग्गाको कारोबार, बैंकिङ परियोजन तथा अन्य कानूनी प्रक्रियामा समेत सहज हुने अपेक्षा गरिएको छ। नापी कार्यालयले वितरण गरिएको प्रमाण पूर्जामा कुनै त्रुटि भएमा 60 दिनभित्र नापी कार्यालय तौली हवा कपिल वस्तुमा सम्पर्क गरी आवश्यक सच्याउन सम्बन्धित जग्गा थनीलाई आग्रह गरेको छ। मनसून सक्रिय भएसँगै कपिलवस्तुको बाढगंगा नगरपालिका बाढ़ी प्रभावित बस्तीमा त्रास बढ़ेको छ। उडान नम्बर 7, 8 र 9 विभिन्न बस्ती तथा बजार क्षेत्र हरेक वर्ष डुबानको जोखिममा पर्ने गरेका छन्। 2080 सालमा आएको भीषण बाढ़ीमा बाढ़गंगाका 364 घर डुबानमा परेका थिए। उडान नम्बर 7 कोइली बनगाईदेखि धैरेनी डाँडा जोड्ने सड़क आसपासका करिब 200 घर अहिले पनि डुबानको उच्च जोखिममा रहेको उडाध्यक्ष विष्णु गिरीले बताउनु भएको छ। उहाँका अनुसार विगतमा मध्यपुर कपिलधाम क्षेत्रको कब्जे पुलमा आएको बाढ़ीमा 6 जनाको ज्यान समेत गएको थियो। स्थानीयले हरेक वर्ष बाढ़ीको समस्या दोहोरिए पनि दीर्घकालीन समाधान हुन नसकेको गुनासो गरेका छन्। पानीको सहज निकास, नदी तथा खोलाको बहाव व्यवस्थापन र जोखिमयुक्त बस्तीको स्थायी व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग रहेको छ। नगरपालिकाले भने विपद व्यवस्थापनका लागि पूर्व सूचना प्रणाली, सुरक्षित स्थान तथा उद्धार सामग्रीको तयारी गरेको जनाएको छ। नगरपालिकाले विपद व्यवस्थापन कोषमा 66,22,38,38 रूपियाँ रहेको शाखा प्रमुख सन्तराज आचार्यले बताउनु भएको छ। सुरक्षा निकायले पनि लाइफ ज्याकेट, डोरी, रबर बुटल लगायतका उद्धार सामग्री तयारी अवस्थामा रहेको जानकारी दिएको छ। लामो समयदेखि मतिया बिन्दुका कारण आँखाको ज्योति गुमेका कपिलवस्तु नगरपालिका 11 का 70 वर्षीय थानेदार चौधरीले आँखामा निशुल्क शल्यक्रियापछि फेरि उज्यालो फर्किएको छ। महाराजगंज नगरपालिकाको आधारभूत अस्पतालमा शनिबार गरिएको शल्यक्रियापछि उहाँले पुनः स्पष्ट रूपमा देख्न थाल्नु भएको छ। आफ्नै ओडामा गरिएको आँखा परीक्षणमा मतिया बिन्दु देखिएपछि नगरपालिकाले यातायात को समेत व्यवस्था गरी उहाँलाई शल्यक्रियाका लागि अस्पताल ल्याएको थियो। शल्यक्रियापछि उहाँलाई निशुल्क कालो चस्मा र औषधि समेत उपलब्ध गराइएको छ। त्यस्तै महाराजगंज 1 की 65 वर्षीय राधा कोरीले पनि शल्यक्रियापछि आँखाको ज्योति फर्किएपछि खुशी व्यक्त गर्नुभएको छ। घर आँगनमै निशुल्क उपचार पाएपछि वृद्ध वृद्धा तथा विपन्न नागरिक लाभान्वित भएका छन्। महाराजगंज नगरपालिकाको आयोजना तथा इटलास एलायन्स नेदरल्याण्डको आर्थिक तथा छन्दकाले बाबु नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा 2 दिन निशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो। नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राधेश्याम जयसवालका अनुसार 4 वडामा गरिएको स्क्रिनिङमा 185 जना मोतिया बिन्दुका बिरामी फेला परेका थिए। नगर प्रमुख अब्दुल कलामका अनुसार शिविरमा 150 भन्दा बढ़ीको आँखाको शल्यक्रिया गरिएको छ। नगरपालिकाले 2074 सालदेखि सञ्चालन गर्दै आएको आँखा शिविरबाट हालसम्म 10,000 भन्दा बढ़ीको शल्यक्रिया भइसकेको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 7 कि 13 वर्षीय बालिका रन्की गुप्ताको सर्पको डसाईबाट मृत्यु भएको छ। विषालु गोमन सर्पले डसेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको हो। तपाईले सामुदायिक रेडियो आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
3: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
4: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ जमा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
1: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
3: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। पाल्पाका अस्पतालहरूमा डेंगूबाट संक्रमित बिरामीको संख्या बढ़दै गएको छ। साउन र भदौ महिनामा डेंगूबाट संक्रमित बिरामी भर्ना भएर उपचार गर्ने बढ़ेको जिल्लास्थित अस्पतालले जनाएको छ। पाल्पामा यो वर्षको 2 महिनामै 171 जनामा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। पछिल्लो 2 महिनाको अवधिमा डेंगूबाट संक्रमित हुने बिरामी बढ़दै गएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसूदन भट्टराईले जानकारी दिनुभएको छ। डेंगू संक्रमणबाट गम्भीर बिरामी पाल्पाका मिशन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजमा भर्ना भएर उपचार गरिरहेको उहाँको भनाइरहेको छ। केही वर्ष अघिसम्म तराईका जिल्लामा मात्र देखिने डेंगू संक्रमण पछिल्लो समय पाल्पा जस्ता पहाड़ी जिल्लाहरूमा पनि देखिन थालेको दश वर्ष अघिसम्म तराईमा मात्र देखिने डेंगू सार्ने डेंगू एडिस जातको पोथी लामखुट्टेको प्रभाव पछिल्लो समय पहाड़मा देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ठकालले बताउनु भएको छ। उहाँले लुम्बिनी प्रदेशमै डेंगूका बिरामी सबैभन्दा धेरै पाल्पामा रहेको जानकारी दिनुभयो। स्थानीय प्रशासनले नारायणगढ मोगलिन सड़क आज बिहानदेखि आंशिक बन्द गर्ने भएको छ। तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागि हो। चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्यालद्वारा आइतबार जारी सूचनामा भनिएको छ। कृष्ण फिरको सड़क मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुन्जेलसम्म यो कार्य जारी रहने सूचनामा जनाइएको छ। सवारी आंशिक रूपमा बन्द गरेर तुइने खुलामा समय समयमा गइरहने पहिरोको माथिल्लो भाग छार्न सक्ने माटो पन्छाउने लगायतका काम गर्न लागि हो। तुइन खुलामा समय समयमा पहिरो छर्ने गर्छ। सम्भावित छर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापन को काम गर्न लागि छ। सूचना अनुसार समय समयमा सवारी साधन सञ्चालनका लागि खुल्ला गरिनेछ। नारायणगढ मोगलिन सड़क बिहान 8 बजेदेखि 8:30 बजे 10 बजेदेखि 11 बजे दिउँसो 1 बजेदेखि 31 बजे र 3:50 देखि 4 बजे र साँझ 6 बजेपछिको समय सञ्चालन गरिनेछ। यस बाहेकको समय उक्त स्थानमा सवारी रोकेर कार्य हुने सूचनामा उल्लेख छ। काठमाडौँ र बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेपछि रसुवामा हैजा विरूद्धको 21,000 डोज पठाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि खोप स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ। मन्त्रीको निर्देशन अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढ़ाउने, सुरक्षित खानेपानी र सरसफाईमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढ़ाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकोले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचारलाई व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई वितरण गर्न ठिक्क पारिएका राहत सामग्रीमा गम्भीर लापरवाही भेटिएको छ। विपदमा परेकालाई सहयोग स्वरूप पठाउन लागि चामल, आटा, भोजा, चिप्स लगायतका खाद्य सामग्री म्याद गुज्रेको र उपयोग गर्न अयोग्य रहेको अवस्थामा भेटिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त अनुगमन टोलले काठमाडौँका विभिन्न 5 भण्डारण तथा अनुगमन स्थलमा अवलोकन गरेको आकस्मिक निरीक्षणका क्रममा यस्तो तथ्य बाहिरिएको हो। खाद्य स्वच्छता तथा गुणस्तरण 2081 बमोजिम गरिएको उक्त अनुगमनले सरकारी निकायदेखि प्रहरी तालिम केन्द्रसम्मको भण्डारणमा म्याद सकिएका सामग्री फेला परेको छ। राहत जस्तो संवेदनशील र मानवीय कार्यमा म्याद गुज्रेका सामग्री पठाउँदा पहिले नै मारमा परेका विपन्न र पीड़ित नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले विभागले कार्यवाही अघि बढ़ाउने जनाएको छ। चीनसँग मुख्य दुई नाका रसुवागढ़ी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापारमा समस्या परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मसाङको कोरिला नाका मात्र सञ्चालनमा रहेको छ। नाका फेरिएसँगै नजिकिदी गरेका चाड़बाड़का बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायीहरूले बताएका छन्। तातोपानीबाट काठमाण्डुसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र सगढ़ीबाट 1.5 लाख रूपियाँमा ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरिला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीहरूले बताएका छन्। यसका साथै जुमसुम भन्दा माथिको सड़क कति र अप्ठ्यारो भएकाले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मर्मत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। बाँकेको जानकी गाउँपालिकाले घरभित्रको धुवाबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण तथा दाउराको खपत घटाउने उद्देश्यले गाउँपालिकाभित्रका लक्षित परिवारलाई सुधारिएको धुवारहित चुलो वितरण गरेको छ। हरित जलवायु कोष वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जानकी गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत पहिलो चरणमा उडान नम्बर 2 र 3 का 290 घर परिवारलाई घरलाई चुलो वितरण गरिएको छ। गाउँपालिकाले आगामी दिनमा थप घर धुरी समेट्दै 767 परिवारलाई चुलो वितरण गर्ने लक्ष्य लिएको जनाएको छ। लागतमा हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको 40-40%, गाउँपालिकाको 15% र उपभोक्ताको 5% लागत साझेदारी रहेको गाउँपालिकाले जनाएको छ। रसुवाको भोटेपछि बाढ़ी पश्चात हराएका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँकी जिल्लाबाट सुर आफन्तले डीएनए नमूना संकलन गराएका छन्। रसुवा भोटेकोशी र त्रिशुली कोरिडोरमा आएको विनाशकारी बाढ़ीका कारण बाँके जिल्लाका धेरै व्यक्ति बेपत्ता भएका र फेला परेका कतिपय शवहरू क्षतविच्छेद भई पहिचान गर्न कठिन भएकाले बाँकेबाट 16 जना आफन्तले डीएनए नमूना संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक प्रतीत सिंह राठौड़ले जानकारी दिनुभएको छ। गृह मन्त्रालयले ऋण असुलीका नाममा ऋणीलाई यातना दिने, धरपकड गर्ने र दुर्व्यवहार गर्ने बैंक तथा वित्तीय संस्थालाई कार्यवाही गर्न निर्देशन दिएको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले भदौ 18 गते जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै यस्ता गतिविधि भए कार्यवाही गर्न निर्देशन दिएको हो। यिनी खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः पटक। प्रदेशसभा सदस्य कार्यवाहीमा सत्ता समीकरणमा हलचल, आचार्य नेतृत्वको सरकारमाथि प्रश्न। बुद्धभूमिमा थप 730 जग्गा थनीले पाए लालपूर्जा, त्रुटि भए 60 दिनभित्र सच्याउन नापी कार्यालयको आग्रह। मनसून शुरू भएसँगै बाढ़गंगामा बाढ़ीको डर, 200 घर उच्च जोखिममा, स्थानीयमा तरास। गुमेको ज्योति फर्किँदा वृद्ध पीड़ा दण्ड, महाराजगंज नगरपालिकामा संचालित 2 दिने आँखा शिविरबाट 150 बढ़ीको अपरेशन। पहाड़मा पनि बढ़दै डेंगू, लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै संक्रमित, पाल्पामा 2 महिनामै 171 जनामा पुष्टि। आजदेखि नारायणगढ मोगलिन सड़कमा आवागमन प्रभावित, तोकिएको समयमा बात्रे खुल्ने। र बाढ़ी प्रभावित रसुवामा हैजाको जोखिम, 21,000 डोज खोप पठाइयो, उपचार र निगरानीमा जोड। हवस्त, एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै वेबसाइट www.budaawaz.com, हाम्रो पात्र र बुदाआवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदाआवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने अनिशलाई धन्यवाद दिँदै शोभा पनि विदा हुन्छु। नमस्कार।

0: 아요.
1: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
2: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
3: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा चार, जितपुर, कपिल वस्तु।
2: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078403। हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुन चाँदी पसल, बारगंगा दुई, पिपरा, कपिल वस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भर पर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुन चाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई, पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
5: कता हो काका लहर लहर गर्दै?
6: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
5: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
5: हजुर, हाम्रा सेवाहरू,
6: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर, कपिल वस्तु। प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 9864419125 र 9875752004।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा वा भाडाको जग्गा हुनु पर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनु पर्ने,
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 52 747 र 98 5 76 29 379।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: जापान जाने सोचमा छु राम्रो जापानीज इन्स्टिच्युट कुन होला बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन् कहाँ जाने होला
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला खै मेसै पाइएन
3: मलाई त विदेश जाने होइन कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ कहाँ जाने होला कहाँ सिक्ने होला
4: अरे चिन्ता लिनु पर्दैन तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज कोरियन आइल्स र पीटी अध्ययन गराइ युके क्यानाडा जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङेमा भर्ना हुनुहोस्
1: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076590189 र 97627386341
3: डिजिटल इन्टरनेशनल एकेडेमी आजको भाषा भोलिको उज्जवल भविष्य
4: खुसीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
5: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै

हिसाबमा पनि तपाईहरुले हाम्रो पार्टीलाई बहुमत दिएर सरकारमा लानुभयो भने हामीले यो देशलाई अझ राम्रो बनाउँछौं, अझ विकसित गर्नेछौं। हामीले गाउँ गाउँमा बाटा पुर्याइसकेका छौं, अब त पुगेका बाटाहरूमा पनि हामीले पिच गरेर तपाईहरुलाई अझ राम्रो गराउँछौं।

0: काम चाहिँ मन छ तर अलिअलि यसो चाहिन्छ है
1: पैसा
0: ल आज काम बन्छ है।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाटेगर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नु होला
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200
3: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
4: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन नभरु
3: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
4: पैसा नपुगेर के भयो त बारगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
3: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
4: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
5: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बारगङ्गा अटो ट्रेडर बारगङ्गा एक बैरिया कपिल वस्तु
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बारगङ्गा अटो ट्रेडर पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
5: सम्पर्क नम्बर 076550111 98570131363 र 98019443064
6: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
7: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
6: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
7: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि
6: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98570178010
8: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
9: यति बेला बिहानको 8 बज्यो
10: जापान जाने सोचमा छु राम्रो जापानिज इन्स्टिच्युट कुन होला बजारमा छ्यापछ्यापी इन्स्टिच्युट खुलेका छन् कहाँ जाने होला
11: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला खै मेसै पाइएन
12: मलाई त विदेश जाने होइन कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ कहाँ जाने होला कहाँ सिक्ने होला
3: अरे चिन्ता लिनु पर्दैन तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा
6: क्षेत्रमा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
13: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नशिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
6: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङ्गेमा भर्ना हुनुहोस्।
7: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076-590-189 र 97-627-86-341।
13: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
6: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083 5 महिना 31 गते भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
7: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
13: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
7: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
6: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
14: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
15: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
14: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
15: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
15: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
14: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
15: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
14: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
15: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
14: फिजियोथेरापी विशेषज्ञ सेवा,
15: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
14: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: सबै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लहर लहर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: लो होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 0004।

0: होइन ए दाइ, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भार्गमका एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98-026-25-243 र 98-013-51-417।
0: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त, बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआई नयाँ टिभीएस लैजाऊ।
4: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर, बाडगङ्गा एक बैरिया, कपिल वस्तु।
0: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाडगङ्गा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
4: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र, बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल, बाडगङ्गा 4, ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नु होला,
6: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो. शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आज झुकाइनेछ. तर सार्वजनिक विदा हुने नरहेको सरकारले जनाएको छ. राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितहरूलाई सुरक्षित घर फर्काउने तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्कविहीन छन्. खोजी र उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ. यसैबीच बाढ़ी प्रभावित रसुवाको गाउँबस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी प्रक्रिया पनि शुरू भएको छ. ड्रोन ढुवानी सेवाको पहिलो दिन हिजो धुन्चेदेखि हाँको बेसी क्षेत्रमा खाद्यान्न पुर्याइएको छ. जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको परिवहन क्षमता 80 किलो भनिए पनि परीक्षणका क्रममा प्रति उडान 53 किलोका दरले ढुवानी गरिएको छ. चीन सरकारले नेपाललाई बाढ़ी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अरू राहत सामग्रीका ढुवानीका लागि 4 ड्रोन उपलब्ध गराएको थियो. यसैबीच भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ. दूषित पानी, फोहोर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिएका छन्. बाढ़ीको पानी वा बाढ़ीले छोएको पानी पिउनाले झाडा भगाला, हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ़न सक्ने भए विज्ञको भनाइ छ. शुक्रराज ट्रपिकल तथा सररोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा चालिसेका अनुसार विपदमा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाईमा ध्यान दिनु रहेको छ. यस्तै अवस्थामा दूषित पानी र फोहोर खानाका कारण झाडा पखाला र हैजा तीव्र रूपमा फैलन सक्छ. टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको संक्रमण पनि हुन सक्छ. संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विपदको समयमा किटजन्य भन्दा पनि शुरूआती दिनमा पानीजन्य रोगको बढ़ी सम्भावना रहेको बताउनुहुन्छ. डाक्टर पुन यसबाट विशेष त बालबालिका, वृद्ध वृद्धा, गर्भवती तथा दीर्घरोगी भएका बिरामीलाई जोगाउनु पर्ने आवश्यकता छ. उहाँका अनुसार सबलाई लामो समयसम्म व्यवस्थापन गर्न नसक्दा त्यसबाट विभिन्न प्रकारका महामारी निम्तन सक्ने जोखिम रहन्छ. यस्तै बाढ़ी प्रभावित जिल्ला मध्यको नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खानेपानीको नमूना लिने क्रममा 15 पिउने पानीका नमूना मध्ये 5 ई कोलीको संक्रमण भेटिएको छ. आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाड़का साथै सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ. हिमालका केही ठाउँ तथा पहाड़का धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. यस्तै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ. अहिले पूर्वी तराईका केही ठाउँमा पानी परिरहेको छ. पछिल्लो 3 घण्टामा झापामा 50 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ. गैराती देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भयो. लगातारको वर्षाका कारण नदी तथा खोला आसपासमा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने तथा यात्रा गर्दा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ. नारायणगढ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ. मुगलिन बजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाड़ी आवागमनमा आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ. प्रशासनका अनुसार कृष्ण भीरमा सड़क मरम्मतको काम भइरहेको समयको सदुपयोग गरे नारायणगढ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान गर्न लागि छ. कार्यालयका अनुसार नारायणगढ मुगलिन सड़क खण्ड बिहान 8 बजेदेखि बेलुकी 8 बजे, 10:30 बजेदेखि 11 बजे, दिउँसो 1 बजेदेखि 1:30 बजे र 3:30 बजेदेखि 4 बजे र बेलुका 6 बजे पछिको समयमा सञ्चालन गरिनेछ. यसबाहेकको समयमा गाड़ी रोकेर काम हुने सूचनामा उल्लेख छ. तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्छ. सम्भावित पहिरो झर्न सक्ने भागलाई झारेर व्यवस्थापनको काम गर्न लागिएको हो। यस्तै पहिरोले क्षति पुर्याएपछि सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत कर्णाली राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका अनुसार अस्तिदेखि गगन्य क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो। सड़क खुलाउन मेसिन र प्राविधिक टोली परिचालन गरी अस्ति शनिबार बिहानैदेखि निरन्तर काम भइरहेको छ। ठूलो वर्षाका कारण कालीकोटका विभिन्न ठाउँमा सड़कमा थप क्षति पुगेको छ। यसमोड क्षेत्रमा ठूला ढुंगा र चट्टान खसेर सड़क अवरूद्ध भएको छ भने पिली क्षेत्रमा गेग्रान र माटो बगाउँदा सड़कको आधार संरचना समेत क्षतिग्रस्त भएको कार्यालयले जनाएको छ। यसैबीच कालीकोटको नरहरीनाथ गाउँपालिका 4 र 5 को सीमामा रहेको जाताडा खोलाको काठे पुलबाट खस्दा एकजना पुरूष बेपत्ता हुनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको त्याग, निष्ठा र साहसका कारण संकटका बेला लाखौं नागरिकले सुरक्षित महसुस गर्न पाएको उल्लेख गर्दै उनीहरूको योगदानको उच्च सम्मान हुने बताउनुभयो। संकटका बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि उहाँले कृतज्ञता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री शाहका अनुसार तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 13,391 जनाको उद्धार गरिएको छ। नेपाल चीन उत्तरी कोरला नाकाको लमानथाङ गाउँपालिका 4 नेछुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएका छन्। मुस्ताङ भन्सारका लागि 6 जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले 3 जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवागढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरला नाकाको भन्सार कार्यालयका लागि 6 जना कर्मचारी काजमा पठाउने तयारी गरेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत 3 वटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्। बाढ़ प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीले जनाएका छन्। विपदपछि खोज तथा उद्धार कामलाई प्राथमिकतामा राख्नु परेकाले राहत प्याकेज ल्याउन ढिलाइ भएको छ। नेपाल वाटर एण्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी तथा आयोजनामा संलग्न ठेकेदार कम्पनीहरूले सुरक्षा निकायसँग समन्वय गर्दै खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग समेत गर्दै आएका छन्। अब विदेशको खबर। अमेरिकी प्रतिनिधि जारेट कुस्नर र स्टिभ विटकफले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग रूस युक्रेन युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्नुभएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अस्ति शनिबार मस्कोमा भेटवार्ता गरेपछि अमेरिकी प्रतिनिधिहरू हिजो युक्रेनको राजधानी किएव पुग्नु भएको एएफपीले जनाएको छ। वार्तामा युक्रेनका उच्च सुरक्षा अधिकारीका साथै वार्ताकारका अन्य केही युरोपेली देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको समेत सहभागिता रहेको खबरमा उल्लेख छ। कुस्नर र विटकफले अस्ति शनिबार रूसी राष्ट्रपति पुटिनसँग भेट गरी रूस युक्रेन युद्धमा शान्तिका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एजेण्डा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको व्हाइट हाउसले जनाएको छ। भेटमा आगामी कदमका लागि ठोस योजनाबारे छलफल भएको र त्यस सम्बन्धी घोषणा आगामी हप्ताहरूमा गरिने खबरमा उल्लेख छ। अमेरिकी प्रतिनिधिहरूको भ्रमणलाई लक्षित गर्दै रूस र युक्रेनले 3 दिनसम्म एकअर्काको राजधानीमाथि आक्रमण नगर्ने प्रतिबद्धता समेत जनाएका छन्। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलमा आज पनि 2 वटा खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स बीच दिउँसो 4 बजे शुरू हुनेछ भने आज दोस्रो खेल सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच बेलुकी 7 बजे शुरू हुनेछ। यसअघि हिजो कर्णालीले लगातार दोस्रो जित निकालेको छ। खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोड़ेको हो। हिजो भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको छ। लीगमा कुल 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख पुरस्कार पाउनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ी को पीड़ा में आज राष्ट्रीय शोक खोज र उद्धार संगे पुनस्थापना को काम चलते प्रभावित क्षेत्र में संक्रामक रोग को जोखिम आज कोशी बागमती गंडकी र सुदूरपश्चिम का एक दुई ठाउँ में ठूलो वर्षा को संभावना जोखिमयुक्त क्षेत्र में आवश्यक सतर्कता अपनाउन महाशाखा को आग्रह नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बंद तुईन खोला में पहिरो रोकथाम को काम चलते पहिरोले अवरूद्ध कर्णाली राजमार्ग खुलाउने प्रयास रूस युक्रेन युद्ध अंत्य का अमेरिकी प्रतिनिधिहरू किएव में पुटिन पछि जेलेन्स्कीसँग शांति वार्ता र एनफीएल में आज मधेश र अन्नपूर्ण र सगरमाथा र कर्णालीले खेल्दै
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
4: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
4: शर्तहरू लागू हुनेछन्
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: साली नदीको सिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ मित्रका खबरमा तपाईँलाई स्वागत छ। रसुवाको भोटेकोसी बाढ़ीमा घाइते भएका मध्ये वीर अस्पतालमा उपचाररत 20 जना मध्ये 17 जना डिस्चार्ज भएका छन्। वीर अस्पतालका अनुसार बाढ़ीमा घाइते मध्ये 20 जनालाई उपचारका लागि ल्याइएको थियो। ती मध्ये 17 जना स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएका हुन् भने 3 जनाको उपचार भइरहेको छ। अस्पतालमा उपचाररत 3 जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। रसुवा भोटेकोसी बाढ़ीको विपदमा परेका व्यक्तिको पीड़ित पीड़ामा साथ दिन काठमाडौँ उपत्यका एकै ठाउँमा छ भन्ने सन्देश दिन नागरिक ऐक्यबद्धता र्याली आयोजना गरिएको छ। बाढ़ीमा परेर ज्यान गुमाएका मानिसहरूलाई सामूहिक सम्झना, श्रद्धांजलि र सम्वेदना प्रकट गर्दै दुःखमा परेकाहरूको सान्त्वनाका लागि हिजो काठमाडौँमा र्याली आयोजना गरिएको हो। काठमाडौँमा रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न अन्तर नगर यातायात सञ्जाल विकास
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
6: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
7: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
8: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
9: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
8: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
9: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
6: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97687386341।
8: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
9: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
6: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड, एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने। 50% अनुदानमा उन्नत बिउ वितरण, गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान, गहुँ न्यूनतम मापदण्ड, आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
10: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित ड्यू मार्क सम्बन्धी निवेदन मात्र।
6: नोट: कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.mun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
9: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
11: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
12: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीस साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
11: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू:
12: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
11: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
12: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
11: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
12: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
11: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
12: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
11: फिजियोथेरापी विशेषज्ञ सेवा,
12: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
11: सम्पर्क: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: ବୋଲେ ନା
1: ବୁଝନ ୟୋ ମନକୁ ପୁରା ବୁଝନ।

तिमीहरू यसरी उच्च व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लो दाममा राखेको बुझिस् तिमीहरू।

0: देश को सबैभन्दा विकसित ठाउँ त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिला माथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला, नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
0: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
0: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 46 19 125 र 98 75 52 004।

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
2: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
3: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
2: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
3: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
2: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
3: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
4: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा एक बैरिया कपिल वस्तु।
0: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
4: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाढगंगा चार, ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नु होला, रुपियाँमै विशेषज्ञ टिकट।
6: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
8: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
9: यति बेला बिहानको 10 बज्यो।
10: युनाइटेड अस्पताल बाढगंगा चार, ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
11: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
10: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा त्यागिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
12: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श
13: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
12: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
11: युनाइटेड अस्पताल पाटगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
13: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
14: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
15: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिबिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
14: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
16: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट ड्रेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
15: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-570-51-713 सञ्चालक विराट कडे
14: होइन कहाँबाट लिएर आउनुभयो यस्तो गहना न डिजाइन राम्रो छ हेर्नुहोस् त यो हार यो बाला म त लाउँदिन है
17: अब के गर्नु त राम्रै त छ नि कहाँ राम्रो डिजाइन छ कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि
14: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो पैसा मात्र स्वाहा
17: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त
18: हजुर विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
19: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
20: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि
15: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 98-079-85-26 र 98-470-82-790
21: ओए गाउँ त सुनसान छ त कोही केटाहरू देख्दैन कहाँ गएछ भाइ
22: हाम्रो गाउँमा कृषि अनुसन्धानको लागि 2 सुन्दरीहरू आएका छन् सहरमा त त्यतै भुल्यो होला
21: ल हो त यस्तो ब्रेकिङ न्युज हामीले थाहा छ

0: नेपालबा नेपालबा
1: हजुर
0: तपाईको छोरा लिम्बुरीसँग लागेर खत्तमै भयो बर्बादै भयो
1: के रे
2: कति धार्नी भयो पहिला
3: तीन धार्नी भयो काका
0: अरे अरे अरे नारायण नारायण रगनाको राम राम राम ए सुरे सुंगुरको कोठालो लाग्दा लाग्दा फुर्सद पाइनस
2: के भनिस जाटा श्याल
0: हुर्केको छोरी कोसँग नजिक हुनुपर्छ कोसँग टाढा हुनुपर्छ त्यो सत्कार सिकाइनस दस सुंगुरको मासु खानेको छोरीलाई मेरो घरमा भित्र्याएर मेरो सत्कारलाई जुठो बनाउँछु
2: छोरीसँग त पछि कुरा गरौँला त पशुको मुत खाने चाहिँ चोखो म मासु खाने चाहिँ जुठो मलाई संस्कार सिकाउँछस् यहाँबाट खुरुकै जान्छस् कि तँलाई यो सुँगुरको टाउको लिएर खप्पड फोरिदिउँ के हो छोरी जिन्दगीमा कुनै पनि मुलाङ्गेले एक वचन मलाई लाउन सकेको छैन तर यो गोरुले यति साह्रो एक रास गाली गरेर गयो धन्यवाद छोरी तँलाई साइला
3: हजुर
2: त्यो बरबटेको छोरो लाउरेले बिहे गर्न केटी खोज्दैछ होइन
3: हो त
2: हुर्के बढेको छोरी चेलीलाई धेरै माइत गरेर राख्नुहुन्न भन्ने कुरा भर्खर बुझ्दैछु
4: दलो
5: तिमीहरू फेरि किन आएको के
4: नमस्ते नमस्ते काका
2: त जाठा चाहिँ किन आइस फेरि
4: मेरो बुवाले जे भन्नुभयो जे गर्नुभयो त्यसको लागि म माफी माग्छु तर लानु मलाई म माया गर्छु त्यो साँचो
2: तेरो माया छ
6: काका
2: छोड
6: त्यसो गर्नु है काका
2: मलाई छोड
6: यसो लानु मलाई माया गर्छ काका
2: भिकारीसँग बिहे गरिदिन्छु यसको तर तेरो जस्तो कुसंस्कार भएको घरमा मेरो छोरी दिन्न
4: म यसको लागि जे गर्छु म के गरौँ अनि घर जाँ बस भन्नुहोस् घर जाँ बस्छु सुँगुरलाई चारो हाल भन्नुहोस् सुँगुरलाई चारो हाल्छु म तर योसँग अलग किने मैले कल्पना गर्न सक्दिनँ
2: मेरो गोरु बाउले मलाई सुँगुर भनेर गयो त यो घरमा घर जाँ बस्छु भन्छस् भाइ भन् गोरु र सुँगुर एउटै खोरमा बस्न सक्छ सम्भव छ
4: मायामा सबै सम्भव छ
5: भनेको
4: म तँलाई अलिक कसरी जान्छु म
5: खुरुक्को गयो
4: जान म
5: जान
4: म तेरो लागि सबै छोड्न तयार छु त छोड्न सक्दैन जान म ल
5: म बाउले जोसँग भने त्यहीसँग बिहे गर्छु भनेको
4: अरूसँग बिहे गर्छ यही चाहन्छस् त
5: यही चाहन्छु म
4: जा फर्केर आउँदिन म हात पनि नगर
2: ठिक गरिस्

सारा गाउँले दाजुभाइ कुल कुटुम्ब इष्टमित्रहरूलाई बोलाएर झ्याई झ्याई च्याब्रुङ बजाएर तँलाई विदा गर्नु मन थियो, तर के गर्नु,

0: लु राख तिम्रो छोरी।
1: के भयो मेरो छोरीलाई?
0: रोगी छोरी भिडाउने, आधा छोरी चल्दैन। दुई वर्ष भयो विदेशमा यसको गुमुत स्याहारेको, अब तिमी नै स्याहार यसको गुमुत।
1: कसरी यस्तो भयो तलाई?
2: तिम्रो साथ छुटेपछि उसले आफूलाई वास्ता गर्न छाड्यो। उसको बाबा बितेपछि झन् ऊ एक्लो नै भयो, सबैसँग टाढा हुँदै गयो, मसँग पनि भेट्न छोड्यो। मैले नखोजेको पनि होइन, कहाँ छ, कस्तो छ, जिउँदो छ छैन केही थाहा छैन। यदि जिउँदो छ भने पनि र भगवान्ले मेरो कुरा सुन्छन् भने यो अवस्थामा तिमीसँग भेट्न होस् बहिनी, सहन सक्दैन त्यसले। संयोग पनि कस्तो बहिनी, तिमी हिजो मात्र विदेशबाट आफ्नो देश आयो, यो अवस्थामा म भोलि आफ्नो देश छोडेर विदेश जाँदैछु, यो अवस्थामा म केही गर्न सक्दिनँ। तखेरा माताले तिमीलाई छिट्टै निको बनाउन् तिम्रो स्वास्थ्य लाभ कामना गर्न चाहन्छु बहिनी, छिट्टै निको भएको सुन्न पाऊ। हस्त लाग्यो है, गयो बहिनी।

0: के भयो छोरी? म कुमलुङ जाने ल, म लान्छु ल। छोरी एकछिन है बाबुहरू, मेरो छोरीलाई माथि पाताको मन्दिरसम्म बोकेर लानुपर्ने।
1: ए हजुर, हाम्रो त भारी भइसकेको छ, हजुरले अरू नै खोज्न सक्नुहुन्छ सर।
2: भरिया चाहियो होला दाजु?
0: हो बाबु,
2: एकछिन पर्खिनुहोस् है। जसले जिउन सिकायो त्यसैले पिउन सिकायो। ए दाजु, त्यहाँ एउटा बिरामी अलपत्र परिरहेका छन्, माथि मन्दिरसम्म लगाउनु पर्यो। म फेरि आउँछु। एकछिन।
3: मलाई बोक्नु पर्ने बिरामी को?

0: 아유.
1: युनाइटेड अस्पताल बारदिंगा चार ठाकुरापुर कपिल वस्तु में बिरामी का लागि थप नया सुविधा
2: कंसल्टेंट फिजिशियन डाक्टर गोविंद रावत छाती तथा श्वास प्रश्वास संबंधी समस्या मुटु रोग मृगौला रोग पेट र आंद्रा को समस्या कलेजो थायराइड र मधुमेह सहित का रोगहरुको पूर्ण परामर्श र उपचार
1: हाड़ जोड़नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड़ जोड़नी संबंधी समस्या हड्डी भाँची रजहर राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजे देखि साँझ 6 बजे सम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेल द्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन स्तनमा गाठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजे सम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजे सम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: खुसीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
6: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुप्पा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल।
0: पुराना सुनचाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुनचाँदी पसल, बाढङ्गा 4, जितपुर, कपिलवस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078403।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला बिहानको 11 बज्यो। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यस्तै सूचनाद्वारा जानकारी गराइन्छ।
0: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
4: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
0: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.mon.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
3: विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
0: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्पी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
6: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
7: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
8: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
7: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
8: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
7: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
9: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन, कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
10: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
9: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
11: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
10: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणेश।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: 아유.
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9855-52004
3: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
4: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन नबरु
3: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
4: पैसा नपुगेर के भयो त बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
3: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
4: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
5: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स बाढगङ्गा एक बैरिया कपिल वस्तु
6: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाढगङ्गा अटो ट्रेडर्स पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
5: सम्पर्क नम्बर 076-550-111 98-570-31-363 र 98-019-4064

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
2: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
3: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98-026-25-243 र 98-013-51-417।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नु होला,
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
10: अहिले तपाई सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
11: यति बेला मध्याह्नको 12 बजे।
12: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइँदै राष्ट्रिय झण्डा आधा झुकाइयो। आज 40 जिल्लामा बाढ़ीको जोखिममुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। भरतपुर काठमाडौँ उडानमा यात्रुको चाप। आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी। अभिभावकलाई खर्च धान्न मुस्किल। र एनभीएलमा आज मधेस र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागेको हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्ने सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितहरूलाई सुरक्षित घर फर्काउन तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्क विहीन छन्। अहिलेसम्म 1,355 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच आज टेलिफोन कुराकानी भएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोसी बाढ़ीमा ज्यान गुमाएकाहरूप्रति संवेदना व्यक्त गर्दै नेपाली नागरिक तथा सरकारप्रति ऐक्यबद्धता जनाउनु भएको राजसभाले जनाएको छ। सभापति लामिछानेले त्यस अवसरमा नेपाल सरकारको जारी खोजी उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताउनुभयो। साथै उहाँले विदेश मन्त्री रुबियोलाई हालै यहाँ आएको बाढ़ीबाट प्रभावित विदेशी नागरिकको सुरक्षा र संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो। यसैबीच विदेश मन्त्री रुबियोले नेपाल सरकारलाई थप आर्थिक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताउनु भएको राजसभाले जनाएको छ। आज देशका 40 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, लमजुङ र कास्कीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला भएर बहने ससाना नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने अनुमान छ। विशेष गरी सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा समेत साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ़ने सक्ने अनुमान छ। महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। छोटो समयमा ठूलो वर्षा हुँदा साना खोला, खहरे तथा नदीमा पानीको सतह 81 बढ़न सक्ने भएकाले नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। भोटेकोसी बाढ़ीबाट प्रभावित भएर घर बस्न योग्य नभएका परिवारलाई नुवाकोटको विदुर नगरपालिकाले कोठा भाड़ा बाबत प्रति परिवार 10,000 रूपियाँ उपलब्ध गराउने भएको छ। हिजो बसेको नगर कार्यपालिकाको 134 बैठकले बाढ़ी प्रभावितलाई होल्डिङ सेन्टरको बसाई छोट्याउँदै सुरक्षित ठाउँमा कोठा भाड़ामा लिएर बस्न प्रोत्साहित गर्ने निर्णय समेत गरेको छ। यस्तै विदुर नगरपालिकाभित्र बाढ़ीपछि प्रभावित विद्यालयको पठन पाठन भदौ 24 गते पर्सीदेखि नियमित सञ्चालन गर्ने समेत निर्णय भएको छ। अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ प्राध्यापक आर्नोल्ड टिक्सले जलविद्युत आयोजनाका सुरुङहरूमा भइरहेका उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताउनु भएको छ। उद्धार अभियानको नेतृत्व र प्राविधिक परामर्शमा व्यस्त अस्ट्रेलियाली भूगर्भविद तथा इन्जिनियर डिक्सले सामाजिक सञ्जाल मार्फत आफ्नो अनुभव र सन्देश सार्वजनिक गर्दै यस्तो बताउनु भएको हो। उद्धार कार्यमा आशा, अनुशासन, करूणा र कर्तव्यलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ। मुगलिन बजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाड़ी आवागमन आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितावनले जनाएको छ। प्रशासनका अनुसार कृष्णभीरमा सड़क मरम्मतको काम भइरहेका समयको सदुपयोग गर्दै नारायणगढ़ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान गर्न लागि कार्यालयका अनुसार नारायणगढ़ मुगलिन सड़क खण्ड बिहान 8 बजेदेखि 8:30 बजेसम्म 10:30 बजेदेखि 11 बजेसम्म दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म 3:30 बजेदेखि 4 बजेसम्म र बेलुका 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। पृथ्वी राजमार्गको कृष्णभीर लगायत ठाउँमा सड़क भाँसिएर अवरूद्ध बनेपछि भरतपुर काठमाडौँ हवाईयात्रामा चाप बढ़ेको छ। यात्रुको चाप बढ़ेसँगै भरतपुरबाट उड़ान दोब्बर भन्दा बढ़ी गरिएका छन्। भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएको थियो। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक 5 उडान हुँदै आएकामा सड़क असहज भनेसँगै संख्या बढ़ाएर 11 वटासम्म उडान भइरहेका छन्। दैनिक उडान आवश्यकता अनुसार 9 देखि 11 पुर्याइएको उहाँको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज घट्यो, चेपाङ समुदायले आज नुवागी अर्थात छोनाम पर्व मनाउँदै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
1: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz त्यतिन्जेल हामीले बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइदै 40 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाव आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव 2400 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भइरहेको छ। हिजो पनि सुनको भाव तोलामा 3,100 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 75 रूपियाँले घटेको छ। आज चाँदी तोलाको 4,690 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चेपाङ समुदायले आज न्वागी अर्थात छोनाम पर्व मनाउँदैछन्। चेपाङ समुदायको बसोबास रहेका जिल्ला मकवानपुर, धादिङ र चितवनमा बागमती प्रदेश सरकारले आज सार्वजनिक विदा समय दिएको छ। चेपाङ समुदायले हरेक वर्ष भदौ 22 गते छोनाम पर्व मनाउने गर्छन्। अब विदेशको खबर। सिरियामा सन् 2026-27 नयाँ शैक्षिक सत्र शुरू हुन लागेसँगै राजधानी दमास्कसका बजारमा शैक्षिक सामग्री खरिद गर्ने अभिभावकहरूको भीड़ लागेको छ। लामो समयदेखि आर्थिक संकट र महँगीको सामना गरिरहेको सिरियामा आफ्ना बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री जुटाउन अभिभावकहरूलाई भने निकै कठिन भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। दमास्कसको स्टेशनरी सामग्रीको प्रमुख बजारमा भेटिएका स्थानीय बासिन्दाले शैक्षिक सामग्रीको मूल्य अत्यधिक बढ़ेको पनि गुनासो गरेका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा आज पनि दुईवटा खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स बीच दिउँसो 4 बजे शुरू हुनेछ। यस्तै दोस्रो खेल सगरमाथा स्मैशर्स र कर्णाली शिवराज बीच बेलुकी 7 बजे शुरू हुनेछ। हिजो कर्णाली लगातार दोस्रो जित निकालेको छ। खप्तड फाल्कन्सलाई 3-2 सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोडेको छ। हिजै भएका खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जित हात पार्यो। लीगमा कुल 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHzबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइदै राष्ट्रिय झण्डा आधा झुकाइयो। आज 40 जिल्लामा बाढ़ीको जोखिम, जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। भरतपुर काठमाडौँ उडानमा यात्रुको चाप। आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी, अभिभावकलाई खर्च धान्न मुस्किल। एनबीएलमा आज मधेस र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 99.6 Fusion Love Station Radio.
1: बुद्ध आवाज.
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो. त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन. मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्. फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो. साह्रै तनावको काम रहेछ.
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ.
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान.
4: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है.
3: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु. फोन 076550317, मोबाइल 98571713. सञ्चालक गिरिराज कडे.
5: पाल्पा भैरव मेडिकल हल, बुटवलको अत्यन्त जरुरी सूचना.
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ.
5: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ.
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि.
5: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570710.

0: तरकारी बालीमा पॉकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पॉकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पॉकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पॉकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
1: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
0: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो, मुसाको दिरा चाहिँ हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
3: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सतिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
6: कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal

0: Adiós.
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलागे भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 44 19 125 र 98 75 52 004

0: paisun da yunuyunca ben Pira Biter Kuadar Samudek Radio Budda var. Buna ne de bindu çamigar.
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083-5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगत हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र
2: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bardangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन
1: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9843552747 र 9856729379 बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083/5/31 गते भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको, कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगत हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट: कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका, कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
4: कता हो काका लहर लहर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू:
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446-19125 र 98572-54।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नु होला
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
3: मे आई कम इन सर?
4: आऊ तिमी टोइलेटबाट आउन त ढिला भयो नि सन्जु के समस्या भयो र?
3: केही भएको छैन सर टोइलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेको थिए एकछिनसम्म कुर्दा पनि हलचल गरेन मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोइलेट गएर आए कि
4: मरेको सर्पलाई चलाउन त चलाएन नि
3: चलाइन सर।
4: विद्यार्थी भाइ बहिनीहरू तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है सर्प मर्दैमा त्यसमा भएको विषय असर नगर्ने भन्ने हुँदैन जिउँदो मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
5: सर मरेको सर्प भेटियो भने के गर्ने त?
4: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
6: मरेका सर्पहरूबाट सावधान रहनुहोस् मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस् मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
10: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन न बरु।
9: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
10: पैसा नपुगेर के भयो त बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
9: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
10: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
11: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स बाढगङ्गा एक बैरिया कपिल वस्तु।
9: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाढगङ्गा अटो ट्रेडर्स पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ।
11: सम्पर्क नम्बर 076-550-111 98-570-31-363 र 98-019-43-064।
12: सकियो ल आमा हुन्छ

0: होइन, कहाँबाट लिएर आउनु भयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
1: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना लिम्ला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795826 र 9847082790।
5: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
6: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
5: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.बारगंगा म्युनिसिपालिटी

0: bargangat.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
1: युनाइटेड अस्पताल बारगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076550200, मोबाइल नम्बर 98575518138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 2 बज्यो।
2: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
2: बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 बाढगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
5: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
4: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
2: विस्तृत जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
6: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
7: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
6: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
8: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
7: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक विराज कणे।
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
10: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
9: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
10: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
10: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
9: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
10: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
9: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
10: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
9: फिजियोथेरापी विशेषज्ञ सेवा,
10: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: cinq membres.
1: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
2: आया मरे नि बाबा। आया
1: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
3: ल हेर त, सर्प भाग्यो त्यता। टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
2: ल मलाई त सापले टोक्यो नि, मर्ने भए म।
4: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ।
1: ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
3: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
4: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
3: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
5: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तिजको उल्लास अनि मायाको चिनो।
9: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिल वस्तु।
10: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
9: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98575256 र 98075 18346।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिन बहादुर खाती, सम्पर्क नम्बर 98570135569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
4: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083/श्रावण/मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको, कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
3: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बाढगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाढगंगा कपिलवस्तु।

0: शांति र विकास को आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेको सीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाएर राष्ट्रिय झण्डा आधा झुकाइयो। 1355 जनाको मृत्यु पुष्टि, अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो। आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मधेस प्रदेशको नयाँ परीक्षण, सबै मन्त्रालयले बजेटको अख्तियारी पाए, निर्माण व्यवसायीले ढिलाइ गर्ने, कामको गुणस्तर लगायतका जोखिम भने कायमै। अस्ट्रियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध उल्लंघन भएमा अभिभावकलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने। र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाइरहेको छ। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। यही भदौ 10 गतेको बाढ़ीका कारण अहिलेसम्म 1355 जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै झण्डै 5000 मानिसहरू सम्पर्कविहीन छन्। यस्तै 6600 भन्दा बढ़ी घाइते भएकामा धेरैको उपचार भइरहेको छ। अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा 3200 भन्दा बढ़ी मानिसले आश्रय लिइरहेका छन्। आज बाढ़ी प्रभावित क्षेत्र नुवाकोट पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले खोज तथा उद्धार राहतको स्थितिबारे जानकारी लिनुभएको छ। उहाँले अहिले 3:30 बजे राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ। बाढ़ीपछिको खोजी अभियानमा सुरुङ तथा भग्नावशेषबाट जीवितै मानिस फेला पार्न थालेपछि उद्धार कर्मीहरूले थप उत्साहका साथ काम अघि बढ़ाएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी 21,400 भन्दा बढ़ी स्वच्छकर्मी परिचालन भएका छन्। नेपाली सेनाको नेतृत्वमा रूर सेवा गढ़ी, त्रिशुली र चिलिमे जस्ता जलविद्युत आयोजनाका सुरुङ तथा भूमिगत पावर हाउसहरूमा थर्मल क्यामेरा र अत्याधुनिक उपकरण सहित खोजी तीव्र पारिएको छ। रसुवाको टिमुरेदेखि नलप्रासीको पश्चिमको नारायणी नदीसम्मै स्थलगत खोजी चलिरहेको छ। उद्धार कार्य अन्तर्गत सेनाको हेलिकप्टरबाट 1159 पटक उडान गरी अहिलेसम्म 13,300 भन्दा बढ़ीको उद्धार भएको छ। यस्तै फेला परेका शवहरूको डीएनए परीक्षण मार्फत पहिचान गर्ने कामलाई पनि प्रहरीले अघि बढ़ाएको छ। सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई 1 करोड़ र धादिङलाई 50 लाख रूपियाँ उपलब्ध गराइसकेको छ। प्रभावित 15 वटा पालिकाका लागि कुल 13 करोड़ 50 लाख रूपियाँ रकम विनियोजन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित धेरै सो क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अरू ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै एउटै सुरक्षा निकाय र उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेको बताउँदै डाक्टर उप्रेतीले सामाजिक सञ्जालमा भ्रम नफैलाउन र फेक भिडियो शेयर नगर्न आग्रह गर्नुभयो। गलत भिडियोले जनमानसमा नकारात्मक प्रभाव पार्ने भएकोले सचेत रहन उहाँको अपील छ। छिमेकी देशहरूसँग समन्वय गरेर आवश्यक सहयोग लिइरहेको र बेपत्ता व्यक्तिको सूचना आउन साथ खोजीको कामलाई तीव्रता दिएको प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। साउनको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढ़ी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा गएको पहिरोपछि झनै पीड़ित बनेका छन्। काठमाडौँ उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 वटा प्लान्ट भए पनि कृष्णभीरमा सड़क अवरूद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौँडा, वीरगंज, नवलप्रासी र धनुषा लगायतका ठाउँमा ग्यास भरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढ़ेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा थप 105.38 रूपियाँ जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले तोकेको यो बढ़ेको मूल्य तिर्न तयार हुँदा समेत सहजै ग्यास पाउन सकेका छैनन्। नेपाल ऑयल निगमका अनुसार काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000 देखि 40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिण्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजी औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यकाका विभिन्न डिपोहरूमा बिहानदेखि ग्यास सिलिण्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ। म मध्य प्रदेश सरकारले असारे विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेटको अख्तियारी दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढ़ाउन बाटो खुलेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार शुरूमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्नेछन्। यस वर्षदेखि प्रदेश सरकारले 1 करोड़ रूपियाँ भन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्रे योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढ़ेको भन्दै चालू आर्थिक वर्षको 41 अर्ब 13 करोड़ बराबरको बजेटलाई बोलपत्र प्रणाली मार्फत ठूला र परिणाममुखी आयोजनामा मात्र केन्द्रित गरिएको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायीले काम ओगट्ने, स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू जंगली हात्तीको त्रास र क्षतिका कारण पीड़ित झापाका बासिन्दाले सरकारले प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन् मिचनगर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका स्थानीय बासिन्दाले यो अवधारणाले परापूर्व कालदेखिको मानव बस्ती नै विस्थापित हुने भन्दै कड़ा विरोध जनाएका हुन् हात्ती करिडोरले झापादेखि उदयपुरसम्मका लाखौं नागरिक प्रभावित हुने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाओ अभियान शुरू गरेका छन् हात्तीबाट अति प्रभावित मेसीनगरका बासिन्दाको भेलाले नीलकण्ठ तिवारीको समेत जकर्तोमा 105 सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ अब विदेशको खबर अस्ट्रियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै 14 वर्ष मुनिका छात्राका लागि विद्यालयमा हेड स्काफ अर्थात टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध लगाउने कानून लागू भएको छ कानूनले देशभरका सार्वजनिक तथा निजी विद्यालयहरूमा हिजाब वा बुड़का जस्ता टाउको छोप्ने परम्परागत मुस्लिम कपड़ामाथि रोक लगाएको बीबीसीले जनाएको छ कानूनमा व्यवस्था भए अनुसार यदि बारम्बार प्रतिबन्ध उल्लंघन भएमा बाल कल्याण सेवालाई जानकारी गराउनु पर्नेछ र अन्तिम उपायका रूपमा अभिभावकलाई 800 युरो अर्थात झण्डै 1,40,000 रूपियाँसम्म जरिमाना तिराउन सकिन्छ तर आलोचकहरूले नयाँ कानूनले देशमा मुस्लिम विरोधी भावनालाई बढ़ावा दिइरहेको र यो संवैधानिक पनि हुन सक्ने बताएका खबरमा उल्लेख छ यो कानून तीनवटा मध्यमार्गी दलहरूको रूढ़िवादी नेतृत्वको गठबन्धनले ल्याएको हो उनीहरूका अनुसार यो कानून लैंगिक समानताप्रतिको स्पष्ट प्रतिबद्धता हो यसको उद्देश्य किशोरीहरूको अधिकारको रक्षा गर्नु रहेको छ अस्ट्रेलियाको धार्मिक तटस्थताको सिद्धान्त विपरीत रहेको भन्दै अदालतले सन् 2020 प्राथमिक विद्यालयमा हेड स्काफमाथि लगाएको पूर्ण प्रतिबन्ध भने खारेज गरेको थियो अब खेल खबर फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेद्वार बन्ने भएका छन् विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो सन् 2016 फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका इन्फान्टिनो फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ता र कम्पनीहरूलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दबावमा परेका छन् इन्फान्टिनोको आकर्षक योजनाले विश्वव्यापी विरोध निम्त्याएको थियो युरोपेली फुटबलको नियामक निकाय यूईएफएले विश्वकप सहित फिफाका सबै प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी दिइरहेको छ गएको जुलाईमा सम्पन्न विश्वकपपछि नयाँ कार्यकालका लागि उम्मेद्वारी दिने योजना सार्वजनिक भए ता इन्फान्टिनोले फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने कुरा फिफाले पहिलो पटक बताएको हो गएको जुलाईको मध्यसम्म पनि इन्फान्टिनो पुनः निर्वाचित हुने कुरा निश्चित मानिएको थियो तर आफ्नो विवादास्पद योजना रद्द भएपछि उनीमाथि दबाव बढ़ेको छ चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक कोटेकोशीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइँदै 1355 जनाको ज्यान गएको पुष्टि अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मध्य प्रदेशको नयाँ परीक्षण सबै मन्त्रालयले बजेटको अख्तियारी पाए निर्माण व्यवसायले ढिलाइ गर्ने कामको गुणस्तर लगायतका जोखिम भने कायमै अस्ट्रेलियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध उल्लंघन भएमा अभिभावकहरूलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने
3: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083-5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
5: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
4: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
3: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 13 52 747 र 98 5 76 29 379।

0: कई प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846 19125 र 9857 52004

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98573-29379।
3: नरेश दाइ, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
4: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
3: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
5: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
3: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेश दाइ, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
4: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
3: हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
6: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त संचारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: 28 वर्षीय कमल थापालाई नेपाल प्रहरीले आज काठमाडौँको बुढा नीलकण्ठबाट पक्राउ गरेको छ। थापालाई रीता अधिकारीमाथि एसिड प्रहारको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
1: यदि एसिड सजिलैसँग बेचबिखन हुन्थेन भने कसैलाई छ्यातिने थिएन, त्यसैले गैर कानूनी रूपमा एसिडको बेचबिखन गर्नेलाई कडा भन्दा कडा सजायको व्यवस्था गरियोस् र अपराधीले उन्मुक्ति पाओस्।

0: युनाइटेड अस्पताल बाढगंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त

0: पापिलोमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
1: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल पाटगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-575-1138।
4: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाडगंगा अटो टेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
5: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा 1 बैरिया कपिल वस्तु।
5: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
7: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
8: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला, म त लाउँदिन है।
9: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
8: ल तपाईँ पनि बिहान घरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
9: लौ लौ, त्यसो भने जान त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
10: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
11: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
12: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98-079-85-26 र 98-470-82-790।
13: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन म्यानुअल को अनुसूची 6 अनुसार को आवेदन तथा अनुसूची 7 अनुसार को आधारभूत तथ्यांक फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचना द्वारा जानकारी गराइन्छ। पॉकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
14: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्त सम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
13: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

तिम्रो यादले बिदा दिन चाहेन, तिम्रो यादले बिदा दिन चाहेन, पापी कालले मलाई लिन चाहेन, पापी कालले मलाई लिन चाहेन, तिम्रो यादले बिदा दिन चाहेन अनि पापी कालले मलाई लिन चाहेन। किन मरिन म किन मरिन, हे दिन देख्न रहेछु बाँचेको, हे दिन देख्न रहेछु बाँचेको।

नियतिले हामीलाई टाढा बनाउँदै या तिमीलाई कुनाबाट टाढिँदैछ, तर आफ्नै प्रेमको मुना छिनाएर भोलि घरबाट अन्त्य कुरा छिनेदी जसलाई चाहे अपनाउन पाएन, तर जसलाई पाएँ त्यो मेरो चाहना होइन।

0: सत्तैले गर्दा भएको।
1: इट्स कॉल्ड मास्टर प्लान। मैले तँलाई भनेको थिएँ नि मसँग पंगा नलै भन्नु।

उनी बाँचिन या मरिन थाहा छैन, उनी बाँचिन या मरिन थाहा छैन, तर म जिउँदै मरेको मान्छे।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
6: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
6: फिजियोथेरापी विशेषज्ञ सेवा,
7: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
8: कता हो काका लखर लखर गर्दै?
9: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु।
8: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
9: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
8: हजुर, हाम्रा सेवाहरू,
9: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा 4 जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178403।

0: आयोस।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
4: न्यू अर्घाची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847082790।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
7: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर, कपिल वस्तु, एभरेस्ट बैंक नजिकै।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
8: सम्पर्क नम्बर 0175349050, 0175359005 र मोबाइल 9857078010।

0: प्रकार को रसायन के विकल्प न मिसाइए को शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: बारदुङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना यस बारदुङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083/5/31 भित्र बारदुङ्गा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र
2: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bardangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।

0: तरकारी बालीमा पॉकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पॉकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पॉकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पॉकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
1: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको, कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
0: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बाणगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बाणगंगा, कपिलवस्तु।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446-19125 र 98572-0004। जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल

0: यो बाइक बिग्रेर होइन नि पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनेमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर्स, बाडगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाडगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
5: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
4: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
5: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
4: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
5: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
4: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।

0: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
1: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
5: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
4: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
3: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576239।
6: युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरै छ र
7: बिरामी भएर बस्न खाना छैन
6: हस्पिटल भेटिने होइन
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
9: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
8: 24 घण्टा सेवा उपलब्ध छ
9: नभुल्नु होला विशेषज्ञ टिकट
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
3: खुसीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
10: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगङ्गा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवाली सँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेको सीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै। जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील।
0: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव। 3 दिन लाइन बस्दा पनि नपाएको गुनासो। कालो बजारी हुँदा पनि सरकार मौन बसेको उपभोक्ताको आरोप।
1: नेवार समुदायका परम्परागत मुखुण्ड नाच पुस्तकमा हराउँदै गएका नाचहरू चिनाउने प्रयास गरेको लेखक जोशीको भनाई। मदन पुरस्कारले कलाप्रति सम्मान गरेको भन्दै खुशी व्यक्त।
2: उहाँहरूको हाम्रो कलाप्रतिको रेस्पेक्ट देखेर अझ गर्व लाग्यो कि खुशी लाग्यो, धेरै खुशी लाग्यो।
0: भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यको परीक्षण। सहज र कम खर्चिलो परीक्षण विधिलाई अर्को वर्ष व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य।
1: र एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टीभीले पायो। नेपालका बाढ़ी पीड़ित प्रति यूईएफएको ऐक्यबद्धता। यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
3: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाएको छ। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढ़ी आएको 13 दिनसम्ममा 1355 जनाको शव फेला परेको छ भने झण्डै 5000 मानिसहरू सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चीनसँगको सीमासँग जोड़िएको रसुवादेखि भारतसँगको सीमा जोड़िएको नवलप्रासी पश्चिमसम्ममा मानिसहरूको खोजी चलिरहेको छ। रसुवामा भोटेकोशी भनिने नदी नुवाकोट पुगेपछि त्रिशुली र चितवन देवघाट भन्दा तल्लो भूभागमा नारायणी नदी भनेर चिनिन्छ। अहिले नेपाली सेना विभिन्न जलविद्युत आयोजनाका स्रोत तथा भूमिगत विद्युत गृह र हवाई मार्गबाट खोजी तथा उद्धारमा केन्द्रित छ। सशस्त्र प्रहरले रसुवाको टिमुरेदेखि नलपरासी बर्दघाट सुस्ता पश्चिमको गण्डक नहरसम्म नदी किनारसम्म स्थलगत खोजी गरिरहेको छ। आज सिलिमी जलविद्युत आयोजनाको पावर हाउससम्म पुग्ने प्रयास भएको नेपाली सेनाले जनाएको छ। यो आयोजनाको भूमिगत पावर हाउसभित्र जाने सुरुङमा अहिलेसम्म 100 मिटर भन्दा अगाडि जान सकिएको छैन। रसुवागढ जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहसम्म उद्धार टोली पुगे पनि मानिसहरू नभेटेको नेपाली सेनाले जनाएको छ। लाङटाङमा पेनिस्टक पाइप काटेर भित्रसम्म पुग्दा दुईजनाको शव भेटिएको छ। माथिल्लो त्रिशुली एकमा धेरै सुरुङहरू रहेको कारण त्यसमा अहिलेसम्म नपुगेका ठाउँमा पुग्ने प्रयास भइरहेको सेनाले जनाएको छ। यसअघि नेपाली सेना र कोरियाली विज्ञहरूको विशेषज्ञ टोलीले यो आयोजनाबाट बाढ़ीको 11 दिनमा एक सिनियर नागरिकको जीवित उद्धार गरेको थियो भने दुईवटा शव निकालेको सेनाले जनाएको छ। त्यसभन्दा तल माथिल्लो त्रिशुली ए र माथिल्लो त्रिशुली बी को आयोजनामा सेना र शस्त्र प्रहरी दुवैको संयुक्त टोली खोजी र उद्धारमा खटिएको छ। त्रिशुली 3A को भूमिगत पावर हाउस क्षेत्रबाट बाढ़ीको 10 दिनमा दुईजना कर्मचारीको जीवित उद्धार भएको थियो। नेपाली सेनाले मानिसहरू जान नसकिने ठाउँमा ड्रोन प्रयोग गरेर पनि खोजी गरिरहेको जानकारी दिएको छ। सुरुङ संरचनामा मानिसहरू जीवितै रहेको हुन सक्ने आशा अझै कायम रहेको सेनाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा 84%, नुवाकोटमा 96% र धादिङमा 79% भन्दा धेरै घरधुरीमा विद्युत आपूर्ति भइसकेको जनाएको छ। अहिले बाढ़ीबाट विस्थापित भएका मानिसहरूलाई 39 होल्डिङ सेन्टरमा राखिएको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुभएको छ। आज राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भोटेकोशी विपत्तिले हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र नदेखाएर निरन्तर बढ़दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएको बताउनुभयो। नेपालले विगतमा पनि भूकम्प, बाढ़ी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको स्मरण गर्दै राष्ट्रपति पौडेलले हरेक पटक नेपाली नागरिकले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढ़ताका साथ कठिन परिस्थितिको सामना गर्दै आएको बताउनुभयो। उहाँले बाढ़ीले पुर्याएको क्षतिको पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा नेपालले अपनाउँदै आएको विकास मोडेलमाथि पनि पुनर्विचार गर्नुपर्ने बताउनुभयो। उहाँले परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहेका सबैलाई खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले अस्थायी आश्रय स्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्नेमा सचेत र संवेदनशील रहन सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ।
0: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित धेरैसो क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अन्य ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै तीनवटै सुरक्षा निकाय उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेका डाक्टर उप्रेतीको भनाई छ।
1: नेपाली कांग्रेसले रसुवाको भोटेपछि बाढ़ी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर वाग्लेलाई बाढ़ी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको पार्टी महामन्त्री पौडेलले बताउनुभयो। भेटपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ीबाट क्षतिग्रस्त भएका जलविद्युत आयोजना का सुरुङ तथा टनेलमा फँसेका नागरिकको अवस्थाबारे जानकारी गराउन ध्यानाकर्षण गराएको बताउनुभयो।
0: यसैबीच भोटेकोशीमा आएको भीषण बाढ़ीबाट विस्थापित नागरिकको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने भएको छ। आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री किरण थापा मगरले प्रादेशिक विपद व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो। उहाँका अनुसार तीनै तहका सरकारबीच कामको स्पष्ट बाँडफाँड गरी विस्थापितलाई सेल्टरमा राख्ने, खाद्यान्न उपलब्ध गराउने र पालिकाले बढ़ेको खर्च प्रदेश सरकारले बिहोर्ने व्यवस्था मिलाएको बताउनुभयो। साथै प्रदेश सरकारले डीएनए परीक्षण र शव व्यवस्थापनमा सहजीकरण गर्नुका साथै बाढ़ीमा परि अभिभावक गुमाएका बाल बालिकालाई कक्षा 12 सम्म आवासीय विद्यालयमा निशुल्क पढ़ाउने निर्णय गरेको छ। दार्जीलिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौँ उपत्यकामा ग्यास तथा खाद्यान्नको अभाव हुन थालेकाले भोलिदेखि कुलेखानी भीमफेदी र कान्ति लोकपथलाई वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि मुख्यमन्त्री थापाले बताउनुभयो।
1: सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित उद्योग तथा व्यवसायको पुनरूत्थानका लागि कर छूटदेखि सहुलियतपूर्ण कर्जासम्मको पहिलो चरणको राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार बाढ़ीबाट पूर्ण रूपमा क्षति भएका वा बगाएका व्यावसायिक गाड़ी प्लान्ट मेसिनरी र उपकरण नयाँ आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महसुल छूट दिइनेछ। साथै बाटैमा नष्ट भएका आयातित वस्तुको भन्सार महसुल आउँदो 6 महिनाभित्र समायोजन गर्न सकिने व्यवस्था गरिएको छ। प्रभावित व्यवसायीका लागि कर विवरण र कर दाखिला गर्ने म्याद 2083 साल कार्तिक 25 गतेसम्म थप गरिएको छ। प्रभावित व्यक्तिहरूलाई आर्थिक वर्ष 2082-83 को आयकरमा पूर्ण छूट दिइनेछ भने क्षतिग्रस्त सम्पत्तिको मूल्य अभिवृद्धि कर दावी तथा समायोजन प्रक्रियालाई सरल बनाइनेछ। वित्तीय क्षेत्रतर्फ प्रभावित व्यवसायीको बैंक कर्जाको सावा तथा ब्याज एकपटकका लागि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सकिनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा 2082 सालको मदन पुरस्कार विजेता पुस्तक नेवार समुदायका परम्परागत मुकुन्डु नाचका लेखकसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
4: पैसामा छ शक्ति, पैसामा छ सहारा।
3: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
4: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
3: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
3: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
4: इतिहास गाथा र कथा गाँठका कुरा,
3: गाँठका कुरा
4: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेको सीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो, अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील, विस्थापितको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने, प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि पहिलो चरणको राहत प्याकेज घोषणा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर, काठमाडौँ उपत्यकामा खाना पकाउने
3: एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। सानको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढ़ी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीड़मा गएको पहिरोपछि झनै पीड़ित बनेका छन्। काठमाडौँ उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 प्लान्ट भए पनि कृष्णभीड़मा सड़क अवरूद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौड़ा, बीरगंज, नवलपरासी र धनुषा लगायतका ठाउँबाट ग्यास भरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढ़ेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा थप 105.38 रूपियाँ जोडेर बिक्री गर्न भनेको छ, तर उपभोक्ताहरूले बढ़ेको मूल्य तिर्न तयार हुँदा समेत सहजै ग्यास पाउन सकेका छैनन्। नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000-40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिण्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यका विभिन्न डिपोहरूमा बिहानैदेखि ग्यास सिलिण्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ। यता उपभोक्ता अधिकारवादी संघ संस्थाले भने बजारमा ग्यासको कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहँदा र मनपरी मूल्य बढ़ाउँदा समेत सरकारले प्रभावकारी अनुगमन र नियमन नगरेको आरोप लगाएका छन्।
0: मध्य प्रदेश सरकारले अछारी विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयले बजेटको अख्तियारी दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढ़ाउन बाटो खुलेको छ। प्रदेश अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार शुरूमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयहरूले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्न सक्नेछन्। वर्षदेखि प्रदेश सरकारले 1 करोड़ रूपियाँ भन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्रे योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढ़ेको भन्दै चालू आर्थिक वर्षको 41.13 अर्ब बराबरको बजेटलाई बोलपत्र प्रणाली मार्फत ठूला र परिणाममुखी आयोजनामा मात्र केन्द्रित गरेको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायहरूले काम ओगट्ने, स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै छ। असारे विकासको संस्कार तोड्ने यो नीतिगत परीक्षण सफल भएमा मध्य प्रदेशको विकास प्रशासन र निर्माणको गुणस्तरमा ठूलो सुधार आउने अपेक्षा छ।
3: 2082 सालको मदन पुरस्कार विजेता वीणा जोशीले यो पुरस्कार एउटा कृतिप्रति मात्र नभई नेवार संस्कृतिप्रति सम्मान रहेको बताउनु भएको छ। मदन पुरस्कार गुठीको हिजोको बैठकले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकलाई दिने निर्णय गरेपछि उहाँले यस्तो बताउनु भएको हो। पुरस्कार पाउँदा कस्तो अनुभव भयो भनेर साथी सम्झना महर्जनले लेखक वीणा जोशी राज भण्डारीलाई सोध्नु भएको छ।
2: पुरस्कार पाउनु भन्ने कुरा नराम्रो त हुँदै हुँदैन। मैले पाउँला भनेर एक्सपेक्ट पनि गरेको थिइनँ। नेवार समुदायको परम्परागत मकुण्डो नाचको बारेमा भन्दैमा मानिसले कहिले सिम्पली लिन्छ, तर मदन पुरस्कार गुठीले यसको गहराईलाई बुझेर मलाई दिन गर्नुभयो है उहाँहरूको लागि। मलाई भन्दा पनि उहाँहरूले नेवारी समाजको संस्कृतिलाई, कलालाई बुझेर यो मलाई दिनुभएको पुरस्कार होइन, नेवार समुदायको संस्कृति कलालाई बुझेर दिएको पुरस्कार ठान्छु र उहाँलाई धेरै धेरै धन्यवाद छ।
11: 298 जनाले आवेदन दिनुभएको कसरी?
2: नेवार संस्कृतिलाई बुझ्ने मान्छे नेपालमा धेरै कम छ कि धेरै थोरै छ, तर उहाँले त्यो मेरो किताब पढेर लेखेको कुरालाई उहाँले बुझिदिनु भएकोले मलाई चाहिँ एकदम उहाँप्रति श्रद्धा छ। अब मैले व्यक्तिगत रूपमा पाएको कुरा त मलाई खुस नलाग्ने कुरै छैन नि, तर उहाँहरूको हाम्रो कलाप्रतिको रेस्पेक्ट देखेर अझ गर्व लाग्यो कि खुसी लाग्यो, धेरै खुसी लाग्यो।
11: नेवार समुदायको परम्परागत मुकुण्डो नाचको बारेमा थियो यो पुस्तक होइन, वास्तवमा पुस्तकमा चाहिँ मुख्य कुरा चाहिँ के छ?
2: मुख्य कुरा त यसमा भनौँ, मैले 18 खण्डमा लेखेको छु अनि सकेसम्म चाहिँ मैले मकुण्ड नाच कहाँ नेवारहरूले नाच्ने मकुण्ड नाचहरूलाई संकलन गरेको, त्यसमा सायद 40 भन्दा बढ़ी छ होइन। अब एक एक किसिमको नाच पनि 3-4 ठाउँमा गर्दाखेरि एउटा खण्डमा राखेर अध्याय छुट्याएर लेखेको छु। सबभन्दा पहिला त हाम्रो यो मकुण्ड नाचको परम्परा कसरी हुन्छ, के हुन्छ भन्ने बुझाउने कोसिस गरेको। मेरो यो 50-55 वर्षको उसमा कतिवटा नाचहरू बन्द पनि भइसकेको छ होइन, यस्तो नहोस् तर के गरे भयो भने एज ए इतिहास भए पनि नेवारले नेपालीले चिनोस् जानोस् हामी कति प्राचीन थियौं, हाम्रो संस्कृति कतिको सिभिलाइज थियो, हामी हाम्रो अमूर्त कलाहरू के थियो भन्ने कुरा, अमूर्त कलासँग मूर्त कलाको के जोडी छ, कसरी यो एक दुसरालाई बचाइरहेछ भन्ने कुराहरूलाई पनि मैले बुझाउन खोजेको हो।
11: जुन यो संकलन र अभिलेखीकरण गर्न के चुनौती थियो यहाँलाई?
2: मेरो ग्रेजुएसन डान्समा मैले गरेको हो, क्लासिकल डान्स इन्डियाबाट, डिप्लोमा पाकिस्तानबाट गरेको हो। 26 सालदेखि मैले सुरु गरे हो, 26 साल 27 28 सालसम्म खुब लाग्यो। त्यसपछि बिहा भएपछि अब यो बिहाको जिम्मेदारी आयो होइन, अब 2-3 वर्ष मैले बाहिर पनि बसिनु पर्यो, ग्यापिङ धेरै भयो, कहीँ नाच भयो भने जानुपर्ने, घरमा कहिले कहिले दुध खाने छोरीलाई छोरेर पनि मैले रातभरि नाच हेर्न जानुपर्ने हुन्थ्यो। त्यो ठिकै छ, त्यो मेरो इच्छा हो नि त।
0: उहाँ हुनुहुन्थ्यो लेखक बिना जोशी भण्डारी। उहाँको कृति नेवार समुदायको परम्परागत मुकुण्डु नाचले 2082 सालको मदन पुरस्कार पाउने भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: पाको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जाँच, स्केलिंग तथा पॉलिसिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 18.07 अंकले बढ़ेर 2560.84 बिन्दुमा पुगेको छ। नेप्से लगातार चौथो कारोबार दिन बढ़ेको हो। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको बिहिबार 3.46 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 92,98,000 कित्ता शेयर 3.83 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: वर्षायाम सकिसँगै प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन पुनः बढ़न थालेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकएपका अनुसार भदौ महिनामा मात्र 614 जना पर्यटक र यस मार्गमा प्रवेश गरेका छन्। पछिल्लो दुई हप्ता यता विशेष गरी मनासलु हिमाल आरोहण र पदमार्गका लागि पुग्ने पर्यटकको संख्या बढ़ेको छ। पर्यटकको आगमन बढ़ेसँगै लमजुङ र मनाङका होटल तथा पर्यटन व्यवसाय उत्साहित बनेका छन्। यद्यपि मुख्य याम शुरू हुनु अघि नै पदमार्ग को बाटो घाटो मर्मत तथा सुधार गर्नुपर्नेमा स्थानीय व्यवसायीको जोड़ छ।
5: काठमाण्डुको भद्रकालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कको परिसरमा जुम्ली स्याउ प्रदर्शनी तथा बिक्री सप्ताह शुरू भएको छ। जुम्लाको अर्ग्यानिक स्याउको प्रचार प्रसार तथा बजार प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। प्रदर्शनीको पहिलो दिन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रदर्शनी स्थलको निरीक्षण तथा अवलोकन गर्नुभयो। उहाँले जुम्ली स्याउको गुणस्तर र यसको विशिष्ट पहिचानलाई मध्यनजर गर्दै यसको ब्रान्डिङ र व्यवस्थित बजार व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। एक हप्ता चल्ने प्रदर्शनीमा जुम्लाका विभिन्न बगैंचाबाट ल्याएका अर्ग्यानिक स्याउहरू उपभोक्ताका लागि प्रत्यक्ष बिक्री वितरणमा राखिएका छन्।
4: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले 12 पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिसिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक हप्ताको समय सीमा दिनुभएको छ। मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका क्रममा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कार्यवाहीको चेतावनी दिनुभएको हो। सिमरा र बीरगंज क्षेत्रका दर्जनौ उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिर्सिया खोला गम्भीर रूपमा प्रदूषित भएको छ। यसबाट बाराको सिमरा, माहुली तथा वर्षाको सिर्सिया, ताजपुर, रामगढ़वा, रामवन, अशोक वाटिका र विन्ध्यवासिनी लगायत दर्जनौ गाउँका लाखौं वासिन्दा प्रभावित भएका छन्। मन्त्रीले उद्योगीहरूलाई यो विषयमा केवल औपचारिक बैठकको रूपमा मात्र लिन र तत्काल सुधारका कार्यहरू थाल्न निर्देशन दिनुभयो।
5: जंगली हात्तीको त्रास र क्षतिका कारण पीड़ित झापाका वासिन्दाले सरकारले प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन्। मेचीनगर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका स्थानीयवासीले यो अवधारणाले परापूर्व कालदेखिको मानव बस्ती नै विस्थापित हुने भन्दै कड़ा विरोध जनाएका हुन्। हात्ती करिडोरले झापादेखि उदयपुरसम्मका लाखौं नागरिक प्रभावित हुने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाओ अभियान शुरू गरेका छन्। हात्तीबाट अति प्रभावित मेचीनगरका वासिन्दाको भेलाले नीलकण्ठ तिवारीको समय जगत्तमा 105 सदस्यीय संघर्ष समिति गठन गरेको छ। अभियानका संयोजक तिवारीले पर्यटन प्रवर्धन र हात्ती संरक्षणको नाममा मानव बसोबास र कृषि भूमि मास्न नहुने बताउनु भएको छ। हरेक वर्ष भारतबाट हुलमा आउने जंगली हात्तीले झापादेखि कोशी टप्पूसम्म ठूलो जनधनको क्षति गर्दै आएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा कुकुरको तीव्र सुंग्ने क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात एआईको संयोजनबाट क्यान्सरको प्रारम्भिक संकेत पहिचान गर्ने नयाँ विधि विकास भइरहेको छ। बेंगलुरूमा रहेको स्टार्ट अप डोग्नोसिसले 15 वटा विशेष तालिम प्राप्त कुकुरको गन्ध प्रतिको प्रतिक्रियालाई एआई मार्फत विश्लेषण गर्ने प्रविधि अघि बढ़ाएको हो। यो प्रक्रियामा बिरामीले झण्डै 10 मिनट कपासको मास्कमा सास फेर्नुपर्छ। पछि प्रयोगशालामा सेन्सरयुक्त उपकरण लगाएका कुकुरले यो नमूना सुक्दा उनीहरूको मस्तिष्क गतिविधि, श्वास प्रश्वास र शरीरको भाषालाई एआईले विश्लेषण गर्छ। यस क्रममा बिरामी र कुकुरबीच प्रत्यक्ष सम्पर्क भने हुँदैन। कर्नाटकका 6 अस्पतालमा 1500 भन्दा बढ़ी सहभागीमा गरेको अध्ययन अनुसार 7 प्रमुख प्रकारका क्यान्सर पहिचानमा यो विधिले 90% भन्दा बढ़ी शुद्धता दिएको छ। यो अनुसन्धान जर्नल अफ क्लिनिक अन्कोलोजीमा समेत प्रकाशित भइसकेको छ। मानिसको तुलनामा कुकुरको सुन्ने क्षमता अधिक हुने भएकाले रोगका कारण शरीरबाट निस्कने सूक्ष्म रसायन र गन्ध उनीहरूले सजिलै पहिचान गर्न सक्छन्। कम्पनीका अनुसार कुकुरहरूलाई सकारात्मक प्रोत्साहन मार्फत तालिम दिइन्छ र उनीहरूबाट दैनिक 30-45 मिनट मात्र काम लिइन्छ। प्रारम्भिक नतिजा आशाजनक रहे पनि थप ठूलो स्तरको अध्ययन र चिकित्सकीय पुष्टि आवश्यक रहेको स्वतन्त्र क्यान्सर विशेषज्ञहरूले बताएका छन्। डायग्नोसिसले भने आउँदो वर्षसम्ममा यो सहज र कम खर्चिलो परीक्षण विधिलाई व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य राखेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको ओटीटी प्रसारण अधिकार नेट टीभीले प्राप्त गरेको छ। नेपाल क्रिकेट संघ क्यानले आह्वान गरेको बोलपत्रमा 18,04,00,000 रूपियाँमा नेट टीभीले ओटीटी अधिकार पाएको हो। यस्तै नेपालभरका लागि टेलिभिजन प्रसारण अधिकार 14,64,00,000 रूपियाँमा हिमालय टेलिभिजन नेटवर्क प्रहरीले पाएको छ। यस्तै टिकेटिङ अधिकार 85,00,000 रूपियाँमा ई सेवाले पाएको छ। टिकेटिङबाट प्राप्त हुने आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित तथा प्रभावकारी बनाउन सबै साझेदारहरूसँग सहकार्य गर्ने क्यानले प्रतिबद्धता व्यक्त गरेको छ।
4: नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हल त्रिपुरेश्वरमा केही बेर अघि सकिएको पहिलो खेलमा अन्नपूर्णले मधेश वारियर्सलाई 3-1 सेटमा हरायो। यसअघि अन्नपूर्ण पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौँ रेड्सलाई हराएको थियो। मधेशको यो लगातार तेस्रो हार हो। मधेश पहिलो खेलमा सगरमाथा स्नाट्स र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुका 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गति आइतबार हुनेछ।
5: र युरोपेली फुटबलको नियामक निकाय यूईएफएले नेपालमा भदौ 10 गते गएको बाढ़ीका पीड़ितप्रति ऐक्यबद्धता जनाएको छ। यूईएफएले यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। त्यस क्रममा नेपाल तिमी एक्लै छैनौ भन्ने सन्देश लेखिएको ब्यानर पनि प्रदर्शन हुनेछ। यूईएफएका अध्यक्ष अलेक्जेन्डर चेफेरिनले विपदमा परेका नेपालीप्रति आफ्नो संस्थाको ऐक्यबद्धता रहेको बताउनु भएको छ। यसअघि स्पेनी क्लब बार्सिलोना, रियल मेड्रिड लगायतले पनि खेल अघि नेपालका बाढ़ी पीड़ितको सम्झनामा मौन धारण गरेका थिए।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोशीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील।
4: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, 3 दिन लाइन बस्दा पनि नपाएको गुनासो, कालोबजारी हुँदा पनि सरकार मौन बसेको उपभोक्ताको आरोप।
5: नेवार समुदायका परम्परागत मुकुण्ड नाच पुस्तक मा हराउँदै गएका नाचहरू चिनाउने प्रयास गरेको लेखक जोशीको भनाई, मदन पुरस्कारले कलाप्रति सम्मान गरेको भन्दै खुशी व्यक्त।
4: भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यको परीक्षण, सहज र कम खर्चिलो परीक्षण विधिलाई अर्को वर्ष व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य।
5: र एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टीभीले पायो। नेपालका बाढ़ी पीड़ित प्रति यूईएफएको ऐक्यबद्धता, यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379। खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै

0: adiós.
1: युनाइटेड अस्पताल बारदिंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि सब नया सुविधाहरु
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
5: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी तीजको उल्लास अनि मायाको चिनो
6: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुन चाँदी पसल बारगंगा 2 पिपरा कपिल वस्तु
7: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
6: जय सुपा देउराली सुन चाँदी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगंगा 2 पिपरा कपिल वस्तु सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346

0: जीतपुर कपिलवस्तु
1: प्रोपराइटर दिल बहादुर खाती संपर्क नंबर 9857135769 अर्जुन खाती संपर्क नंबर 9857078473
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
2: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 9857078010।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल।

0: नमस्कार, सामुदायिक रेडियोबद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समेघासँगै इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट राष्ट्रपति पौडेलद्वारा राष्ट्रियका नाममा सम्बोधन, विपदको घड़ीमा राष्ट्रिय एकता र जलवायु न्यायका लागि आह्वान। प्रधानमन्त्री राहत कोषमा कांग्रेसको 1 करोड़ रूपियाँ सहयोग, सुरुङमा फँसेका नागरिकको अवस्थाबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण। शिवराजमा इस्पार र डान्सपार 7 दिनभित्र बन्द गर्न नगरपालिकाको निर्देशन। सामाजिक विकृति बढ़ेको भन्दै होटल, रेस्टुरेन्ट, लन्च र स्पामाथि कड़ाई। धनकौली स्वास्थ्य चौकीमा पहिलो पटक अल्ट्रासाउण्ड सेवा शुरू हुँदै गर्भवती महिला सहित स्थानीयलाई निशुल्क सेवा उपलब्ध हुने। र कपिलवस्तुमा प्रहरीको कार्यवाही तीव्र, फन्सार छलीका सम्मान, बरामदेखि फरार प्रतिवादी पक्राउसम्म।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा 1 बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
0: सम्पर्क नम्बर 076551 98573133 र 98019 43066।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर, कपिल वस्तु, एभरेस्ट बैंक नजिकै।
0: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेको सिबाड़ीबाट सिर्जित कठिन परिस्थितिमा सम्पूर्ण देशवासीलाई संयमित हुँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ। भदौ 10 गते आएको बाढ़ीबाट भएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुभएको हो। राष्ट्रपति पौडेलले बाढ़ी र पहिरोबाट भएको जनधनको क्षति तथा सड़क, पुल र जलविद्युत आयोजना जस्ता महत्वपूर्ण पूर्वाधारमा पुगेको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। विपत्तिमा ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धांजलि अर्पण गर्दै उहाँले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभयो। बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारलाई आग्रह गर्दै उहाँले प्रभावित नागरिकका लागि खानेपानी, खाद्यान्न, औषधि र सुरक्षित आश्रय स्थलको व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकको राष्ट्रपतिले प्रशंसा गर्नुभएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढ़दै गएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विश्व समुदायलाई जलवायु न्यायका लागि ठोस कदम चाल्न आह्वान गर्नुभएको छ। उहाँले वर्तमान समय राजनीतिक विवाद र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता, पुनर्निर्माण तथा आर्थिक पुनर्स्थापनामा केन्द्रित हुने बेला भएको बताउनुभयो। नेपाली कांग्रेसले रसुवाको भटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले आज सिंहदरबारमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लीलाई भेटेर सहयोग रकम हस्तान्तरण गर्न भएको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर वाग्लीलाई बाढ़ी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको महामन्त्री पौडेलले बताउनु भएको छ। भेटपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ीबाट क्षतिग्रस्त भएका जल विद्युत आयोजनाका सुरुङमा फँसेका नागरिकको अवस्थाबारे जानकारी गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो। शिवराज नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका स्पा तथा डान्स बार लगायतका व्यवसायबाट सामाजिक विकृति बढ़ेको शान्ति सुरक्षामा असर परेको तथा सामाजिक एवं वातावरणीय अशान्ति सृजना भएको भन्दै कड़ाई गरेको छ। नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित विभिन्न स्पा तथा डान्स बारबाट सामाजिक विकृति बढ़ेको भन्दै नगरवासीबाट पटक पटक गुनासो आएको जनाएको छ। नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगर क्षेत्रभित्र अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण स्पा तथा डान्स बारलाई 7 दिनभित्र बन्द गराउन सम्बन्धित निकायलाई जानकारी गराइएको छ। नगरपालिकाले होटल रेस्टुरेन्ट तथा लन्च सञ्चालनका लागि प्रचलित कानून बमोजिम अनुमति लिनुपर्ने स्पष्ट पारेको छ। तर होटल रेस्टुरेन्ट तथा लन्चको नाममा वा त्यसको आडमा स्पा डान्स बार सञ्चालन गर्ने तथा प्रचलित कानून सामाजिक मर्यादा र सार्वजनिक शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि सञ्चालन गर्न नपाइने जनाएको छ। तोकिएको समय अवधिभित्र व्यवसाय बन्द नगरेमा वा नगरपालिकाको निर्णय विपरीत सञ्चालन गरेको पाइएमा सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन नियन्त्रण तथा आवश्यक कानूनी कार्यवाही गरिने नगरपालिकाले जनाएको छ। नगरपालिकाले जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय घरेलु तथा साना उद्योग कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इलाका प्रहरी कार्यालय उडा प्रहरी कार्यालय उडा कार्यालय उद्योग वाणिज्य संघ व्यापार संघ तथा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघलाई समेत आवश्यक सहयोग र सहजीकरणका लागि पत्राचार गरेको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 10 स्थित धनकौली स्वास्थ्य चौकीमा पहिलो पटक अल्ट्रासाउण्ड सेवा सञ्चालन हुने भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलले स्वास्थ्य चौकीका लागि अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराएपछि सेवा सञ्चालनको तयारी गरिएको हो। अब केही दिनभित्रै स्वास्थ्य चौकीबाट अल्ट्रासाउण्ड सेवा शुरू गरिने वडाध्यक्ष सन्दीप पाण्डेले बताउनु भएको छ। विशेष गरी गर्भवती महिलाको स्वास्थ्य जाँचका साथै सामान्य प्रकृतिका अल्ट्रासाउण्ड सेवा प्रदान गरिने उहाँले बताउनु भएको छ। अल्ट्रासाउण्ड सेवा स्वास्थ्य चौकीबाटै निशुल्क उपलब्ध हुने भएकाले स्थानीय नागरिक विशेष गरी गर्भवती महिलालाई स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले धनकौली स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा शुरू गर्न लागिएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यी भदौ 21 गते सम्म 19 जनालाई पक्राउ गरेको छ। कपिलवस्तुका सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागू औषध बाँधेर लैजाने क्रममा लागू औषध सहित उक्त व्यक्तिलाई पक्राउ गरेको हो। चालू आर्थिक वर्ष 2083-84 साउनदेखि भदौ 21 गतेसम्म लागू औषध सम्बन्धी 11 मुद्दा दर्ता गरी 19 जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा 13 जना पुरूष 6 जना महिला रहेका छन्। सो अवधिमा प्रहरीले गाँजा चरेस हिरोइन अफिम र नाइट्रोफेट बरामद गरेको छ। प्रहरीले उक्त अवधिमा गाँजा 130 ग्राम चरेस 5 किलो 225 ग्राम हिरोइन 3 ग्राम 150 मिलिग्राम अफिम 10 किलो 364 ग्राम बरामद गरेको छ। नाइट्रोफेट 10 थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ। उहाँले लागू औषध कारोबारमा संलग्नलाई कानून बमोजिम कार्यवाही गरिने बताउनु भएको छ। पछिल्लो समय सीमा क्षेत्रमा निगरानी थप कड़ा पारिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान बरामद गर्नुका साथै विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिमाना तोकिएका फरार रहेका तीनजना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भदौ 20 गतेदेखि 21 गते माताहतका प्रहरी इकाईबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट बिलबिजक नभएका किराना कस्मेटिक तथा फलफूल लगायतका सामान नियन्त्रणमा लिएको हो। बरामद सामानको कुल मूल्य 198,370 रूपियाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीले शिवराज नगरपालिका 9 हल्ला नगर क्षेत्रबाट बिलबिजक नभएको फलफूल बरामद गरेको छ। यस्तै यशोधरा गाउँपालिका 7 मर्यादापुरबाट किराना तथा कस्मेटिक सामान र यशोधरा गाउँपालिका 5 छोडी देहावाबाट किराना सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। बरामद सामान आवश्यक कार्यवाहीका लागि सुठौली भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालय पठाइएको छ। यसै गरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिमाना तोकिएपछि फरार रहेका तीनजना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा पेश गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध गतिविधि नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ। भोटेकोशी बाढ़ी प्रभावितका लागि अर्घखाँचीका विभिन्न संघ संस्थाहरूले राहत सामग्री प्रदान गरेका छन्। बाढ़ी प्रभावित परिवारहरूको लागि केही सस्ता होस् भन्ने उद्देश्यले जनहित अनलाइन सिमल पानी सृजनशील युवा क्लब र न्यूज पानाको संयुक्त सहकार्यमा खाद्यान्न लत्ता कपड़ा शैक्षिक सामग्री लगायतका विभिन्न सामग्री प्रदान गरिएको हो। गत भाद्र 10 गते भोटेकोशी नदीमा आकस्मित आएको विनाशकारी बाढ़ी कारण प्रभावित भएका नुवाकोटको विदुरो गाउँपालिकाका परिवारका लागि उक्त सामग्री प्रदान गरिएको हो। सिद्धगंगा नगरपालिका उडार नम्बर 13 उडाध्यक्ष दुर्गा बहादुर विशीको नेतृत्वमा गएको टोलीले चामल तेल नुन साबुन सरफ कपड़ा चामल शैक्षिक सामग्री सहितका जिन्सी सामग्री प्रदान गरेको हो। टोलीले विदुर गाउँपालिका 1 रहेको श्री इन्द्रिणी आधारभूत विद्यालयमा निर्माण गरिएको होल्डिङ सेन्टरमै पुगेर प्रभावित नागरिकलाई उक्त सामग्री प्रदान गरेको हो। सामग्री प्रदान गर्दै वडाध्यक्ष दुर्गा बहादुर विसीले प्रभावितहरूको लागि समग्र जिल्लाबाटै पहिलो पटक 3 संस्थाले गरेको सहयोग उदाहरण रहेको बताउनु भएको छ। आफूहरूले राहत सानो भए पनि अप्ठ्यारो परिस्थितिमा मूल्यवान हुने बताउनु भएको छ। अध्यक्ष विसीले सिद्धगंगा नगरपालिकाले पनि प्रधानमन्त्री दैविक फर्कोबुद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको भन्दै आगामी दिनहरूमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। तपाईले सामुदायिक रेडियो आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
6: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
7: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
8: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र बीटी अध्ययन गराई यूके क्यानाडा जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिक देखि एडभान्स लेभल सम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
7: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नशिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
8: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङ्गेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
7: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
9: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्त सम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
9: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269779। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। लुम्बिनी प्रदेशका निजी अस्पताल संचालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन माग गरेका छन्। अन्य प्रदेशमा नवीकरणको अवधि बढ़ाइएको उल्लेख गर्दै उनीहरूले लुम्बिनीमा पनि नवीकरणको अवधि 3 वर्षबाट बढ़ाएर 5 वर्ष कायम गर्न सरकारसँग आग्रह गरेका हुन्। रूपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र पुनसँग आइतबार भएको भेटमा निजी अस्पताल संचालकले अस्पताल संचालन तथा नवीकरणसँग सम्बन्धित विद्यमान व्यवस्थापनका कारण अनावश्यक प्रशासनिक झन्झट ब्याउनुपर्ने गुनासो गर्नुभएको छ। निजी स्वास्थ्य संस्थाको नियमित अनुगमन तथा नियमित नियमन आवश्यकताबारे जुनसुकै समयमा गर्न सकिने भएकाले नवीकरणको अवधि बढ़ाउँदा व्यावहारिक हुने उनीहरूको भनाइ थियो। अस्पतालको नवीकरणका लागि पटक पटक प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाले स्वास्थ्य सेवा प्रवाहमा असहजता सिर्जना गरेको उनीहरूले बताएका छन्। निजी अस्पताल संचालकले राखेका माग र सुझावका विषयमा मन्त्री पुनले आवश्यक छलफल र सहजीकरण गर्ने आश्वासन दिनुभएको छ। विद्यार्थी ओसार पसार गर्ने विद्यालयका बस चालक तथा सहचालकलाई सड़क सुरक्षा ट्राफिक नियम र सवारी संचालन सम्बन्धी प्रशिक्षण दिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बाढगंगा र शिवराज नगरपालिकामा संचालित विद्यालयलाई लक्षित गरी सड़क सुरक्षा तथा सचेतनामूलक कक्षा संचालन गरेको हो। विद्यार्थी ओसार्ने सवारी चालकले हातमा भविष्यको कडादारको जीवन र सुरक्षा समेत जोड़िएको भन्दै चालकलाई सवारी चलाउँदा थप जिम्मेवार र संयमित हुन आग्रह गरिएको छ। सामान्य सावधानीले समेत ठूलो दुर्घटना निम्ताउन सक्ने भएकाले सवारी संचालनका क्रममा ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड़ दिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी परीक्षक मनोहर प्रसाद भट्टले बालबालिकाको सुरक्षा चालकको पहिलो जिम्मेवारी भएको बताउनु भएको छ। सवारी चालकलाई सहजीकरण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ठकालले चालक र प्रहरीबीच सहकार्य तथा नियमित समन्वय भएमा सड़क दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनु भएको छ। उहाँले प्रशिक्षणको क्रममा ट्राफिक नियमको पालना, ट्राफिक संकेतको पहिचान तथा प्रयोग, सवारी कसुरमा हुने दण्ड, जरिमाना र सड़क दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराउनु भएको थियो। नेपाल भारत सीमा नाका स्थित बाँकेको नेपालगंज स्थित जमुना नाकाबाट गत आर्थिक वर्ष 2082-83 असुरक्षित रूपमा जोखिमपूर्ण यात्रा गरिरहेका 467 जना नेपाली नागरिकलाई उद्धार गरिएको छ। मानव बेचबिखन विरूद्ध क्रियाशील संस्था माइती नेपाल नेपालगंजले गत आवमा जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेका 466 जना नेपाली नागरिकलाई सीमानाकाबाट उद्धार गरी पारिवारिक पुनर्मिलन गराएको माइती नेपाल नेपालगंजका संयोजक केशव कोइरालाले जानकारी दिनुभएको छ। उद्धार गरिएका व्यक्तिहरूलाई आवश्यक परामर्श पश्चात सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको संयोजक कोइरालाले बताउनु भएको छ। आर्थिक प्रलोभन, चेतनाको कमी, घरायसी समस्या तथा प्रविधिको असन्तुलित प्रयोगका कारण सीमावर्ती क्षेत्रमा बेचबिखनको जोखिम बढ़दै गएको उहाँको भनाइ रहेको छ। कर्णाली नदीबाट भलादी खोलामा छिरेको बाढ़ीले राजपुर नगरपालिका एक हिमाली पुरका चार घर डुबानमा परेका छन्। नदीमा जलस्तर बढ़दै गएका कारण तटीय क्षेत्रमा रहेका अन्य परिवारलाई पनि सचेत गराइएको राजपुर एकका वडाध्यक्ष बाबुराम चौधरीले बताउनु भएको छ। घर डुबानमा परेपछि सोमबार कल्ल सुनाउ कल्ला सुनहा छेदुवा सुनहा र राजेन्द्र सिन्हाको परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। चनौरामा कटान भइरहेको र जलस्तर अझै बढ़े सिंगो ओडामा बाढ़ी पस्न सक्ने जोखिम रहेको स्थानीय शंकर थारूले बताउनु भएको छ। कर्णालीमा जलस्तर बढ़दै गए यो गाउँमा बाढ़ी पसेर दर्जनौ घर डुबानमा पर्ने उहाँले बताउनु भएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 स्थित थारूटोल नारायणी नदीको तीव्र कटानका कारण उच्च जोखिममा परेको छ। नदीको बाब बस्तीतर्फ सोझिएपछि करिब 70 घर परिवार विस्थापित भएका छन्। केही संयमता पछिल्लो क्षेत्रमा सिमलका रूख काटेर अस्थायी तटबन्ध निर्माण तथा कटान रोकथामको प्रयास गरिए पनि नदीको उच्च बहावका कारण ती संरचना प्रभावकारी हुन सकेका छैनन्। रसुवाको भोटेकोशी बाढ़ीमा परि निधन भएका 1355 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा र आसपासका जिल्लामा आएको विनाशकारी बाढ़ीको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ। भदौ 22 गते बिहान 11 बजेको तथ्याङ्क अनुसार बाढ़ीका कारण हालसम्म 1355 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार बाढ़ीमा परि निधन भएका मध्ये सबैभन्दा भन्दा बढ़ी शव चितवन जिल्लामा फेला परेका छन् जहाँ 363 जनाको शव फेला परेको छ। यस्तै नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 221, नुवाकोटमा 197 र सहमा 169, गोर्खामा 75, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार तथा खोजी कार्यमा प्राथमिकता दिन माग गर्दै पीड़ित परिवारले काठमाण्डुको माइती घरमा प्रदर्शन गरेका छन्। आयोजनामा फँसेका व्यक्तिका आफन्तहरूले उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन्। भारतमा कुकुरको सुँघ्ने क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात एआईको संयोजनबाट क्यान्सरको प्रारम्भिक संकेत पहिचान गर्ने प्रयास अघि बढ़ाइएको छ। बेंगलुरूमा रहेको स्टार्ट अप डोग्नोसिसले कुकुरको गन्धप्रतिको प्रतिक्रिया एआई मार्फत विश्लेषण गरी परीक्षण विधि विकास गरिएको समाचार संस्था एएफपीले जनाएको छ। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटले ओटीटी प्रसारण अधिकार नेट टीवी प्राप्त गरेको छ। नेपाल क्रिकेट संघ क्यानले आह्वान गरेको बोलपत्रमा 18,04,00,000 रूपियाँमा नेट टीवीको ओटीटी अधिकार पाएको हो। ओटीटी प्लेटफर्मले नेपालभित्रबाट कर सहित अधिकतम 400 रूपियाँ, खाड़ी देशबाट 600 रूपियाँ र अन्य देशबाट 10 अमेरिकी डलरसम्म शुल्क लिन पाउनेछन्। यस्तै नेपालभित्र लिनियर टेलिभिजन अधिकार 14,64,00,000 रूपियाँ, हिमालय टेलिभिजन नेटवर्क प्रालीले पाएको छ। यस्तै टिकेटिङ अधिकार 85,00,000 रूपियाँ ई सेवाले पाएको छ। यिनै खबर सँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौ, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः पटक। राष्ट्रपति पौडेलद्वारा राष्ट्रका नाममा सम्बोधन, विपदको घड़ीमा राष्ट्रिय एकता र जलवायु न्यायका लागि आह्वान। प्रधानमन्त्री राहत कोषमा कांग्रेसको 1 करोड़ रूपियाँ सहयोग, सुरुङमा फँसेका नागरिक अवस्थाबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण। शिवराजमा स्पा तथा डान्स बार 7 दिनभित्र बन्द गर्न नगरपालिकाको निर्देशन, सामाजिक विकृति बढ़ेको भन्दै होटल रेस्टुरेन्ट लन्च र स्पामाथि कड़ाई। धनकौली स्वास्थ्य चौकीमा पहिलो पटक अल्ट्रासाउण्ड सेवा शुरू हुँदै गर्भवती महिला सहित स्थानीयलाई निशुल्क सेवा उपलब्ध हुने। र कपिलवस्तुमा प्रहरीको कार्यवाही तीव्र, वनसार छरीका सामान बरामददेखि फरार प्रतिवादी पक्राउसम्म। हवस्त, एफएम ब्यान्डको 99.2 मेगाहर्जसँगै वेबसाइट www.budawaj.com, हाम्रो पात्र र बुदावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने सचिमलाई धन्यवाद दिँदै सभा पनि विदा हुन्छु। नमस्कार।

0: यो बाइक बिग्रेला होइन नै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बारगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बारगङ्गा अटो ट्रेडर्स, बारगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बारगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढ़ीपछि चीनमा फँसेका नेपाली धमाधम स्वदेश फर्किँदै, हराएकाहरूको भने खोजी तीव्र, सुरुङभित्र 121 जना फँसेको सेनाको भनाई, बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगेको प्राधिकरणको दावी।
5: तीनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टीमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
4: सप्तकोशीमा पानीको वहाव बढ़ेपछि कोशी ब्यारेजमा रातो बत्ती, कृष्णभीर पहिरोले ग्यासदेखि खाद्यान्नसम्मको आपूर्तिमा संकट, नागढुङ्गा मुङलिङ सड़क खण्ड खुलाउन 9 ठूला मेसिनबाट काम तीव्र।
6: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फसेका व्यक्ति होइनन्, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्।
4: आजदेखि सबै प्रजातिको मुस्ताङी स्याउ टिप्न खुला, डल्ले खोर्सानीमा मापदण्ड भन्दा बढ़ी विषादी भेटियो, बाढ़ी र पहिरोको विपत्तिमा राष्ट्रिय एकताका लागि राष्ट्रपति पौडेलको आह्वान।
7: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो, यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो।
4: र जापानमा भारी वर्षापछि पहिरोको जोखिम उच्च, आपतकालीन चेतावनी जारी।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: एकद्वार प्रणालीका नाममा राहतको गति रोक्ने होइन, सहयोगका हातहरूलाई अझ छिटो पीड़ितसम्म पुग्ने वातावरण बनाउनुपर्छ। कतै सहायता सामग्री थुप्रिएर खेर जाने र कतै समयमै नपुग्दा जीवन गुम्ने विडम्बना अब दोहोरिनु हुँदैन। सरकारले आवश्यकता अनुसार राहतको समुचित समन्वय र वितरण सुनिश्चित गर्दै सहयोग गर्न चाहने सबैलाई सहज बाटो खोल्नुपर्छ। निजी क्षेत्र, संस्था र व्यक्तिगत दाताले पनि भावनासँगै विवेक पुर्याई आवश्यक सामग्री मात्र संकलन र वितरण गर्ने संस्कार बसाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
9: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गरेको छ। प्राधिकरणमा आज आयोजित कार्यक्रममा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनु भएको हो। हाल हेलिकप्टर उद्धार र खोजी कार्यमा प्राथमिकता दिइरहेकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँबाट भने पठाउन नसकिएको उहाँको भनाइ छ। स्थानीय सरकारसँग निरन्तर सम्बन्ध गरेर राहत वितरणको काम अगाडि बढ़ाइएको छ। विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर बढ़िरहेको र तीनवटै सुरक्षा निकायले पहिलो दिनदेखि नै सक्रियतापूर्वक काम गरिरहेको उहाँको भनाइ छ। उद्धार र राहतमा कुनै पनि कसुर बाँकी नराख्न राज्य संवेदनशील रहेको उल्लेख गर्दै उहाँले पहिलो दिनदेखि निरन्तर काम गरिरहेको बताउनुभयो।
5: खोजमा उद्धारमा राहतमा कुनै पनि कसर बाँकी नरहोस् राज्यको तर्फबाट राज्यले गर्ने कुरामा हामी एकदमै सेन्सिटिभ छौँ र हामीले डे वान मर्निङ इभिनिङ नाइट कतै केही पनि भनेका छैनौँ हामी त्यसरी काम गरिराखेको अवस्था छ यसलाई पनि हजुरहरूले चाहिँ अलिकता हाम्रो कामको हामीले चाहिँ गरेको जुन प्रयास छ यसलाई पनि हेरिदिनुहोला भन्ने अनुरोध गर्दै केही चाहिँ त्यहाँ गुनासाहरू छन् त्यो गुनासोलाई हामी सम्बोधन गर्दैछौँ केही बेपत्ता भएका नामहरू आइरहेका छन् त्यसलाई पनि हामी चाहिँ हेर्दैछौँ आउने बित्तिकै हामी चाहिँ तिनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टिमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
9: उहाँले केही गुनासाहरू सम्बोधन भइरहेको र बेपत्ता व्यक्तिहरूको नाम आउने बित्तिकै तीनवटै सुरक्षा निकाय मार्फत जाँच गराई टोली परिचालन गरिएको बताउनुभयो। यसैबीच भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण चीनमा फँसेका नेपालीहरू क्रमशः नेपाल फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजोसम्म तातोपानी नाकाबाट 536 नेपाली नेपाल फर्किएका छन्। आज 106 जना नेपाली फर्किने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ। यसैबीच रसुवा बाढ़ीपछि उद्धारमा खटिएको नेपाली सेनाले विद्युत गृहका सुरुङभित्र करिब 121 जना मात्रै फँसेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज गरिएको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवास जंग थापाले त्रिशुली 390 जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिनुभयो। बाढ़ीले ल्याएको लेदुको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाई भइरहेको उहाँको भनाइ छ।
6: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनलभित्र फसेका व्यक्ति होइनन्, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लाम्पाङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भए तापनि 3-4 जना भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य के हुन्छ देखिन्छ।
9: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले बाढ़ीमा परि 983 जना सम्पर्कविहीन भएको जनाउँदै आएको छ। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव देखिएको छ। कृष्ण भीरमा पहिरो जाँदा आयात नहुँदा उपत्यकामा चरम अभाव देखिन थालेको हो। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका अनुसार माग र आपूर्ति बीचको सन्तुलन नमिल्दा बजारमा हाहाकार भएको छ। उपत्यकामा दैनिक करिब 40,000 सिलिण्डर ग्यासको माग रहे पनि आपूर्ति भने करिब 25,000 मात्रै रहेको व्यवसायीले बताउँदै आएका छन्। रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीले पृथ्वी राजमार्गको धादिङ स्थित कृष्ण भीरमा सड़कको ठूलो हिस्सा कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख मार्ग नागडुंगा मुगलिङ सड़क 8 दिनदेखि अवरूद्ध छ। सड़क अवरूद्ध भएसँगै ग्यास मात्र होइन पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्ति समेत नराम्ररी प्रभावित भएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौँमा दैनिक माग 40,000 सिलिण्डर भए पनि हाल करिब दैनिक 15,000 सिलिण्डर अभाव रहेको सीआईएनसँग बताउनुभयो। यस्तै ग्यास विक्रेता र होटल व्यवसायीहरूले आफै तराईका डिपोबाट ग्यास ढुवानी गरिरहेका छन्। ग्यासको सहज आपूर्तिका लागि काठमाडौँ उपत्यका बाहिरबाट पनि आयात भइरहेको ग्यास विक्रेता संघका उपाध्यक्ष विष्णु दुलालले सीआईएनलाई बताउनुभयो।
10: कृष्णभीरको बाटो अहिले पहिरो गएको भएर यताबाट गाडी ट्याङ्करहरू आएको छैन। काठमाडौँमा कुनै पनि ट्याङ्करहरू आएकै छैन। काठमाडौँको छेउछाउ र काठमाडौँमा भएका आसपासका कम्पनीलाई यसै पनि अप्ठ्यारो परेको होइन। अब अलिअलि ल्याएका छन्, अलिअलि ल्याएको भने उताबाटै बेचिरहेका छन्। विक्रेतामा ग्यास जान सकेन अनि विक्रेताका ग्यासै नगएपछि तपाईँको चाहिँ विक्रेताले त उपभोक्तालाई कसरी दिने? त्यो खालको समस्या छ होइन। अब उद्योगले डिलरलाई ग्यासै दिएको अवस्था छैन अहिले।
9: ग्यासका लागि अहिले उपभोक्ताहरू राति पनि लाइन बस्न बाध्य भएका छन्। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा खसिएको पहिरो पछ्याउने र सड़क मरमत गर्ने कार्यलाई तीव्रता दिएको छ। नागडुंगा मुगलिङ सड़क योजना पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले सो क्षेत्रमा 9 ठूला मेसिनहरू प्रयोग गरेर काम गरिरहेको छ। सड़क मरमतका लागि 6 एक्सकाभेटर, 1 बुलडोजर, 1 डोजर र 1 जेसीबी परिचालन गरिएको छ। राजमार्ग पूर्ण रूपमा सञ्चालनमा कहिले आउँछ भने हामीले धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेलाई सोधेका छौं।
11: यो भोटेकोसी बाढीको कारणले गर्दाखेरि हाम्रो धादिङ जिल्लाभित्र पर्ने कृष्णवीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठुलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो हटाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ र विशेष गरेर अब यो काम चाहिँ प्राविधिक काम अब काम गर्दै जाँदाखेरि केही टेक्निकल इरहरू पनि आइरहे त्यसलाई पनि समाधान गर्दै जानुपर्ने भएको हुँदाखेरि अब समय चाहिँ यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन।
9: राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ 10 गतेको विनाशकारी बाढ़ी र पहिरो पछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनैतिक दल र नागरिकहरूलाई एकबद्धता हुन आह्वान गर्नुभएको छ। आज राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो समय दोषारोपण वा राजनैतिक विवादमा अल्झिने नभई राष्ट्रिय एकता र एकबद्धता प्रदर्शन गर्ने समय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले हिम नदीको बरफ र चट्टान सहितको हिम पहिरोका कारण आएको बाढ़ीलाई कहाली लाग्दो प्राकृतिक प्रकोपको संख्या दिनुभयो। यस विपत्तिले असंख्य मानव जीवन घर परिवार सड़क पुल र जलविद्युत आयोजना लगायत राष्ट्रका महत्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुर्याइएकोमा उहाँले गहिरो शोक व्यक्त गर्नुभयो। मृतक प्रति श्रद्धांजलि अर्पण गर्दै उहाँले शोक स्तब्ध परिवारमा समवेदना प्रकट गर्नुभयो।
7: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
9: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवा लगायत बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार राहत स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। रसुवामा गएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रको अवस्था प्रदेश सरकारले गरेको काम चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा नुवाकोट धादिङ र चितवनका 15 स्थानीय तह बाढ़ी तथा पहिरोबाट प्रभावित भएको बताउनुभयो।
12: जति पनि सेल्टरमा आएर खाना खुवाउने काम प्रदेश सरकारले गरेको छ, हामीले स्थानीय तहले गर्दाखेरि पनि त्यसको चाहिँ नि स्रोत भर्ना प्रदेश सरकारबाट गर्ने भनेर हामीले त्यो निर्देशन दिएका छौँ। पालिका प्रमुखजीहरूलाई त्यो गर्नुहोस्, तपाईँको खर्च हामी चाहिँ प्रदेश सरकारबाट बियर गर्छौँ भनेर हामीले उहाँहरूलाई भनिसकेपछि तद अनुसारै त्यहाँ भएको छ। सब व्यवस्थापन गर्नेदेखि लिएर त्यसको चाहिँ डिएनए टेस्ट गर्नेदेखि लिएर सबै कामहरू हामीले सुरु गर्यौँ।
9: साझा खबरमा अब खेल खबर। जापानको राजधानी टोकियोको दक्षिणमा रहेको द्वीपमा लगातारको भारी वर्षापछि पहिरोको उच्चतम तहको आपतकालीन चेतावनी जारी गरेको छ। भारी वर्षाका कारण पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढ़ेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई 3-1 सेटमा हरायो। मधेसको यो लगातार तेस्रो हार हो। मधेस पहिलो खेलमा सगरमाथा स्म्यासर्स र दोस्रो खेलमा काठमाण्डुसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 वटा टोली सहभागी। पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
13: सन्तोषी रावल। हुम्लाका किसानहरू सस्तैमा स्याउ बेच्न बाध्य।
14: व्यापारी आया छन् र व्यापारी हामी मिलेका छैन। राताको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ। तिते आम त्यत्तिकै छन्। गोल्डिनको 30 रुपियाँ भन्दा हामी 35 रुपियाँ भन्दैछौँ।
13: सरकारले तोक्यो प्रति किलो 60 रूपियाँ, तर किसानलाई 40 रूपियाँ पाउन पनि मुस्किल। रिपोर्ट सँगै बाढ़ी प्रभावित क्षेत्रमा सर्पको जोखिम, राहत आवश्यकताको आधारमा प्राथमिकता दिइने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: विपद जुनसुकै बेला आउन सक्छ। बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
16: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
15: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
16: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
17: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
15: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
18: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु

0: स्वागत छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पूर्वी पहाड़ी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक प्रति सेकेण्ड नाघेको छ। पानीको बहाव बढ़ेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ। सुनसरी प्रहरीले आज मध्याह 12:15 बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर 2,07,435 क्युसेक प्रति सेकेण्ड पानी बगिरहेको जनाएको छ। काठमाण्डको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा मापदण्ड भन्दा बढ़ी विषादी भेटिएको छ। कृषि केन्द्रीय प्रयोगशालाले गरेको परीक्षणमा मकवानपुरको इन्द्र सरोवरबाट ल्याइएको डल्ले खुर्सानीमा कार्बोमेट 2.34 र अर्गानो फस्फेट समूहको विषादी 40.58% भेटिएको हो। 35-45% विषादी भेटिएमा तत्काल खान नमिल्ने र केही दिन मात्र राखेर उपभोग गर्न मिल्ने मापदण्ड रहेको छ। मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। जिल्ला स्तरीय निर्णय अनुसार ढिलो पाक्ने स्याउको समेत आजदेखि टिपाई शुरू भएको हो। यसअघि छिटो पाक्ने गाला फुजी र साउने प्रजातिका स्याउ भदौ 15 गते टिप्न खुला गरिएको थियो। स्याउको गुणस्तर, स्वाद र मुस्ताङी स्याउको ब्राण्ड कायम राख्न जिल्ला स्तरमै टिपाईको कार्यतालिका बनाइएको हो। गत वर्ष मुस्ताङमा एक वर्षमा 1,10,00,000,000 रूपियाँ भन्दा बढ़ीको स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउमध्ये करिब 90% जिल्ला बाहिर बिक्री भएको थियो। मुस्ताङका 5 स्थानीय तहमा करिब 800 हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ। गएको असार 29 गते बसेको जिल्ला दर निर्धारण समितिको बैठकले जिल्लाका उत्पादित वस्तुहरूको मूल्य निर्धारण गरे पनि किसानले स्याउ न्यूनतम मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। प्रमुख जिल्लाधिकारी भोलानाथ गोरागाईको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उत्पादित स्याउ ग्रेड अनुसार क्रमशः ए ग्रेडको प्रति किलो 60 रूपियाँ, बी ग्रेडको प्रति किलो 50 रूपियाँ र सी ग्रेडको प्रति किलो 40 रूपियाँ निर्धारण गरे पनि हुम्लाको तल्लो क्षेत्र दाञ्चुली र ताजा कोटका किसानहरूले सस्तैमा स्याउ बेच्न बाध्य छन्।
3: विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाई सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ किसानले बिक्री गर्न थालेका छन्। दैनिक गोठालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि बिक्री गर्न बाध्य भएको अदाञ्चुली गाउँपालिका वडा नम्बर 5 का बीरबल सिंहले बताउनुभयो।
4: अघिल्लो वर्ष बिक्री भएन, जति खाई सिद्धिए त्यो के कुइ सिद्धिए, अहिले बिक्री गर्न आया छन् है व्यापारी, आया व्यापारी हामी मिलेका छैन। राताको 35 रूपियाँ व्यापारीले भनेका छन्, 40 रूपियाँ हामीले भनेका छौँ,
3: अर्का किसान दीप सिंहले पनि गत वर्षमा बिक्री वितरण नभई स्याउ कुहिएर जाने भएकाले यसपालि नपाक्दै बेच्न लागेको बताउँदै गत वर्ष भन्दा यस वर्ष स्याउ फलेको बताउनुभयो।
5: 25 पेटी भयो, मेरा चाहिँ 15 पेटी जति छन्, अहिले धेरै फलेन नि। जुद्धा साइजका 6 कार्टुन भयो, सेडेन साइजका 7 कार्टुन, भन्दा साइजका 7 कार्टुन, अन्त नर्मल साइजका 10 कार्टुन, चाहिँ अर्को डाँडा फेरि मेरै नामजर बुद्धा साइजका 10 कार्टुन, अहिलेसम्म प्रयोग गरेर 5 कार्टुन हाम्रो गाउँमा मिल्ने।
3: हुम्लाको स्याउ खरिदका लागि मुगु जिल्लाबाट समेत व्यापारी आउने गरेका छन्। स्याउको व्यापारमा लाग्नुभएका धनमल साई जिल्लाको दर रेट अनुसार किसानलाई मूल्य दिन नसकिने बताउनुहुन्छ।
6: जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट जिल्लामा गाडी पुगिदियो, जो ठाउँमा गाडी छ
3: किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजाने समस्या हुने भएकाले जिल्लामा निर्धारण गरिएको मूल्यको पालना नभएको व्यवसायीको भनाइ छ। छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गर्नुभयो।
7: किसानलाई पनि अलिअलि पाउने, व्यापारीले पनि अलिअलि खर्च।
3: निर्धारण गरिएको दरको कार्यान्वयनका लागि जिल्ला कृषि विकास कार्यालयको योजनाका

0: बारेमा बताउँदै जिल्ला कृषि विकास अधिकृत चुडामणि पन्त,
1: हाम्रो यहाँ मिटिङ बस्दाखेरि सी ग्रेडको चाहिँ 40 रुपिज होइन, बी ग्रेडको 50 र ए ग्रेडको चाहिँ 60 रुपियाँ भनेर चाहिँ हामीले त्यसरी निर्धारण गरेको हो। कृषकहरू नै हतारिएपछि यसमा हामीले रेट त हामीले कायम गऱ्यौँ, त्यो रेट भने एकदमै न्यूनै रेट कायम गरेको, त्यही रेटमा पनि बिक्री गर्न नसकेको र उनीहरूले खरिद गर्नेलाई अझै मूल्य घटाउन खोज्ने र त्यसलाई चाहिँ त्यो भावनाले राम्रो मूल्य चाहिँ पाएको छैन अहिले कृषकले। तर होल टोटलमा गर्दाखेरि अब त्यो रेटहरू ती उत्पादन जो जसले गर्नुहुन्छ कृषकहरू र जो जो खरिद गर्न आउँछ तिनीहरूले चाहिँ एकापसमा सल्लाह गरी त्यो बिक्री कतिमा गर्ने, उसले खरिद कतिमा गर्ने भने त्यो आपसी सरसल्लाह अनुसार उनीहरूले खरिद बिक्री गरिरहेको हो, पाकोस् कि नपाकोस् तर हतार हतार गरेर चाहिँ बिक्री गर्ने जुन सिस्टम छ यसले गर्दाखेरि चाहिँ रेट एकदमै लो मूल्यमा चाहिँ उहाँहरूले चाहिँ बिक्री गर्न बाध्य हुनुभएको छ। अब यस्तै कुरा गर्नुहुन्छ भने अस्ति एक दुईजना कृषकसँग मैले फोन सम्पर्क गरेँ, अहिले चाहिँ हतार नगर्नुहोस् राम्रो रेट पाउनुहुन्छ तपाईँले, मैले बरु एक दुईजनासँग चाहिँ सम्पर्क गरेर उहाँहरूले त्यहीँबाट खरिद गरी लिइरहनुहुन्छ भन्दाखेरि तिनीहरूको के यतैतिर आफन्तीहरूसँग चिनजान गरायो त्यो अनुसार बिक्री भइरहेको।
0: जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर समितिले प्रति किलो 60 रुपियाँसम्म निर्धारण गरे पनि किसानहरूको समस्या, बजारको अभाव तथा भण्डारणको समस्याकै कारण कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। काली बहादुर थापा, सीआईएन रेडियो श्रीनगर।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीको लेदो पछ्याउँदा ख्याल गर्नुपर्ने,
3: साधारण जनताहरू जाँदाखेरि चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ, उहाँहरू जाने त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भयो, त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यसको लागि वर्षाउनलाई चाहिँ बुट लाएर जानु पर्यो।
2: बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता, राहतमा आवश्यक सामग्रीको माग, विशेष जानकारी सहितको मिलिजुली नेपाली बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपालीमा
6: महत्वपूर्ण जानकारी र खबरहरू। यदि तपाईँ आफ्नो घर र छरछिमेकको लेदो पछाउने, घरभित्रका सरसामानहरू निकाल्ने काम गर्दै हुनुहुन्छ भने आफू र आफ्नो परिवारको सुरक्षामा विशेष ध्यान दिनुहोला। यसरी काम गर्दा शरीरमा चोटपटक लाग्ने मात्र होइन, सर्प तथा विषालु किराले टोक्ने सम्भावना हुने चिकित्सकहरूले बताएका छन्। अहिले बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा स्वास्थ्य उपचारमा खटिनुभएका सशस्त्र प्रहरी अस्पताल काठमाडौँका डाक्टर अरूणा ठकुरीको कुरा एकैछिन सुनौ।
3: विशेष गरी चाहिँ रातको समयमा लाइट बोकेर हिँड्नु पर्यो, अनि चप्पल नलाएर जुत्ता लाएर हिँड्नु पर्यो। अब दराजमा अथवा कुनै पनि त्यो खाल्डाखुल्डीमा हात हाल्दा अथवा हिँड्दाखेरि चाहिँ टर्च बालेर हेरेर मात्र लिनु पर्यो। लुगाहरू पनि निकाल्दाखेरि राम्रोसँग फिजाएर अनि मात्र प्रयोग गर्नु पर्यो। अब यदि कसैलाई टोकिहाल्यो भने चाहिँ तुरुन्तै नजिकैको स्वास्थ्य चौकी अथवा अस्पताल चाहिँ पुग्नु पर्यो। अब विषालु नै हुनसक्छ, नर्मल टाइपको सर्प नै हुनसक्छ, नन पोइजनस। अब विषालु भयो भने चाहिँ विदिन अब एक घन्टाभित्र नै एन्टिस्नेक भेनम लगाइहाल्नुपर्छ, नत्र भने त अब डे चाहिँ हुन्छ फेरि पोइजनस हो भने त। एपिएफ टिम अथवा आर्मी पुलिस जाँदाखेरि चाहिँ हाम्रो पिपिई नै लाएर गइरहेको छौँ, त्यो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, त्यसमा चाहिँ बुटदेखि लिएर हेड कभर सबै हुन्छ, फेस सिल्डहरू। तर अब यहाँ साधारण जनताहरू जाँदाखेरि चाहिँ चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ, उहाँहरू जाने त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भयो, त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यसको लागि वर्षाउनलाई चाहिँ बुट लाएर जानु पर्यो, अनि अब ग्लोभ्स पनि त्यो पातलो ग्लोभ्स होइन कि रबर ग्लोभ्स लायो भने चाहिँ अब दह्रो किला किला समाउँदाखेरि पनि नकाटिने, त्यस्तोहरू चाहिँ अलिक विशेष ध्यान दिनु पर्यो। अर्को भनेको चाहिँ अब त लासहरू नि गल्न सर्न थालिसक्यो, त्यसबाट चाहिँ दुर्गन्ध फैलिएर अरू अरू हावा एयरबोन डिजिज भन्छौँ त्यो फैलिन सक्छ, त्यसको लागि चाहिँ मास्क लाएर हिँड्नु पर्यो।
6: घरभित्रका सामान निकाल्दा बाक्लो पन्जा, बुट, हेड कभर र मास्क लगाएर मात्र जानुहोस्। सर्प वा विषालु किराले टोकिहालेमा नजिकै रहेका स्वास्थ्य संस्थामा गइहाल्नुहोस्। नुवाकोटमा बाढ़ी प्रभावितका लागि चप्पल, जुत्ता, लत्ता कपड़ा जस्ता सामानहरू खाँचो परेको छ। अहिले खाद्यान्नको भने धेरै समस्या नरहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो।
7: अहिले नुवाकोटमा राहत चाहिँ पर्याप्त मात्रामा आएको छ र त्यसमा अधिकांश चाहिँ खाद्य आइटमहरू छ, दाल चामल, अब नुन भयो, दालमोट भयो, चिउरा भयो, त्यस्तै गरेर अब बिस्कुटहरू धेरै छ। त्यस्तै नन फुड आइटममा पनि अब कपडाहरू पनि आएको छ। त्यस्तै गरेर अब महिलाहरूको लागि चाहिने जुन सेनिटरी प्याडदेखि लिएर त्यो अन्य कुराहरू पनि आएको छ, भित्र लगाउने वस्त्रहरू, त्यस्तै गरेर औषधिहरू पनि आएको छ। बेसिक निडका कुराहरू लगभग सबै आएको छ, तर अलिकति बढी खाद्य आइटम बढी छ। जुत्ता चप्पल अलि कम आएको अवस्था छ। अनि त्यसपछि बच्चाहरूको लागि चाहिने जुन अब खेल व्यवस्था टोय हुन्छ नि, टोय प्ले त्यस्तो भइदियो भने अलि राम्रो हुने अवस्था छ। अनि त्यो त्यस्तै गरेर त्यो प्याडका कुराहरू भए होइन, त्यो आउँदा राम्रो। अर्को चाहिँ कस्तो छ भने यो कतिपय अलि बत्तीको सुविधा नभएको ठाउँमा सोलारहरू त्यो भइदियो भने मान्छेहरूले एउटा उज्यालो पनि हुने र मोबाइलहरू चार्ज गर्नको लागि आवश्यक पर्ने ती सोलार आइटम र अब रसुवा जिल्लाको समेत त्यहाँबाट रात वितरण गर्नुपर्ने भएको हुनाले त्यहाँको हकमा चाहिँ तपाईँको जेनेरेटर भयो, सोलार भयो अलि बढी आवश्यक पर्ने र सम्भव छ भने कतिपय ठाउँमा चाहिँ यो ड्रोनको प्रयोग गरेर ड्रोन मार्फत चाहिँ हामीले चाहिँ खाद्यान्नहरू ओसार्नु पर्ने हुन्छ। त्यसको लागि ड्रोन आइटमहरू पनि आवश्यक पर्ने एउटा त देखिएको छ। सबैलाई दालमोट चिउरा त्यो मात्र दिँदा उनीहरूलाई त फेरि बच्चाहरूलाई न्युट्रिसन नपुग्ने हुन्छ, बुढाबुढीलाई अब सबैको दाँतहरू नहुने त्यो हुन्छ। त्यसो हुँदाखेरिमा कतिपय चाहिँ त्यो सातुको आइटमहरू त्यस्तो हो, कतिपय अब खाना नपाउने पनि हुन्छ कतिपय मान्छेहरू होइन। त्यसको लागि चाहिँ यो नट्स आइटम के काजु साजु त्यो के किसमिसहरू त्यस्तोहरू भइदियो भने न्युट्रिसन पुग्छ बच्चाहरूलाई। यो उमेरमा न्युट्रिसन पुगेन भने पछिसम्म त्यसको दुर्गामी असर पर्छ भन्नुहुन्छ डाक्टर साहबहरू।
6: तपाईँ रसुवा जिल्लामा हुनुहुन्छ र राहत चाहिएको छ भने जिल्ला प्रशासन कार्यालयमा खबर गर्न सक्नुहुन्छ। सड़क बिग्रिएको, टेलिफोन सम्पर्क राम्रो हुन नसकेका कारण कतिपय ठाउँमा राहत नपुगेको हुन सक्छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी,
8: हामीले समस्या चाहिँ यहाँबाट डिस्प्याच गरेर जहाँ हाम्रो कनेक्टिभिटी छैन त्यहाँ पुर्याउन चाहिँ अलिकति समस्या भइरहेको छ। थोरै छ हाम्रो हेली, एउटा हेलीले थोरै क्वान्टिटीमा मात्रै बोक्ने भएको कारणले चाहिँ कोल्डली सटलहरू गर्नुपर्ने अवस्था छ। रुन्जीबाट ढुवानीको चाहिँ अलिकति असहजता छ किनभने हाम्रो रोड कनेक्टिभिटी छैन। रोड कनेक्टिभिटी भएको भए ठुलो मासमा एकैचोटि जहाज पुर्याउन सकिने अवस्था हुन्थ्यो। त्यो नभएपछि अलिकति त्यो सडक सञ्जाल नभएको ठाउँमा चाहिँ कोल्डली सटल गर्नुपर्ने, थोरै क्वान्टिटीमा मात्रै पटक पटक जानुपर्ने भएर चाहिँ अलिक ठुलो परिणाममा हामीले राज डिस्ट्रिब्युसन गर्न सकेका छैनौँ। तर बाई रोड पुग्ने जति पनि एरियाहरू छ त्यतातिर चाहिँ लगभग हामीले चाहिँ रात पुरिसकेको अवस्था छ। स्टक छ सफिसियन्ट होइन, तर अपर्याप्तता पनि होइन। स्थानीय पालिका सबैले कोर्डिनेसन गरेर अब उत्तर गएर कालिका गाउँपालिकाले लेट अस नो भन्ने तरिकाले अलिकति हामीलाई जानकारी मात्रै गराउने, बाँकी चाहिँ सबै त्यहाँ म्यानेज गर्ने गरिरहेको भएको छ। राम्रो कोर्डिनेसन छ। अब गोसाकुण्डा गाउँपालिकाको आफै पालिका एकदमै धेरै स्थितिमा छ। दुई नम्बर वडा कार्यालय सहयोग भएको छ, सात नम्बर वडा कार्यालय सहयोग भएको छ, कार्यालय सहयोग भएको छ होइन। वडा सिओहरू हुनुहुन्न, मिसिङ हुन्छ, उपाध्यक्ष मिसिङ हुनुहुन्छ, धेरै यो अलिक ठुलो क्षति भएर यहाँ चाहिँ अलिकति समस्या भएको छ। नत्र स्थानीय तहहरूले राम्रो कोर्डिनेट गर्नु भएको छ। अब सधैँभरि हेली मार्फत पठाउन सक्छ भन्दा पनि सस्टेनेबल हुने गरी चुइन झुलुङ्गु पिल अथवा सडक सञ्जाल जोड्न सकिन्छ कि भन्ने कुरामा अलिक धेरै फोकस भएको छ पछिल्लोसम्म है।
6: तपाईँलाई कुनै समस्या परेमा जिल्ला प्रशासन कार्यालय रसुवाको सम्पर्क नम्बर 010-540-131 र 010-5400-19 अथवा पैसा नलाग्ने नम्बर 1234 खबर गर्न सकिनेछ। आज राति र भोलि बाढ़ी प्रभावित जिल्लामा पानी पर्ने मौसमविदले बताएका छन्। रसुवा र नुवाकोट जिल्लाको मौसम बारेमा बुझेर मात्र यात्रा गर्न वरिष्ठ मौसमविद विभूति पोखरेलको सुझाव छ।
9: रसुवाको धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको छ दिउँसोलाई। त्यस्तै गरी रातिको कुरा गर्नु पर्दा पनि मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। धादिङको कुरा गर्ने हो भने पनि धादिङको पनि धेरै ठाउँमा मध्यमसम्मको वर्षा दिउँसो र बेलुकालाई र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहन्छ। नुवाकोटमा पनि नुवाकोटका केही ठाउँहरूमा चाहिँ मध्यमसम्मको वर्षा र एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ दिउँसो र राति। त्यस्तै गोर्खाको कुरा गर्ने हो भने पनि धेरै ठाउँमा मध्यम वर्षा र एक दुई।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
10: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। जेएनजी सरकारको प्राथमिकता, राष्ट्रिय संकटमा शोक मात्रै, जेएनजी दिवसमा सार्वजनिक विदा, बाढ़ी प्रभावितलाई राज्यको साथ आवश्यक रहेको राष्ट्रपतिको भनाई, पीड़ितहरू रुदै रुदै प्रदर्शनमा।
1: हाम्रो जिन्दगीको त केही मोलै नभयो जस्तो फिल भइसक्यो हामीलाई, होइन हामी त किरा फट्याङ्ग्रा हो नि, सानो जस्तै फिल भइसक्यो।
2: पहिचान गर्न कठिनाई भएको अवस्था, अन्तिम अङ्ग मात्रै भेटिएको अवस्थाले गर्दा ती सबैहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको कानून अनुसार सुरक्षित तवरले संरक्षित गरेर जमिन मुनि राखिएको अवस्थाहरू छ।
3: अब हामीहरू भनेको गृह प्रशासनतिर पर्यो, गर्नुपर्ने पाठ त अब हाम्रो अझै पेन्डिङमै छ, अझै कुरा त भएको छैन।
4: यस प्राकृतिक विपत्तिमा घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीड़ा अत्यन्त गहिरो छ।
0: त्रिशुली, तिन बीमा, लेदो र हिलोका कारण उद्धार अझै चुनौतीपूर्ण। सुरुङभित्र करिब 121 जना मात्रै फँसेको हुन सक्ने नेपाली सेनाद्वारा जानकारी। बाढ़ीमा परिनिधान भएकाको सम्झनामा पशुपतिनाथ मन्दिर लगायतका स्थानमा दीप प्रज्वलन। प्रधानमन्त्री राष्ट्रसंघ महासभामा भाग लिन असोज 6 गते अमेरिका जाने, 9 गते नै फर्कने तय। विपद प्रभावितहरूको आधारभूत मानवाधिकार संरक्षण गर्न मानवाधिकार आयोगको आग्रह। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513179666, गजुरी शाखा सम्पर्क 98513189367, धुन्चे शाखा सम्पर्क 98513178666, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np। तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। रसुवाको भोटेकोशीमा आएको बाढ़ीको 13 दिन सरकारले आज शोक मनाएको छ। देशमा राष्ट्रिय संकट निम्तिएको छ। भोटेकोशी बाढ़ीले एकाएक नसोचेको विनाश गरेको छ। घरसहित मान्छे नै बगाएर पीड़ा दिएको छ। बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितौन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र प्रभावित छन्। बाढ़ीमा परि बेपत्ता भएका मध्ये 1355 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। 4996 जना सम्पर्कविहीन छन्। 6672 जना घाइते छन्। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट करिब 13396 जनाको उद्धार गरिएको छ। देशमा एकपछि अर्को संकट परेको छ, जसलाई जेन्जी सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सम्बोधन गर्दै नेपाली नागरिकको छातीमा वज्रपात परेको बताउनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले बाढ़ी गएको 13 दिनमा राष्ट्रका नाममा सम्बोधन गर्दै आज प्रभावितलाई राज्यको साथ आवश्यक परेको बताउनु भएको छ।
4: यस प्राकृतिक विपत्तिमा घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीड़ा अत्यन्त गहिरो छ। अहिले उनीहरूलाई राज्यको साथ चाहिएको छ, भरोसा चाहिएको छ र सरकार, राजनीतिक दल र सम्पूर्ण नागरिक संघ संस्था त्यसका लागि क्रियाशील छ भन्ने मैले ठानेको छु र यो दुःखको घड़ीमा म आफू पनि सबैको साथमा रहेको विश्वास दिलाउन चाहन्छु।
3: रसुवादेखि पश्चिम नवलपरासीसम्म हानिएको बाढ़ी भारत पसेर शान्त भएको छ। पुनः बाढ़ी आउने त्रास भने कायम नै छ। बाढ़ीसँगै बगेका नेपाली नागरिकको शव भारतमा पनि भेटिएको छ। बाढ़ीले बगाएका कतिपयको सिंगो शरीर नै भेटिएको छैन। टुक्रा टुक्रामा शव फेला परेका छन्। शवको पहिचान गर्न समस्या परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्रेले जानकारी दिनुभएको छ।
5: सब डिकम्पोज भए हुँदै गएको अवस्था र पहिचान गर्न कठिनाई भएको अवस्था, आंशिक अङ्ग मात्रै भेटिएको अवस्थाले गर्दा ती शवहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको कानून अनुसार सुरक्षित शवहरूले संरक्षित गरेर जमिन मुनि राखिएको अवस्थाहरू छ र त्यो शवहरू जमिन मुनि राख्दाखेरि त्यसको पहिचान भोलि डीएनए प्रोफाइलबाट खुल्दाको अवस्थामा सहज रूपमा हुन सक्ने गरी नेपाल प्रहरीले विशेषज्ञ डाक्टरहरूको सहयोगमा व्यवस्थित तवरले गरेको अवस्थाहरू छ। सबै शवहरूको नम्बरिङ गरेको अवस्थाहरू छ र सबै शवहरूको डीएनए प्रोफाइलिङहरू निकालिएको अवस्थाहरू छ। त्यसले गर्दाखेरि ती शवहरूलाई काँडे तार लगाएर सुरक्षित तवरले पानी र कुनै किसिमको अन्य कुराहरूले असर नगर्ने गरी ती जमिन मुनि ती अन्तर्राष्ट्रिय अभ्यास समेत यस्तो विपदको समयमा गरिएको आधारमा नेपाल सरकारको निर्देशन अनुसार नेपाल प्रहरीले यसलाई व्यवस्थापन गरेको छ।
3: राष्ट्रिय संकटमा पूरा देश शोकमा परेको छ। सरकारले बाढ़ी गएको 13 दिनको पुण्यतिथिका दिन आज नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भदौ 18 गते नै गरेको थियो। बाढ़ीले तहस नहस पारेको प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर काठमाडौँ फर्किएपछि 13 दिनको पुण्यतिथिका दिन राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ। राष्ट्रपति पौडेलले सम्बोधनमा मृतकको पहिचान सावधानीका साथ गर्नुपर्ने बताउनु भएको छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा हामीले यस विपत्तिमा ज्यान गुमाउनु भएका प्रति मर्यादा सम्मान र करूणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्छ। मृतकहरूको पहिचान अत्यन्त सावधानी संवेदनशीलता र जिम्मेवारीका साथ गरिनुपर्दछ। आवश्यकता अनुसार डीएनए नमूना तथा अन्य सम्बन्धित अभिलेखहरू सुरक्षित रूपमा संरक्षण गरी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउने तर्फ सरकारले विशेष ध्यान दिने नै छ भन्ने मलाई विश्वास छ।
3: देशमा प्राकृतिक विपदका घटना लगातार हुन थालेका छन्। 2072 सालको भूकम्प, 2076 सालको कोविड महामारीले विश्वभरका नागरिकको सातो लिएको थियो। महामारीको मार नेपालले अहिले पनि चुक्ता गरिसकेको छैन। बीमा रकम भुक्तानी राफसात भएको छैन। मेलम्चीमा आएको बाढ़ी भुल्दै गर्दा रोशी खोलाको बाढ़ीले 2 वर्ष अघि मात्रै तहस नहस पारेको थियो। भिजिबिलिटी नभएर हेलिकप्टर उडाउन नसकेको तत्कालीन सरकारले भनेको थियो। पटक पटकका विपदले लगातार राष्ट्रिय संकट निम्त्याइरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न आह्वान गर्नुभएको छ।
4: अन्तर्राष्ट्रिय समुदायका मित्रहरू, यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: भुटेको सिप बाढ़ीको संकटमा सरकारले आज शोक मनाएको छ। शोक मनाएको भोलिपल्ट सार्वजनिक विदा दिएको छ। जेएनजी आन्दोलनको बलमा बनेको सरकारले भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिएको छ। गत वर्ष भदौ 23 गते जेएनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गरेको छ। नाम नै जेएनजी शहीद दिवस दिइएको छ। हप्तामा 2 दिन विदा दिएको जेएनजी सरकारले वार्षिक क्यालेण्डरमा अर्को शहीद दिवसको विदा थप गरेको छ। राष्ट्रिय संकटका बेला जेएनजी सरकारको उपलब्धि शोक र विदामा मात्रै सीमित हुन थालेको टिप्पणी समेत भएका छन्। जेएनजी जाँचबुझ आएको प्रतिवेदन गुपचुप राखेको सरकारले संघीय संसद परिसरमा जेएनजी पार्क नै शिलान्यास गरेको छ। पार्कमा जेएनजी सहितको शालिग राख्ने गृहमन्त्री सुदन गुरूङले बताउनु भएको छ। गृहमन्त्री गुरूङ नै आफूले आफैलाई न्याय दिनुपर्ने अवस्था रहेको बताउनुहुन्छ। जेएनजी पार्कमा भने चित्त नबुझेको कुरा पनि उहाँले सुनाउनु भएको छ।
6: उहाँले एकदमै यसलाई सिरियसली लिएर उहाँले यसमा इम्पोर्टेन्स दिएर अझै राम्रो बनाउँ भन्ने कुरामा हाम्रो भौतिक प्रधानमन्त्री सुनिल अंसालले पनि भन्नुभएको छ। तपाईँ पनि होइन, अब हामीहरू भनेको गृह प्रशासनतिर पऱ्यो, गर्नुपर्ने पाक त अब हाम्रो अझै पेन्डिङमै छ, अझै कुरा त भएको छैन। हामीले आफूलाई न्याय दिनुपर्ने अवस्था छ। यसमा हामी हामीलाई आफै एउटा कसम खाएर आएको छौँ, त्यसमा कुरा गर्नेवाला नै छौँ, फरक पर्दैन। यसको टपिक अब यहाँ जतिजना अब आउनुहुन्छ यो शिलान्यास के भन्छ, यहाँ जति पनि हाम्रो जेएनजीहरू
7: शालिक
6: शालिकहरू भन्छ होइन, त्यो शालिकको अनुहार हेरेर चाहिँ मेरो विचारमा अझै मैले भने अलिक फ्रन्टतिर राख्नुपर्ने भनेको अझै साइडमा भएको छ होइन, यो पनि अलिक खासै मलाई उत्यो भएको छैन, त्यो बुझाएको छैन, अलिक अझै अगाडि भइदियो भने चाहिँ तपाईँले हेर्दै जाँदाखेरि चाहिँ सजिलो पनि हुन्थ्यो, राम्रो पनि हुन्थ्यो, त्यो पनि भएको छ। त्यसो अलिक सल्लाह गरेर अझै गर्दैछु मैले।
3: एकातिर भोटेकोशी बारीले घर सहित मानिस बगाएको छ। कतिपयको सब सहित सिंगो अवस्थामा फेला पर्न सकेको छैन। महाविपत्तिले राष्ट्रिय संकट निम्त्याएको दिनलाई शोकमा सीमित गरेको सरकारले जेन्जी शहीद दिवसका नाममा सार्वजनिक विदा दिएर जग हँसाएको छ। बारीले बगाएका व्यक्तिका आफन्त सरकारसँग औधी नै रिसाएका छन्। खोज तथा उद्धारमा सरकार प्रभावकारी नहुँदा प्रभावितहरूले रुदै रुदै काठमाडौँको माइतीघरमा प्रदर्शन गर्नु परेको छ।
7: हाम्रो जिन्दगीको त केही मोलै नभयो जस्तो फिल भइसक्यो हामीलाई, होइन? हामी त किरा फट्याङ्ग्रा हो नि, सानो जस्तै फिल भइसक्यो। हामी यो देशको नागरिकै होइन कि, हाम्रो खोज्ने एउटा सरकारले गरि त राखेको छ, तर कतिसम्म गरिरहेको छ त्यो हामीलाई अपडेट हुनु पर्यो नि त। हामी कहिले सिओलाई कल गर्छौँ, कहिले त्यहाँको वडा अध्यक्षलाई कल गरिरहेको छौँ, के भइरहेको छ अपडेट भन्यो नि। त्यहाँ एस्कालेटर जान सकेको छैन अरे, यो छैन अरे, होइन, हामीलाई एक्ज्याक्ट के भइरहेको छ त्यो त हामीले थाहा पाउनु पर्यो नि त, त्यो हाम्रो अधिकार हो नि त। हेलिकप्टरले रेस्क्यु गर्छ भनेर हामी एकदम ढुक्कले बस्यौँ। बेलुका त खबरै छैन, खबरै छैन, केही अपडेट छैन। कहिले कता फोन गर्यो, कहिले कता फोन गर्यो, उहाँहरू सुरक्षित छ भनेर हामी तिन दिनसम्म बस्यौँ। त्यसपछि अझसम्म केही पत्ता लागेको छैन। मेरो दिदीले नुन नखाएको 10 दिन भइसक्यो, उहाँले आउनुहुन्छ भनेर मन्त्र जप गर्नुहुन्छ, खोइ भन्नुहुन्छ, नरुनु दिदीको अगाडि। हामी कसरी नरुनु? रोएर आफ्नो पीडा पोख्ने हो नि त। दिदीको अगाडि कसैले नरौ नरौ भन्नुहुन्छ, होइन? अब नरोइकन कसरी बस्नु भनेर 13 दिन भइसक्यो मेरो दिदी कुरेर बसेको, 10 दिन भइसक्यो नुन एक साथ नखाएर बसेको। मेरो आफ्नै भेनाजी हुनुहुन्छ, त्यही दिन फर्किन्छु भनेर आउनुभएको, त्यही दिन 5 बजे फर्किन्छु भनेर त हाम्रो अनन्तकालसम्म भयो नि त यो त पर्खाइ हाम्रो।
3: जेएनजी सरकार तत्कालको आवश्यकता भन्दा गत वर्ष भदौ 23 गते सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन जलाएको उपलब्धिमा रमाउन थालेको देखिएको छ। विपदबाट नागरिकलाई तत्काल उद्धार, राहत, पुनस्थापना र पुननिर्माणको आवश्यकता रहेको बेला सरकारका प्राथमिकता भने विदा, शोक र पार्क निर्माणतर्फ केन्द्रित भएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
8: यही भदौ 10 गते रसुवाको भोटेकसी नदीमा आएको बाढ़ीमा ज्यान गुमाएका प्रति श्रद्धांजली अर्पण गर्न आज दीप प्रज्वलन गरिएको छ। नेपाल विद्युत प्राधिकरणमा र वसन्त दरबार स्क्वायरमा र देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गर्दै उहाँहरूको स्मरण गरिएको छ। बाढ़ीमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् भनेर कामना गरिएको छ। आज पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन भएको छ। यस्तै देशका धेरै ठाउँमा दीप प्रज्वलन गरिएको छ। सरकारले पनि आज राष्ट्रिय शोक घोषणा गरेको थियो। रसुवा बाढ़ीमा परेर अहिलेसम्म 1356 जनाको निधन पुष्टि भइसकेको छ। करिब 5,000 हाराहारी अझै सम्पर्कविहीन छन्। रसुवा बाढ़ीबाट क्षतिग्रस्त बनेको 37 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा उद्धार तथा खोजी कार्य अझै चुनौतीपूर्ण बनिरहेको छ। बाढ़ीले आयोजना स्थलमा थुपारेको लेदो, हिलो र दलदलका कारण उद्धार उपकरण लैजान तथा भग्न अवशेष हटाउन समस्या भएको नेपाली सेनाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुभाषजङ थापाले आयोजनामा खोजी तथा उद्धारका लागि 90 जनाको टोली परिचालन गरेको जानकारी दिनुभएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले करिब 11 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा ती आयोजनाका सुरुङभित्र करिब 121 जना मात्रै फँसेको नेपाली सेनाले जनाएको छ। आज आयोजित ब्रिफिङमा परियोजनासँग सम्बन्धित करिब 900 जना सम्पर्कविहीन भए पनि ती सबै सुरुङभित्र नफसेको सेनाको भनाइ छ। परियोजनाबाट दिइएको 900 हाराहारी संख्या टनेलभित्र फँसेका व्यक्ति होइनन्। आफ्नो प्रस्तुति दिँदै सेनाका एक प्रतिनिधिले भन्नुभएको छ, त्यो टनेलभित्र फँसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्ति हुन्। हाराहारी 121 जना मात्रै टनेलभित्र फँसेको देखिन्छ। नेपाली सेनाले बाढ़ीबाट क्षति पुगेका जलविद्युत आयोजनाका टनेलमा ब्रेक थ्रू नभएसम्म खोज तथा उद्धार कार्य नरोकिने जनाएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि खोज तथा उद्धार कार्यमा प्राविधिक कठिनाई थपिएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ। परराष्ट्र मन्त्रालयले आज जारी गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न उच्च प्राविधिक उपकरणहरूको सूची नै बनाएर सहयोगको अपील गरिएको छ। जलविद्युत परियोजनाका सुरुङभित्र फँसेकाको उद्धार गर्न र बाक्लो लेदोका कारण मानिसको पहुँच पुग्न नसकेका स्थानमा खोजी गर्न नेपालको आफ्नै प्राविधिक क्षमता अपर्याप्त भएपछि सरकारले विदेशी नियोग र मित्र राष्ट्रसँग सहयोगको माग गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज 6 गते न्यूयोर्क जानुहुने भएको छ। उहाँ असोज 9 गते स्वदेश फर्कने तय भएको छ। प्रधानमन्त्री शाह त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्रै जान लाग्नु भएको हो। उहाँले भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरको बारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउनुहुनेछ। राष्ट्रिय मानवाधिकार आयोगले विपद प्रभावितहरूको आधारभूत मानवाधिकार संरक्षण गर्न आग्रह गरेको छ। भदौ 10 गतेको बाढ़ीबाट प्रभावितको मानवाधिकार अवस्थाको बारेमा आयोगका सदस्य लिली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोट जिल्लाको स्थलगत अनुगमन गरेको छ। अनुगमनपछि आयोगले यस्तो आग्रह गरेको हो। अनुगमनका क्रममा बाढ़ीबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको, प्रभावित क्षेत्रमा खानेपानी, बिजुली, स्वास्थ्य सेवाको अभाव देखिएको, उद्धार कार्यमा विज्ञको अभाव रहेको आयोगले जनाएको छ। कोशी प्रदेश सरकार सञ्चालनका लागि सत्ताधारी दलहरू नेकपा एमाले र नेकपाले न्यूनतम साझा कार्यक्रम तयार पारेका छन्। सरकार गठनका समयमा भएको सहमति अनुसार दुवै दलले न्यूनतम साझा कार्यक्रम बनाएका हुन्। साझा कार्यक्रम बनाउन गठित कार्यदलले आपसी समझदारी कायम गर्दै नयाँ नीति, प्राथमिकता र प्रतिबद्धता समेटिएको प्रतिवेदन मुख्यमन्त्री हेकमत कुमार कार्कीलाई बुझाएको छ। रसुवाबाड़ीले अवरूद्ध संचार सेवा अधिकांश ठाउँमा शुरू भएको छ। विशेष गरी एनसेल, ओडलिङ लगायतले आफ्नो सेवा पुनः सुचारू गरेका छन्। बाढ़ी प्रभावित रसुवा क्षेत्रमा ओडलिङको इन्टरनेट सेवा अधिकांश ठाउँमा सुचारू भइसकेको छ। ओडलिङका सीईओ केशव नेपालका अनुसार बेत्रावती, धुन्चे र ओरपरका मुख्य क्षेत्रमा सेवा पुनः स्थापना भएको हो। नेपालका अनुसार बाढ़ीका कारण करिब 11,000 प्रयोगकर्ता प्रभावित भएका थिए। तीमध्ये अहिले केही अनलाइन आइसकेको र 11,000 8,000 प्रयोगकर्ता अनलाइन देखिएको अवस्था रहेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानूनी उपाय पेश गर्न निर्देशन दिनुभएको छ। आज अर्थ मन्त्रालयमा नेपाल राष्ट्र ब्याङ्क र शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। बैठकमा नेपाल राष्ट्र ब्याङ्कका गवर्नर डाक्टर विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्ट, राष्ट्र ब्याङ्कका डेपुटी गवर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। सुनसरीको कोशी गाउँपालिका छ लाही टोलका एक युवकको आज बिहान चट्यान लागेर मृत्यु भएको छ। कोशी गाउँपालिका छका 26 वर्षीय पप्पु यादव बिहान भैँसी चराउन गएका बेला पानीसँगै परेको चट्यान लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 4 गढ हेड क्वार्टर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिनुभयो। यता अर्को दुःखद खबर, महाकाली नदीमा बगेर कञ्चनपुरकी एक किशोरी बेपत्ता भएकी छन्। दोधरा चाँदनी नगरपालिका 10 खटखटे नजिकै 15 वर्षीय सृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालयले नदी किनारामा टिकटक भिडियो बनाउने क्रममा सुनार बेपत्ता भएको जनाएको छ। गाड़ी पहिरोले रसुवागढ़ी नाकामा ठूलो क्षति पुर्याएको केही समय लगत्तै चीनतर्फबाट तातोपानी नाका समेत अस्थायी रूपमा बन्द गरिएपछि नेपाल र चीनबीचको व्यापारिक चाप मुस्ताङ स्थित कोरला नाकामा परेको छ। सम्बन्धित अधिकारीका अनुसार विगतमा व्यापारिक गतिविधि निकै कम हुने सो नाकामा अहिले भने दुई देश बीचको व्यापारको सम्पूर्ण भार थोपिरिएको छ र यो हाल सञ्चालनमा रहेको एकमात्र नाका बनेको छ। धितोपत्र बजारमा निरन्तर सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठित धितोपत्र व्यावसायिक कम्पनी कलश स्टक मार्केटले एउटै तालिमबाट झण्डै 900 जनालाई शेयर कारोबार सम्बन्धी सिप सिकाएको छ। गत भदौ 12 देखि 21 गतेसम्म 10 दिन भएको तालिममा शेयर कारोबार सम्बन्धी आधारभूत ज्ञान र सिप प्रदान गरिएको छ। तालिम हरेक दिन बिहान 8 बजेदेखि 9:30 बजेसम्म जूम अनलाइन मार्फत सञ्चालन भएको सञ्चालक प्रदीप केसीले जानकारी दिनुभयो। इरानले हुर्मुज जल डमरू मध्य हुँदै आवत जावत गर्न खोज्ने पानी जहाजलाई लक्षित गर्दै जल डमरू मध्य बाहिर नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका नयाँ प्रमुख मोहसेन रेजाईले आइतबार सरकारी संचार माध्यम मार्फत यस्तो जानकारी दिएका हुन्। फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेद्वार बन्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसबारे जानकारी दिएको हो। सन् 2016 फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका इन्फान्टिनो फिफाका प्रतियोगितामा निजी लगानीकर्ता कम्पनीहरूलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दबावमा परेका छन्।
9: सपना तपाईको साथ हाम्रो नेपाल ब्याङ्क सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
11: ए भतिज त एकाएक शाकाहारी भइसरे कमजोर होला चाहिँ कमजोर
12: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
11: जे पाए त्यही खालास अनि रोगले समात्ला
12: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
13: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
14: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
11: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा
15: संवेदनशील महाप्रलयको विषयलाई लिएर प्रधानमन्त्री दालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा जलवायु न्यायको माग गम्भीरतापूर्वक उठाउने तयारी गरिरहेका छन् तर विगतको अनुभव हेरेका जलवायु विज्ञहरू भन्छन् मंचमा उभिएर सम्बोधन गर्दैमा नेपालमा अन्तर्राष्ट्रिय सहयोगको ऐरो लाग्ने होइन आजभन्दा ठिक 17 वर्ष अघि नै नेपालले सगरमाथा संवाद जस्ता मंचहरू खड़ा गरेर विश्वको ध्यान तान्न खोजेको थियो तर त्यो बेला विषय जतिसुकै जोड़तोड़ले उठे पनि प्रभावित देशलाई क्षतिपूर्ति दिनका लागि कोही पनि धनी राष्ट्र सहमत भएनन् त्यसैले अब प्रधानमन्त्री शाहले महासभामा केवल हिमाल पग्लिएको रोदन मात्र सुनाउने होइन बरु नेपालको भौगोलिक अवस्थाहरूको भन्दा किन फरक छ र नेपाललाई किन डेडिकेटेड फाइनान्स अर्थात विशिष्टकृत वित्त चाहिन्छ भन्ने कुरामा विश्वलाई वैज्ञानिक प्रमाणसहित विश्वस्त पार्नै पर्छ नेपालले जलवायुजन्य समस्या सम्बोधन गर्न $86 बिलियन आवश्यक पर्ने भनेर आफ्नो राष्ट्रिय निर्धारित लक्ष्यमा स्पष्ट खुलाइसकेको छ तर विडम्बना हालसम्म नेपालले करिब $500 मिलियन मात्रै प्राप्त गर्न सकेको छ अहिले भएको महाविनाश 4-5 बिलियन डलरको अनुमान गरिएको छ तर राहत दिने अन्तर्राष्ट्रिय हानि नोक्सानी कोषमा चाहिँ जम्मा $350 मिलियन मात्र छ सुन्दा अचम्म लाग्न सक्छ तर भोटेकोसी महाविपत्ति भोगिरहेको नेपालले अन्तर्राष्ट्रिय मंचबाट जलवायु क्षतिपूर्तिको पैसा पाउन ठ्याक्कै यही तितो र ओभानो यथार्थसँग लड्नुपर्ने भएको छ भोटेकोसीको बाढीपछि कृषि वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयले क्षतिपूर्ति बापत रकम माग गर्दै पत्राचार त गरिसकेका छन् तर यति बेला सिंगो हानि नोक्सानी कोषमै जम्मा $350 मिलियन मात्र उपलब्ध छ यसको मतलब यो कोषको रकम हाम्रो महाविपत्तिको माग धान्न आफैमा पर्याप्त छैन हुन त विपद आउन सक्छ भनेर कोषको रकम झन्झटिलो प्रक्रिया बिना नै सजिलै खर्च गर्न शीघ्र वितरण ढाँचा अर्थात ऱ्यापिड डिस्टर्बमेन्ट मोडालिटी तयार त गरिएको छ तर कोषमै पैसा नभएपछि नेपालले अन्य दात्री निकाय र अन्तर्राष्ट्रिय सहयोगको मुख ताक्नुको विकल्प छैन अबको जलवायु वार्ता र COP31 हिमालका मुद्दालाई स्थायी रूपमा स्थापित गर्न र दक्षिण एसियाली क्षेत्रको रक्षाका लागि क्षेत्रीय स्तरको रिजनल फाइनान्स मेकानिजमको माग अघि सार्नु अपरिहार्य भइसकेको छ यो विनाश केवल देखिने आर्थिक क्षति मात्र होइन यसले पुस्तौसम्म असर गर्ने गहिरो सामाजिक र वातावरणीय संकट निम्ति आएको छ 1.5 डिग्री भन्दा कम तापक्रम कायम राख्ने प्रतिबद्धता जोखिममा परेका बेला नेपालले अब विश्व समुदायसँग बलियो नैतिक प्रतिक्रियाको माग गर्नुपर्छ कार्बन उत्सर्जन धेरै गर्ने धनी देशहरूलाई उत्तरदायी बनाउँदै जलवायु न्याय अब केवल खोक्रो प्रतिबद्धतामा मात्र होइन तत्काल मैदानमै कार्यान्वयन हुनुपर्छ

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइएमई बैंक सबैका लागि बैंक। डिश होम इन्टरनेट
4: यसले हामीलाई अत्यन्तै ठुलो असर परिरहेछ। अब एउटा त तत्कालै पनि तपाईँको एउटा रसुवा जिल्ला एउटा नेपालको चाहिँ पर्यटन क्षेत्र मध्येमा महत्वपूर्ण क्षेत्र मध्येमा नै पर्छ। एउटा एभरेस्ट अन्नपूर्ण पछि तेस्रो नम्बरमा लगभग तेस्रो चौथो नम्बरमा पर्ने रसुवा जिल्ला लाङटाङ गोसाइकुण्डा तपाईँको त्यहाँ चाहिँ पिक चढ्ने भयो, ट्रेकिङ जाने भयोहरू लाङटाङ नेसनल पार्कमा त्यहाँ जानेहरू क्षेत्र अहिले पर्यटन क्षेत्रको लागि यो साल सम्भवै छैन, यो साल सम्भवै छैन। र अर्को कुरा त्यो क्षेत्रको त त्यहाँ त असर परै पर्यो, जुन यो बाढी पहिरोले बोटे कोसेको बाढी पहिरोले चाहिँ समग्र देशमै पनि तपाईँको चाहिँ अहिले चाहिँ नेपाल चाहिँ एकदम गाह्रोमा छ। नेपालमा तपाईँको यो मिडिया यति धेरै प्रचार भइदियो, यसको सकारात्मक र नकारात्मक पक्ष दुईटै छ। सकारात्मक पक्ष धेरै सहयोगहरू जुट्यो, किन यो पाला बढी प्रचार भयो भने हाम्रो धेरै विदेशीहरू पर्यो योचोटि,
3: धेरै विदेशीहरू चाहिँ त्यहाँ पनि अब पर्यटकको रूपमा गएका थिए, त्यही बेला बाढी आयो धेरै परे भन्ने पनि छ, त्यसले अन्तर्राष्ट्रिय रूपमै यसले
4: हाम्रो चर्चा अत्यन्तै चर्चाको चाहिँ उत्कृष्ट पायो। त्यसले गर्दा पनि तपाईँको यही साल नेपालमा आउने पर्यटन पनि अहिले हाराहारी हेर्दाखेरि प्रत्येक दिन क्यान्सलको रेट बढ़िरहेको छ। तपाईँको चाहिँ आज भोलिसम्ममा नै तपाईँको चाहिँ 20-25% लगभग यो सिजनमै अरू देश नेपालमा आदि राज्यभरि घुम्ने पर्यटकमा चाहिँ तपाईँको चाहिँ कटौती उनीहरूले चाहिँ यात्रा चाहिँ पोस्टपोन गर्ने अथवा अरू छिमेकी राष्ट्रतिर जाने अथवा नेपाललाई चाहिँ यो बेला गाह्रो भएको छ भनेर उहाँहरू नेपालमै पर्यटन क्षेत्रको असर चाहिँ अत्यन्तै नराम्रो तरिकाले पर्दैछ। हजुर,
3: भनेको अन्तर्राष्ट्रिय जगतमा अलिकति जोखिमपूर्ण यात्राको रूपमा चाहिँ प्रचार भयो।
4: धेरै केही एम्बेसीहरूले जस्तै अहिले अमेरिकाले पनि नेपाल जाँदाखेरि अत्यन्तै जानु दोस्रो लेभलमा राखेको छ, त्यो भनेको त्यति नराम्रो पनि होइन तर राम्रो पनि होइन। आवश्यकता परे मात्रै, आवश्यकता छ भने मात्रै जाऊ, जाँदै नजाऊ भनेको होइन तर आवश्यकता छ भने मात्रै जाऊ भनिरहेछ।
3: अब तपाईँ त रसुवा बाढी जुन भोटेकोसीमा जुन बाढी आयो त्यहाँ पुगेर पनि आउनुभयो, त्यहाँ चाहिँ के देख्नुभयो यहाँले? त्यस्तै छ, जोखिमपूर्णै अवस्था छ अझै पनि कि?
4: अब तपाईँको म नुवाकोट तपाईँको त्यता बाढी पीड़ित क्षेत्रमा पुगे। अब तपाईँको एउटा त अहिले पनि बर्खै भएकोले बाटोघाटोै गाह्रो छ, अर्को कुरा अब तपाईँको जुन अहिले हामी त्यो क्षेत्र यति दुःख परिरहेको छ, सारा कुरा चाहिँ विनाश विपत्तिमा परेको अवस्थामा चाहिँ अब त्यहाँ बसोबासको भयो, बाटोघाटोको भयो, अब त्यहाँ चाहिँ अहिले चाहिँ पर्यटक जाने समय त्यहाँ चाहिँ त्यो चाहिँ पर्यटकको लागि उपयुक्त समय छैन। अहिले चाहिँ अब त हामी चाहिँ राहतको लागि गएको, त्यहाँको चाहिँ स्थिति अत्यन्तै भयावह छ। तपाईँको अब यो पालिको यस्तो चाहिँ मैले अहिलेसम्मको मेरो लाइफमा मैले यस्तो डिजास्टर कहिले देखेको थिएन। अब यो पालाको डिजास्टर त तपाईँको चाहिँ के सिर्फ मान्छे, अब मान्छे त तपाईँको आजसम्म पनि कति मरे 1300 पुगिरहेछन् गभर्मेन्टको डेटा अनुसार। अब त्यो हराएको जतिको कुनै सम्भावना छैन, 5000 कटिसक्यो भन्दाखेरि 1300 र 5000 6300 भइहाल्यो। अब यो त तपाईँको रेकर्डेड भएको मात्रै हो, कति मान्छे त्यहाँ रेकर्डै छैन। तपाईँको चाहिँ कामदारहरू त्यहाँ घुम्नु आएकोहरू, त्यहाँ तपाईँको त्यहाँको लोकल मान्छेहरू, तपाईँको आज मलाई धेरै नै मान्छेहरू त्यहाँ चाहिँ अफिसियली यो त मेरो फलाना परियोले मेरो फलाना सदस्य हरायो भनेर दावी गरेको मात्रैको संख्या हो, त्यो भन्दा बढी नै मान्छेहरू हराइरहेको छन्। अब मान्छे त मान्छेको ज्यान गएको छ, घर भत्किएको छ, पुरै जमिन भत्काएको छ, तपाईँको चाहिँ रोड भत्काएको छ, तपाईँको पुलहरू भत्काएको छ। यो त त्यो ठाउँमा पुगेपछि यो अत्यन्तै भयावह अवस्था छ। हजुर,
3: अब यो भयावह अवस्था अन्तर्राष्ट्रिय रूपमा पनि पुग्यो र पर्यटन क्षेत्रमा पनि नराम्रो असर परेको छ यसले गर्दा खेरि, तर अब त्यही ठाउँमा मात्रै हाम्रो पर्यटन क्षेत्र सीमित थिएन, अन्त पनि पर्यटकहरू घुम्न जाने ठाउँहरू छन्। अब ती ठाउँमा चाहिँ तपाईँहरूले आउन सक्नुहुन्छ र भ्रमण रद्द नगर्नुहोस् भनेर चाहिँ हाम्रो तर्फबाट पर्यटन व्यवसायको तर्फबाट सरकारको तर्फबाट के हुनु पर्थ्यो, भएको के छ?
4: होइन, अब तपाईँको हामीले पो रसुवा चाहिँ नेपालको चाहिँ एउटा भाग मात्रै हो भन्छौ, तर विदेशले चिन्दाखेरि रसुवालाई चिन्दा अहिले नेपालमा रसुवा कहाँ हो भन्दा पनि नेपालमा बाढी पहिरो गइरहेको छ भनेर थाहा छ विदेशीले चिन्ने. नेपालमा बाढी पहिरोले अत्यन्तै तहल्का मचाएको छ, अत्यन्तै आतंकित बनाएको छ, अत्यन्तै विपद ल्याएको छ भनेर नेपाल भनेर चिनेछौ. उनीहरूले चाहिँ के सोच्छ भने यो नेपाल भरि नै. अर्को कुरा तपाईँको अहिले त्यति धेरै सेफ छैन भनेर पनि थोरै मेसेज के गरिरहेको छ भने पाकिस्तानको ब्रोड पिकमा पनि नेपालीहरू र निम्स सहित त्यहाँ धेरैजना 10 जना नेपालीहरू बित्यो. त्यो पनि एउटा जलवायु परिवर्तनले कारणले गर्दाखेरि त्यहाँ चाहिँ त्यहाँ हिम पहिरो आयो. अब यो पनि जलवायु परिवर्तनले गर्दाखेरि अहिले हिमाली क्षेत्र चाहिँ तपाईँको चाहिँ यो चोटि मात्रै होइन कि अब यो त तपाईँको हामी अत्यन्तै संवेदनशील नहुने र यसलाई चाहिँ गम्भीरता नलिने हो भने हिमाली क्षेत्र चाहिँ घुम्नुलाई चुनौती छ भनेर आज तपाईँको सचेत पर्यटकहरूको चाहिँ दिमागमा घुसेको छ. यो चोटि आज विदेशी आउन् या अर्को साथी आउन् त्यो ठुलो कुरा रहेछ कि हिमाली क्षेत्र तपाईँको चाहिँ घुम्ने पर्यटकहरूको दिमागबाट हिमाली क्षेत्र चाहिँ जलवायुले चाहिँ सधैँ खतरा छ भन्ने खालको चाहिँ म्यासेज उनीहरूको दिमागमा पोसिरहेको छ.
3: अब यो म्यासेजलाई त्यस्तो खतरा छैन भन्नको लागि चाहिँ नेपालले के गर्नुपर्छ? नत्र त पर्यटन व्यवसाय त जुन गतिमा अगाडि बढ्नु पर्ने तथा स्वाटै तल झर्ने अवस्था पो देखियो त.
4: अब त्यो त एकदम सही हो. अब नेपाल सरकारले पनि तपाईँले चाहिँ यसलाई यो यसको लागि के गर्नुपर्छ भने राहत यो उत्तर आज तपाईँ हाम्रो सुरुको दिनहरूमा सरकार राम्रैसँग चाहिँ उतेको जस्तो हामीलाई लागिरहेको थियो तर जुन हाम्रो सर्ट एन्ड रेसियो अत्यन्तै ढिलो भइरहेको छ त्यसलाई पनि भयो. अब सर्ट एन्ड रेसियो उहाँलाई वान एक्सक्युज सर्ट एन्ड रेसियो ढिलो भयो नत्र टनेलबाट धेरै मान्छे थप बचाउन सक्थ्यो होला. अब उहाँलाई कुनै पनि एक्सक्युज छैन कि तपाईँको चाहिँ रिबिल्डिङ र रिहेबिलिटेसनमा चाहिँ कुनै पनि कम्प्रोमाइज गर्नु हुँदैन. उहाँले चाहिँ तपाईँको चाहिँ बरु सहयोग के सहयोग चाहिने हो त्यो सहयोग देशभित्रबाट सम्भव छ त्यो सहयोग सरकारबाट त्यो के सरकारले गर्न सकिन्छ कि देशै भित्रबाट नागरिकले गर्न सकिन्छ कि या अन्तर्राष्ट्रियलाई गएर पनि रोड बनाउनु पर्ने हो कि पुल बनाउनु पर्ने हो कि यो परिवार विस्थापित परिवारलाई स्थापित गर्नलाई चाहिँ सरकारले अत्यन्तै सिरियसली लाग्यो भने त्यसले केही सकारात्मक मेसेज जान्छ. नत्र भने हामीले मिडियामा बोलेर नेपाल सेफ छ तपाईँ आउनुहोस् भनेर चाहिँ त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ के इमेज बिगार्छ भने यो चाहिँ माथि नै ठुलो प्रश्न चिन्ह राख्छ भविष्यमा.
3: अब
4: हामीले काम गरेर देखाउनु पर्यो, परिणाममुखी काम गरेर चाहिँ देखाउनु पर्छ.
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक.
5: This home internet.

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083 5 महिना 31 गते भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित ड्यू मार्क सम्बन्धी निवेदन मात्र।
2: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
5: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना खचा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
4: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, चार नम्बर जितपुर तौली हवा रोड, कृषि विकास बैंकको अगाडि।
5: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9870482790।
1: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 0175349005, 0175353905 र मोबाइल 9857078010।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नु होला विशेषज्ञ टिकट।
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
10: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
11: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
10: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
12: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
13: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
10: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
12: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
10: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भार्गमका एक बैरिया कपिल वस्तु।
13: थप जानकारीका लागि सम्पर्क नम्बर 9857050243, 9806225243 र 9813514417।

0: बाढ़ीको दशौं दिन सुरुङबाट भयो दुईजनाको जीवित उद्धार। विपदकै सन्दर्भमा परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी, अनि
1: घर बारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
0: आफ्नो भविष्यबारे अस्थायी आश्रयमा बसेका विस्थापितहरूको चिन्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा विनाशकारी बाढ़ी आएको दशौं दिन एउटा जल विद्युत आयोजनाको सुरुङबाट शुक्रबार बिहान दुईजनाको जीवितै उद्धार गरिएको छ। त्यहाँ फँसिरहेका हुन सक्ने थप मानिसलाई उद्धार गर्न टोली अझै अगाडि बढ़ेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार त्रिशुली 3A को सुरुङबाट उद्धार गरिएका संजय शाहको अवस्था सामान्य छ भने कवीर महर्जनको कम्मर र घुँडामा केही चोटपटक देखिएको छ। दुवैजनालाई काठमाण्डु स्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ। कवीरका भाई अमीर महर्जन ले बीबीसीसँग भने,
3: एकदमै धेरै खुसी छौँ, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेको छ होइन। सुरुमा चाहिँ अलमल भएको, ढिला भएको जस्तो हामीले महसुस भयो। सायद अब त्यहाँको कन्डिसन क्रिटिकल नै होला, कम्प्लेक्स नै होला, त्यही भएर पनि उहाँले त्यो टाइममा अलमल हुनुभएको हुनु होला, त्यसरी चाहिँ हामीले आफूलाई मनलाई बुझायौँ। तर ओभरअलमा हामी एकदम खुसी नै छौँ, त्यो काम चाहिँ उहाँहरूले गर्नुभएकै हो जस्तो भयो।
2: उद्धार गरिएका कवीर महर्जनका भाई अमीर, हालसम्म 1294 जनाको शव फेला परेको र 5000 भन्दा बढ़ी सम्पर्कविहीन रहेका अधिकारीहरूले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्य कियेभस्थित देशको गुप्तचर निकायको मुख्यालयलाई एउटा रूसी ड्रोन हमलाले निशाना बनाएको बताएका छन्। उक्त निकायका प्रमुखसँग कुरा गरेपछि जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत आक्रमणबारे जानकारी गराएका हुन्। गुप्तचर निकायको मुख्यालयबाट धुवाको मुस्लो उड़िरहेको भिडियो फुटेजमा देखिएको थियो। साउदी अरबको समर्थन पाएको यमनको सरकारी फौज र हुथीहरू बीच नयाँ चरणको भीषण लड़ाई हुँदा कम्तीमा 120 मारिएका बताइएको छ। रेड सीमा पर्ने बाब अल मान्डेब जलमार्गसँग जोड़िएको तटीय क्षेत्रमाथि कब्जा गर्न हुथीहरूले आक्रमण थालेपछि लड़ाई चर्किएको हो। इरानको समर्थन पाएका हुथीहरूले होर्मुज जलमार्गको विकल्पमा रहेको बाब अल मान्डेब जलमार्गमा साउदी जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्। गत महिना फुकेटबाट दिल्लीतर्फ आइरहेको टर्बुलन्समा परेको एयर इण्डियाको एक यात्रुवाहक विमानका पाइलटले लागू औषध सेवन गरेको अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन्। घटनामा 17 घाइते भएका थिए। एयरबस A320 को हाइड्रोलिक प्रणालीमा अस्थायी समस्या देखिएको पनि प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ। पाइलटको लागू औषध परीक्षण नतिजालाई प्रतिवेदनले गम्भीर चिन्ताको विषय भनेको छ। यसअघि भारतीय संचार माध्यमहरूले ती पाइलटले गाजा सेवन गरेको पुष्टि भएको बताएका थिए। लगभग 90 तल उर्लिएको विमानलाई स्थिर भएपछि सुरक्षित अवतरण गराइएको थियो। र श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजापाक्साका छोरा सन् 2013 एयरबस विमान खरिद प्रक्रियामा भएको अनियमितता सम्बन्धी छानबिनको सिलसिलामा पक्राउ परेका छन्। भ्रष्टाचार सम्बन्धी अनुसन्धान निकायले सोधपूछका लागि बोलाएपछि नमल राजापाक्सालाई पक्राउ गरिएको हो। के कस्ता अभियोगमा उनलाई पक्राउ गरिएको हो भन्ने प्रश्न भएको छैन। पूर्व राष्ट्रपतिको परिवारले श्रीलंका एयरलाइन्सका लागि 10 विमान खरिद प्रक्रियामा युरोपेली उत्पादकहरूसँग घुस लिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशी बाढ़ीले दिएको भयानक पीड़ा बीच आज दशौं दिन जल विद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवित उद्धारले खुशी संचार गरिदिएको देखिएको छ। जल विद्युत आयोजनाका सुरुङहरूमा फँसेका ठानिएका अन्य व्यक्तिहरूको पनि उद्धार प्रयास जारी रहेको सरकारले जनाएको छ। बाढ़ीमा ज्यान गुमाएका झण्डै 1300 जनाको शव भेटिएको अधिकारीहरूले जनाएका छन् र 5000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। आज बिहान जलविद्युत आयोजना त्रिशुली 3A को सुरुङमा जीवित व्यक्ति रहेको खबर एकाएक संचार माध्यम र सामाजिक सञ्जालमा फैलियो र त्यसले पलपल त्यसतर्फ सबैको ध्यान तान्यो, जहाँ 10 उद्धार प्रयास जारी थियो। जीवित उद्धार गरिएकाहरूमा संजय शाह र कवीर महर्जन छन्। हाम्रा संवाददाता कमल परियारसँग कवीरका भाई अमीर महर्जनले भने,
3: खुसी यति छौँ कि हामी होइन, त्यो भनेको त अब एक्सप्रेस गरेर सक्ने कुरा भएन, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेछ होइन। अरू अरू टेस्टहरू नर्मल आएको छ भन्ने मात्रै जानकारी पाएको छ होइन। हातमा र खुट्टामा अलिअलि घाउहरू छ, त्यो ओडाहरूमा यताउता दौडाखेरि भएको हुनसक्छ, हाम्रो अनुमान मात्रै हो। भित्र के कस्तो कसरी 10 उहाँले सस्टेन गर्नुभयो त्यो अब कुरै गर्नु पाएको छैन।

0: सञ्जय शाहका परिवारजनले जीवित भेटिने आशा नै मार्न थालिसकेका थिए। सञ्जयका जेठान देव कुमार शाह भन्छन्,
1: म टनेलमा पुग्दा आज हुन्छ भोलि हुन्छ गर्दा गर्दै पाँच सात दिन बितिसक्दा पनि ओपनिङ नभएरको कारणले होइन, अब हाम्रो आश टुट्नेवाला थियो कि यत्रो दिनसम्म अब बाँच्दैन होला त्यहाँ टनेलभित्र भए पनि होइन, आश मर्दै थियो किनकि अक्सिजन सप्लाई अब छ कि छैन, त्यही भएर सर हाम्रो आश चाहिँ बिस्तारै घुम्दै गइरहेको थियो कि अब हुँदैन भनेर, हिजो चाहिँ अब बाहिरतिर बढी भेट्ला कि भनेर ब्लड सेम्पल पनि दिन लगाएको, अहिले खुसीको त अब व्यक्त गर्न सक्दैन परिवारले होइन, अब मेरो छोरा जस्तै अरू पनि छन् अरूहरू पनि भेटुन् भनेर अब उहाँको आश त्यस्तो छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले उक्त उद्धारबारे भनिन्,
2: आज संयुक्त खोज तथा उद्धार टोलीद्वारा उद्धार गरिएकामा सुपरभाइजर कबीर महर्जन र फोरम्यान मेकानिक सञ्जय शाह हुनुहुन्छ। त्रिशुली 3A का साथै अन्य जलविद्युत आयोजनाहरूमा पनि खोजी कार्यलाई थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरी निरन्तरता दिएको छ।
0: प्राधिकरणका अनुसार अहिलेसम्म 1294 जनाको शव फेला परेको छ, तर 100 भन्दा कमै मात्रको शनाखत भएको छ। 5053 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। कतिपय सरकारले उद्धारमा अलमल गरेको टिप्पणी गरिरहेका छन्। विपक्षी दलले त संसदमै सरकारको चरको आलोचना समेत गरेका थिए। साथी सञ्जय ढकालले परराष्ट्र मन्त्री शिशिर खनालसँग कुरा गर्दै सबभन्दा शुरूमा उक्त आलोचनाबारे प्रतिक्रिया मागेका थिए।
3: नेपाल सरकारले एकदमै विशेष गरी यो उत्तरी भेगमा फेरि हाम्रो समुदायहरू बाटो र पुल नहुँदाखेरि सम्पर्क भन्दा टाढा रहनुभयो र एउटै मात्रै हामीसँग बाटो थियो, त्यो भनेको हेलिकप्टर। पहिलो दिनदेखि नै हामीले सबै हेलिकप्टरहरूलाई केन्द्रीकृत गरेर तुरन्त नै हामीले उद्धारको प्रक्रिया शुरू गर्यौं। दोस्रो दिनसम्म झन्डै अत्यन्त अप्ठ्यारोमा पर्नुभएको 500 भन्दा बढी नागरिकहरूको उद्धार भइसकेको थियो र मलाई लाग्छ अत्यन्त असुरक्षित स्थानमा हुनुभएका धेरै व्यक्तिहरू दोस्रो दिनसम्म धेरै हदसम्म उद्धार गरिसकिएको थियो। अर्को चाहिँ परिवारसँग विच्छेद हुनुभएका, सड़क सञ्जाल विच्छेद भएका कारणले घर फर्किन नसक्नुभएका, गोसाईकुण्ड पुग्नुभएका, लाङटाङ राष्ट्रिय निकुञ्ज पुग्नुभएका नेपाली अथवा विदेशी नागरिकहरूलाई हामीले उद्धार गर्यौं। टनेलको विषयमा आज पनि त्यहाँ हेभी इक्विपमेन्ट लान सक्ने स्थिति छैन, ठूलो हेलिकप्टर बस्न सक्दैन, जुन गेग्रयान माटोको सम्मिश्रण छ त्यसले त्यो सम्पूर्ण भूभाग नै दलदले बनेको छ। उद्धारकर्मीहरू कति दुःख गरेर टनेलमा सिधा पनि ठाडो पनि हिँड्न सक्नुहुन्न, घिस्री घिस्री जानुपर्ने अवस्था किन छ भने त्यो अत्यन्त दलदले माटो छ, त्यहाँ अत्यन्त विषम परिस्थितिको कारणले गर्दाखेरि दोस्रो दिनदेखि नै अन्तर्राष्ट्रिय समुदायसँग टनेल रेस्क्यूको सहायताको लागि अपील गरेर तेस्रो दिन भारतबाट विज्ञहरू आइसक्नु भएको थियो, तेस्रो दिन नै चाइनिज टोली पनि आउने तयारी थियो। उहाँहरूलाई चाहिँ हामीले उत्तर सीमाबाट नै ल्याउन खोजेका थियौं किनभने उहाँहरूको पनि पारिपट्टि उहाँहरू आफै रेस्क्यूमा लागेको भएर चाँडो गर्ने बेजिङबाट अथवा अरू ठाउँबाट काठमाडौँ आउने त्यसपछि फेरि त्यहाँ लानुभन्दा उतैबाट आइदिँदा सहज हुन्छ भन्ने ढंगले हामी तयारी थियौं, तर दुर्भाग्यवश मौसमको कारणले गर्दाखेरि हेलिकप्टर नै उड्न नसकेपछि उहाँहरू चाहिँ चौथो दिनमा आइपुग्नु भएको हो। त्यो अर्थमा हामीले वस्तुस्थिति बुझेर दोस्रो दिनदेखि नै प्रक्रिया शुरू गरेर तेस्रो चौथो दिनसम्म यहाँ अन्तर्राष्ट्रिय विज्ञहरू नै आइसक्नु भएको थियो, त्यो बाहेक हाम्रो नेपालमै भएका विज्ञहरूले पनि उद्धारमा नेपाली सेनासँग संयोजनमा काम गर्न शुरू गर्नु भएको थियो। त्यसले गर्दा एक त टनेल रेस्क्यू आफैमा अलिकति कम्प्लेक्स किसिमको हुन्छ, अन्तर्राष्ट्रिय अनुभवहरूमा पनि 2023 भारतमै पनि उद्धार 14 दिनपछि भएको देखिन्छ, 17 दिनपछि भएको देखिन्छ चीनमा थाइल्याण्डमा पनि, त्यसले गर्दा अपेक्षित हिसाबले गर्न नसकेको भन्ने भान हुँदाहुँदै पनि हरसम्भव प्रयास गर्दाखेरि आज 10 दिनमा चाहिँ यसले एउटा सकारात्मक नतिजा ल्याएको चाहिँ अहिले हामी महसुस गर्न सक्छौ।
4: शुरूआतमा केही अन्ड्योल जस्तो पनि थियो कि नेपाल सरकारले चाहिँ विदेशी सहयोग अहिले चाहिँदैन भन्ने खालको चर्चा आयो कि सरकारले सुरुमा लिनलाई चुकेको थियो कि त्यसले कुनै पनि उद्धार कार्यमा पछि प्रभाव पार्न त गएन,
3: यो पनि हल्ला हो। हामीले कतै पनि नेपाल सरकारले औपचारिक रूपमा त्यस्तो खाले धारणा सार्वजनिक गरेका थिएनौ। हामी तुरन्तै पहिलो दिनदेखि नै विदेशी मित्र राष्ट्र विशेष गरी छिमेकीहरू र अन्य मित्र राष्ट्रहरूसँग निरन्तर संवादमा थियौं र हामीले सुरुदेखि नै एउटै मात्रै कुरा के भनिराखेका थियौं भने हामीलाई आवश्यक परेको सहयोग लिन्छौं, भनेको हाम्रो आवश्यकता पहिचान गर्न अलिकति हामीलाई समय लाग्ला, तर जे जे आवश्यकता हामी महसुस गर्छौं त्यो हामी तपाईँहरूसँग नै हामी लिन्छौं भनेर, जस्तै मैले जे जे कुरा भने दोस्रो दिन हामीले टनेल रेस्क्यूका कुरा गर्यौं, राहत सामग्री आउने कुरा गर्यौं, त्यसपछि अब डीएनए फोरेन्सिक को टिम र टेक्नोलोजीको ल्याउने कुरा गर्यौं, बडी फ्रिज प्रोसिजरका कुराहरू गर्यौँ, त्यो पहिलो दिनको बेलुका र दोस्रो दिनको बिहानदेखि यो प्रक्रियाहरू शुरू भइसकेका थिए। विदेशबाट आउने चाहिँ नेपालमा आइपुग्ने कुरा तेस्रो चौथो दिनदेखि नै देखिन्छ। अहिले जसरी विश्व समुदाय नेपालप्रति चिन्तित चासो व्यक्त गरिरहेको छ, त्यसमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत समग्र नेपाली आम जनताहरूको सदस्यता र सहकार्य झल्किन्छ जस्तो लाग्छ मलाई।
4: अब खरबौको क्षति भएको पनि देखिन्छ होइन, यसो हेर्दाखेरि अब नेपालको बुत्ताले सायद नभ्याउनु पनि सक्ला पुननिर्माणको लागि, अब सरकारले चाहिँ दाता सम्मेलन गर्ने अथवा त्यस्तो बारेमा केही सोचिरहेको छ।
3: यो विपदले जसरी समुदायहरूलाई विस्थापित गरेको छ, केही समुदायहरूलाई अर्को ठाउँमा रिलोकेट गर्नुपर्ने पनि परिस्थिति देखिन्छ आजको अवस्था हेर्दाखेरि। त्यो समग्रतामा मूल्याङ्कन गर्दाखेरि अहिले हामी खरबौको क्षति भयो भन्ने प्रारम्भिक आकलन गर्न सक्छौ, तर कतिको क्षति भयो भन्ने कुरा हामीलाई अहिले ठ्याक्कै अङ्क हामीसँग छैन। यो ऱ्यापिड असेसमेन्ट पछि केही प्रारम्भिक अङ्क हामीसँग हुन्छ, त्यसपछि हामी पोस्ट डिजास्टर निड असेसमेन्ट गरेपछि हामीसँग सही अर्थमा हाम्रा आवश्यकताहरू पहिचान हुन्छ। त्यो समष्टिगत विषयलाई एक ठाउँमा राखेर हामीले अहिले डोनर कन्फरेन्सको बारे गम्भीरतापूर्वक सोचिराखेका छौं र अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत अन्य निकायहरूबीच यस विषयमा निरन्तर संवाद चलिराखेको छ। जति बेला हामीसँग ऱ्यापिड असेसमेन्टको केही प्रारम्भिक आकलनहरू आउँछ, त्यसपछि हामी मित्र राष्ट्रहरूसँग समन्वयको प्रक्रिया शुरू गर्छौं।
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल, सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब अन्तिम प्रसंग, सरकारले विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गरेर त्यहाँ 4,500 भन्दा धेरै बाढ़ी प्रभावितहरूलाई राखेको छ। दिन बित्दै जाँदा ती विस्थापितहरू आफ्नो भविष्यलाई लिएर अन्यल र चिन्तामा देखिन थालेका छन्। नुवाकोटबाट हाम्री संवाददाता शक्तिमाया तामाङ भन्छिन्,
5: आफूहरू बसेको ठाउँमा खाना बस्नको राम्रो व्यवस्थापनसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरूले सुरक्षा प्रदान गर्दै आएको पीड़ितहरू बताउँछन्। बाढ़ीले घरबार विहीन बनायो, अहिले होल्डिङ सेन्टरमा बसिरहेका छौ, तर भोलिका दिन के हुन्छ, कहाँ जाने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। भट्टार कवर हलको होल्डिङ सेन्टरमा बस्दै आएकी लक्ष्मी तामाङ भन्छिन्,
6: यो सुविधा अब आज होला भोलि होला, अब सधैँ यहाँ खाएर यहाँ बसेर त हुँदैन, घर बारीले लैसक्यो, खेतीबारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, अब चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
5: पीड़ितहरूका अनुसार होल्डिङ सेन्टरमा विभिन्न ठाउँबाट आएकाहरू एउटै हलमा बस्नु पर्दा रुगाखोकी लगायतका संक्रमणहरू बढ़न थालेका छन्। नियमित स्वास्थ्य जाँच गरिरहे तापनि दिन प्रतिदिन बिरामीहरू बढ़न थालेको दावा मिङमर तामाङले बताए।
7: अलिक चाँडै नै परिवार विभाजन व्यवस्था गरेर खानपिनको व्यवस्था अलग अलग गराइदिए संक्रमितबाट अलिकति वञ्चित हुन्छ।
5: व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको बताउने विमला खड्कालाई अबको दिन कसरी चलाउने चिन्ताले सताउँछ। उनी भन्छिन्, दिनमा सबैजना गफ गर्छन् बस्छन्, तर बेलुका सुत्ने बेला मनमा अनेक कुरा खेल्ने हुँदा सुत्न नसक्ने बताउँदै उनले भनिन्,
8: व्यवसाय गरेर बसे होइन, पसल ससल पनि सबै लग्यो, केही छैन, नभएपछि त पिर लाग्ने नै भयो, गरिरहेको व्यवसाय छैन, अब कसरी के गर्ने भनेर मन पोल्छ, पेट पोल्छ, अब सरकारले के गर्नुहुन्छ होइन।
5: तत्काललाई मात्र होल्डिङ सेन्टरमा राखिएको बताउँदै प्रभावित क्षेत्रको ओडा तहबाट नै पीड़ितहरूको तथ्याङ्क संकलन गर्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताए।
9: त्यहाँ अस्थायी बसोबासको लागि तयार गरिन्छ, त्यसपछि पालिकाले जग्गा फाइनल गर्छ, त्यो जग्गामा थायी बसोबासको निम्ति संरचनाहरू बनाएर उहाँहरूलाई रिसेटलमेन्ट गर्ने।
5: अब दीर्घकालीन योजनाका साथ जान आवश्यक रहेको पीड़ितहरूको माग छ। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब भने हामी सोमबार बेलुकी 8:45 मात्र आउनेछौ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
11: यति बेला रातिको 9 बज्यो।
12: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
13: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त, आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
12: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
14: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
15: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
12: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
14: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
12: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिलवस्तु।
15: थप जानकारीका लागि सम्पर्क नम्बर 9857050243, 9806225243 र 9813514417।
16: बड़ा नीक लागे सखी अजूरिया में गाँव, बड़ा

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंग नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079 85 26 र 98470 82 790।

0: युनाइटेड हस्पिटल हेर्नर भएको कहाँनिर सरे छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
3: खुसीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
4: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
6: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
5: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
7: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट डेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
6: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 सञ्चालक गिरिराज कणे
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोड्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
8: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
9: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
8: स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा
9: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
8: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
9: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
8: नसा तथा मनोरोग विशेषज्ञ सेवा
9: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
8: फिजियोथेरापी विशेषज्ञ सेवा
9: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
8: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बारगन्दा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाढंगा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857131569। अर्जुन खाती, सम्पर्क नम्बर 9857178473।

पालुआ फेरिन सक्छ उजाड डालीमा पनि पालुआ।

अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

पैसा लाऊ पैसा कई पूरा करा। आओ साथी सब।

0: युनाइटेड अस्पताल बारजिंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि सब नयाँ सुविधाहरु।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट
1: 75-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: भएकोले उक्त कार्यक्रम संचालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
1: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
0: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: पश्चाताप अब हामीले यो रिलेसनले नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गर्छौ, कहिले सम्म लिभिङ रिलेसन हुन्छ?
2: म आफैलाई म युथ भन्छु लाग्न थाल्छ।
1: युथ तल मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा शहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ। मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निद्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ। पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्। चाहना, इच्छा, रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: हजुर अब एक किसिम पछि पूर्वमा लाली पत्तिने छ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6।

0: 6 MHz.
1: यति बेला बिहानको 5 बज्यो।

तस्मै श्री गुरवे नमः, तस्मै श्री गुरवे नमः। समादरणीय सूत्र श्रोता, कार्यक्रम अध्यात्म दर्शनमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन सँगै उपस्थित भएको छु म तपाईहरूकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जको आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करिब करिब 5:30 बजेसम्म तपाईहरूले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल, आत्मिक सत्संग गर्ने गर्दछौं, जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनन्दको रूपमा बोध गर्न पाउन् भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरूमा आज उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति संगीत।

अब हामी जान्छौं 16 मन्त्रमा। प्राणी मात्रका जीवनदाता सम्पूर्ण जीवन जगतका पोषणकर्ता परमपिता परमात्मासँग साधकले उहाँको कल्याणकारी स्वरूपको परिचय प्राप्त गर्न पाऊ भनी प्रार्थना गरिएको छ यो मन्त्रमा। साथै अविद्याको मायाको आसक्तिको आवरण हटाएर परमात्माकै अंशका रूपमा आफ्नो मूल स्वरूप प्राप्त गर्न अनुभव गर्न समर्थ बन्ने आशंका आकांक्षा राख्दै साधकले यहाँ प्रभुमा अन्तर निवेदन गरिरहेका छन्। के भनेको छ भने मन्त्रले पुषन्ने कर्षे यम सूर्य प्रजापत्य व्यूहरस्मिन् समूह तेज यत्ते रूपम कल्याणतमम तत्ते पश्यामि योषावशी पुरुष सोहमस्मि। अब इसको सरल अर्थ चाहिँ के हो भने हे जगत त्योषक हे ऋषिहरूका पनि परम ऋषि हे सबका नियन्ता हे साधकहरूको मनमा प्रकाश दिने परम ज्ञान रूप प्रभु हे प्रजापालक राजर्षिहरूका पनि प्रेरणादाता हजुरकी बहिरङ्ग शक्ति स्वरूपा अविद्या अथवा मायाका किरणहरूलाई समेट्नुहोस् आफ्नो चारैतिर फैलिरहेको तेजलाई सम्वरण गर्नुहोस् आफैमा लीन गर्नुहोस् बाहिर छरिएको चमचमाउँदो कान्तिले गर्दा मैले हजुरका सौम्य मनोहर यथार्थ स्वरूपको दर्शन गर्न पाऊ म अर्को होइन हजुरकै अंश हुँ हजुरकै पुत्र हुँ जगत प्रकाश सूर्यमा हजुरको जुन पुरुष रूप व्याप्त छ ममा त्यही पुरुष रूप आत्मतत्वको रूपमा व्याप्त छ मलाई चिन्नुहोस्। तात्पर्य के हो त भन्दाखेरि आध्यात्मिक साधनाको सार तत्व हो जीवात्माले परमात्मासँग आफ्नोपनको अनुभव गर्न पाउनु। म जगत पनि होइन जगतको पनि होइन म त भगवत दंश स्वरूप आत्मा हुँ जगतको होइन जगदीश्वरको हुँ भन्ने जब जीवात्माले अनुभव गर्दछ अनि आध्यात्मिक साधनाको सही फल साधकलाई प्राप्त हुन्छ। त्यही अनुभव प्राप्त गर्न यो मन्त्रले शिक्षा दिएको छ। अविद्याको मायाको घेराभित्र रहेसम्म परमात्माको त्यो परम कल्याणकारी स्वरूपको दर्शन प्राप्त गर्नु सम्भव हुँदैन। हाम्रा आध्यात्मिक शास्त्रहरूको पवित्र संकेत अनुसार परमात्मा जति नगिजको परमात्मा जति प्रिय हितैषी समदर्शी सबैको बन्धु सबैको प्रकाशक अरू कोही छैन हुन पनि सक्दैन। भगवान आफै भनिरहनु भएको पनि हुन्छ ममै मांसो जीव लोके जीव भूत सनातन हे जीवात्मा तिमी मेरै सनातन अंश हौ मेरा हौ तिमी नर हौ म नारायण हौ तिमी अंश हौ म अंशी हुँ तिम्रो सजातीय नाशवान संसार होइन म चाहिँ तिम्रो सजातीय हुँ साधना गर मनलाई चित्तमै लैजाऊ म कसैलाई द्वेष पनि गर्दिन आसक्ति पनि राख्दिन तर जो मैमा निश्चल प्रीति राख्दछन् मेरो भजन गर्दछन् तिनीहरू सधैँ ममा नै निहित हुन्छन् म सदा तिनीहरूमै निहित हुन्छु सम्पूर्ण प्राणीहरूको सबैभन्दा प्रिय आत्मा म नै हुँ मेरो भक्तको विनाश कहिले हुँदैन। कति मिठो कति प्रिय आश्वासन छ परम कृपामय प्रभुको तर हामी बुझ्न सक्दैन। अहम नारायणस्तम तु सखा मम नरस्मृत अहम अंसी तत्त्वमसि त्वमंशोऽस्ति त्वं ममस्ति न ससुते समोहम सर्वभूतेषु न मे दोषोऽस्ति न प्रिय ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम अहम आत्मा गुणाकेश सर्वभूता सहस्थितः कौन्तेय प्रतिजानी न मे भक्त प्रणश्यति कस्तो अमृतमय कस्तो आनन्ददायी स्वरूप छ प्रभुको। परमात्माको यस्तै कल्याणकारी स्वरूपको अनुभूति गरेर जीवनको उच्चतम स्थितिमा पुग्न यस पावन मन्त्रले प्रेरणा दिन्छ। यत्ते रूपम कल्याणतमम तत्ते पश्यामि भनेर परमात्माको यस्तै कल्याणकारी निकटतम स्वरूपलाई प्रत्येक जीवात्माले चिन्नु छ अनुभव गर्नु छ। आफ्ना जीवनमा आइपर्ने घात प्रतिघात र दुःख कष्टका निम्ति ईश्वरलाई दोष दिनुहुन्न। प्राणीले दुःख वा सुख जे भोग्दछ त्यसको आफ्नै कर्मको फल हो जस्तो रोपिन्छ त्यस्तै फल लाग्दछ। त्यसैले मानिसले आज जे प्राप्त छ त्यो हिजोको उब्जनी हो भोलि जे प्राप्त हुन्छ त्यो आजको रोपाएको उब्जनी हुनेछ। जीवात्मा आफै आफ्नो निर्माता हो त्यसैले निष्ठुर बन्ने छल गरेर कसैको चरित्र भङ्ग गरिदिने नचाहिँदो कुरामा रिसले आगो भएर अबोध बाल बालिकाहरूमा निरीह जीवन जगतमा श्रामको भयंकर वज्रपात गरिदिने जस्तो सिकाईहरू बीच चर्चा हुने जस्तो सिकारू बीचहरूमा चर्चा हुने स्वरूप परमात्माको हुन सक्दछ भन्ने कल्पना नै आउन सक्दैन। यत्ते रूपम कल्याणतमम तत्ते पश्यामि भनेर परमात्माको सर्व कल्याणकारी स्वरूपको दर्शन गर्ने लालसा साधकले यो मन्त्रमा व्यक्त गरेका छन्।
परमात्मा तो सदैव कृपामय सन, संपूर्ण सृष्टि चक्र नहीं उनको कृपा प्रवाह हो, उन्हीं सभी का जीवन दाता हूं। जीवन दिए जीवन उपयोगी साधन दिए उन्हीं छिन छिन प्राणी को कल्याण कर वास्तव में आपू प्रति कुछ सद्भाव न राखने लाई समेत स्नेह दिन सकूँ भगवान क्योंकि वहां समदर्शी त्यसैले वहां को सृष्टि में ज्ञानी र अज्ञानीले पनि दुबईले खाना बस्न पाएका हुन्छन्। ज्ञान तीर लाग्नेले आफ्नो हिसाबले उन्नति गर्दछ, अज्ञानीले आफ्नो अज्ञानको फल भोग्दछ। यो पनि एक दिन राम्रो बाटोमा लाग्ला, सुकर्म गर्ला, आफूलाई सुधारला भनेर परमात्मा नरिसाई निराश नभई अज्ञानीलाई पनि आश्रय दिनुहुन्छ किनभने उहाँ चराचर जगतका पिता हुनुहुन्छ। पितासी लोकस्य चराचरस्य यी हाम्रा साधना शास्त्रहरूले भन्दछन्। हो, दुष्टताको बाटो हिँड्नेले सजाय पाउँछ, त्यो पनि उसको आफ्नै कर्मको फल हो। सज्जनताको बाटो हिँड्नेलाई यत्र तत्र स्वागत हुन्छ, सम्मान मिल्दछ, त्यो पनि उसको आफ्नै कर्मको फल हो। परमात्मा त जीवन दिन्छन्, प्रकाश दिन्छन्, साधन दिन्छन्, जीवात्माले तिनको सदुपयोग गर्नुपर्दछ। परमात्माले यति दिएका हुन्छन्, केवल तिनको सदुपयोग गरेर जीवात्मा उन्नतिको भागी हुन्छ। तर विवेकहीन बनेर जीवनदाताले दिएका उत्तमोत्तम साधनहरूको जब ऊ दुरुपयोग गर्न थाल्दछ अनि उसका ओह्रालो शुरू हुन्छ, यस पवित्र मन्त्रले यिनै तथ्यहरूलाई प्रकाश पार्दछ। सोह्रौं मन्त्रको अन्तिम चरणमा साधना संसारको अति महत्वपूर्ण कुरा बताइएको छ। योषा वसौ पुरुष सोहमस्मि। अब यसको तात्पर्य हो आध्यात्मिक साधनाद्वारा जीवनको पूर्णता प्राप्त गर्न चाहने प्रत्येक साधकले जाति वर्ण लिंग सम्प्रदाय भन्दा माथि उठेर शरीरको 3.5 हातको सीमालाई नै आफ्नो स्वरूप सम्झिने, कुण्ठित चिन्तनबाट माथि उठेर आफ्नो मूल स्वरूपको परिचय प्रति अभिमुख बन्दै जीवनको पूर्ण लाभ प्राप्त गर्नुपर्दछ। प्रत्येक मानव यस्तो बाटो हिँडोस् जसबाट उसलाई अनुभव हुन सकोस् कि म अनन्तको अविनाशीको पूर्णतमको अंश हुँ, म ईश्वरकै अंश हुँ। जसरी आगोबाट उछिटिएको सानो आगो पनि आगो नै हो, हामीले फिलिङ्गोलाई पनि आगो नै भन्छौँ, त्यसै गरी हामी परमात्माका अंश हौं। त्यो पूर्ण ब्रह्म परमात्मा हुनुहुन्छ, उहाँका अंश हौं, त्यो अंश पनि पूर्ण नै हुन्छ। शरीर नष्ट हुन्छ तर म अविनाशी छु, यो देश परिवर्तित हुन्छ तर म अपरिवर्तित छु, सनातन छु, मृत्युरहित छु। अमृतको प्राप्ति अनन्तको अनुभूति गर्न यो पावन मन्त्रमा साधकलाई उद्बोधन प्रदान गरिएको छ। योषा वसौ पुरुष सोहमस्मि भनेर यहाँ एउटा जिज्ञासा स्वाभाविक रूपले उठ्न सक्छ। परमात्माका पूर्णतमको अविनाशीको अंशका रूपमा आफूलाई अनुभव गर्नुको प्रत्यक्ष लाभ जीवनमा के हुन्छ, सफल जीवन जिउन यसले के कस्तो योगदान पुर्याउँछ, यसको उत्तर हो मानिसको जीवन कस्तो बन्ने हो, कुन रूपमा विकसित बन्ने हो भन्ने सम्पूर्ण कुरा उसको अनुभूतिको स्तरमा निर्भर पर्दछ। जसले केवल भौतिकतामा जीवन भेट्दछ, खाने पिउने जस्ता शारीरिक सुखका कुरामा नै जीवनको सार्थकता ठानिरहेको हुन्छ, न तपस्या छ, न विद्या, न ज्ञान छ, न साधना, उसको सम्पूर्ण चिन्तन क्रम आफ्नो अनुभूति अनुसार भौतिक उपलब्धि पक्षमै अलमल लिएर यान्त्रिक बन्न पुगिरहेको हुन्छ। भौतिक क्षेत्र जस्तो नाशवान छ, क्षणिक छ, परिवर्तनशील छ, त्यस्तो नाशवान क्षणिक परिणाम प्राप्त गर्ने कर्महरूमा नै संलग्न बनेर उसको जीवनको व्यय भइरहेको हुन्छ। कुनै महान प्रेरणादायी समष्टि कल्याणमा सहयोग पुर्याउने उल्लेखनीय सेवा उपलब्ध गराउने श्रेयस्कर कार्य सम्पन्न गर्न नसकी जीवनको अनमोल अवसर बित्दछ। तर उसको अनुभूतिमा आफ्नो व्यापक अविनाशी सच्चिदानन्दमय सनातन आत्मरूप रहन्छ। उस शरीर मानव बन्ने कुण्ठित रूपबाट माथि उठेर आत्म मानव बन्ने सुन्दर बाटोमा अघि बढ़िरहेको हुन्छ। परमात्माको व्यापक परमेश्वरको अंशको अनुभूतिद्वारा ऊ त्यस्तै पावन कार्यमा अग्रसर बन्दै आफ्नो अनुभूति अनुसार नै स्थायी अविनाशी अमृतमय परिणाम प्राप्त गर्ने शुभ कर्महरूमा नै जीवनको क्षण क्षण र कण कणको सदुपयोग गर्दै आफ्नो जीवनद्वारा समष्टि कल्याणको समुज्जवल प्रेरणा छर्दै सुन्दर पूर्ण जीवनको वास्तविक फल प्राप्त गरेर धन्य बन्दछ। कुमालकोटी भन्ने किरो प्रकृतिको विधान अनुसार कमिलोबाट कुमालकोटी बन्न पुगेको हुन्छ। कमिलाको सानो बच्चो कुमालकोटीको आफ्नो गुणमा लगेर राख्दछ, त्यस बच्चाको वरिपरि कुमालकोटीले भुनभुन गरेर उडिरहन्छ, बाहिर आउन खोज्दा टोक्दछ, ठुङ्दछ र बारम्बार भित्रै बस्न प्रेरित गर्दछ। भयभीत भएर कमिलाको बच्चो कुमालकोटीकै
चिन्तनमा तल्लीन बन्दै जान्छ अनि यसरी कुमालकोटीको गुडभित्रको त्यो कमिलाको बच्चो छिनछिनको चिन्तन र अनुभूतिद्वारा त्यस्तै रूप प्राप्त गरेर एक दिन साँच्चीकै कुमालकोटी नै बन्न पुग्दछ। यसैलाई लक्ष्य गरेर साधना शास्त्रहरूले भनेका छन्, यादृशी भावना यस्य सिद्धिर भवति तादृशी, अर्थात जसको जस्तो भावना छ उसको जीवनमा प्राप्त गर्ने उपलब्धि पनि सिद्धि पनि त्यस्तै हुन्छ। त्यसैले परमात्माको अंशका रूपमा सच्चिदानन्दमय आत्माका रूपमा आफ्नो स्वरूपको वास्तविक परिचयको सबै अनुभूति राख्ने साधकले आफ्नो जीवनलाई विवेकको उज्यालो प्रकाशमा निरन्तर समुन्नत बनाउँदै शुभ कर्महरूद्वारा आफूलाई पूर्णताको भागी बनाउँछ। ऊ साधन के हो र साध्य के हो ठम्म्याउन सक्ने हुन्छ। मानिसलाई धन किन चाहिन्छ, जीवनका लागि सुख सुविधा किन चाहिन्छ, जीवनको समुन्नतिका लागि सबै भौतिक साधनहरू साधनका रूपमा आवश्यक हुन्छन्, तर साध्य लक्ष्य चाहिँ जीवन हो, आत्मविकास हो। आज गर्न चाहेको प्रभु कार्य, सेवा कार्य, समाजको हित हुने कार्य, धर्म स्थापनाको कार्य साधनको कमीले गर्दा गर्न नसकिएन। साधन भएमा राम्ररी गर्न सकुला भनेर साधन चाहिएको हो, साधनका लागि साधन चाहिएको होइन। त्यसैले नाशवानको उपयोग अविनाशीको प्राप्ति यही हो। आध्यात्मिक साधनाबाट मानवले प्राप्त गर्ने सर्वोत्तम फल, यसैका लागि यस पावन मन्त्रले हामी सबैलाई सम्झाउने प्रेरणा गर्ने कोसिस गरेको छ। अनुभव गर म परम पुरुषोत्तम श्रीहरिको अंश हुँ, सत हुँ, चित हुँ, आनन्द हुँ, त्यही मैले पुग्नु छ। योसौ पुरुष सोहम अस्मि, मूल कुरा सत्य धर्मको संरक्षणमा हाम्रो सम्पूर्ण जीवनको सदुपयोग हुनुपर्दछ। हामी भगवानका सन्तान अंश हौ, भगवान हामी सबैका अंशी हुनुहुन्छ, अंशले अंशी जस्तै बन्नुपर्छ। भगवान यस धरतीमा धर्म स्थापनाका लागि बारम्बार आइरहनुहुन्छ। धर्म संस्थामा धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे भगवानले भन्नुहुन्छ। त्यसैले भगवानले यति श्रद्धा साथ त्यति तत्परताका साथ युगै पछि धरतीमा आएर संस्थापन गर्न चाहेको सत्य धर्मको संरक्षणमा केही चिन्तन र केही साधन हामीले लगाउन सकेमा हामीले प्रभुको साँचो सेवा गरेका हुन्छौँ। आखिर उहाँकै अंश हौ, उहाँको काम गर्न हामीलाई के को दुःख, के को शरम, के को लाज। प्रभुका भएर प्रभुको कार्य गरेर जान सक्ने बन्नुका निम्ति नै यस्तो आत्मिक परिचय आवश्यक हुन्छ। हामीले अनुभव गर्नु छ, योसा बसो पुरुष सोहमस्मि, वस्तु हाम्रो श्वास श्वासमा यही जपना चलिरहेको हुन्छ। सोहम हंस, सोहम हंस, भित्र श्वास तान्दछौँ अहमको ध्वनि हुन्छ, बाहिर श्वास छोड्छौँ सको ध्वनि शब्द आइरहेको हुन्छ। हाम्रो मूल त्यही परम सत्ता हो, सोहम सोहम चलिरहेको छ। हामी त्यसै परमात्मा तत्त्वका अंश हौ, शारीरिक स्थितिले पनि सधैँ यही रटान रटिरहेको हुन्छ, हरेक श्वास प्रश्वासमा त्यही शब्द गुन्जिरहेको हुन्छ। तर हामी अनुभूति कोटीमा त्यसलाई ल्याउन सक्दैनौँ, त्यसलाई अनुभव गर्न सक्दैनौँ, महसुस गर्न सक्दैनौँ, होसमै छैनौँ, बेहोसीमै जीवन बाँचिरहेका छौँ। त्यसैले आध्यात्मिक समुन्नतिमा पछि परेर हामी सानो घेराभित्रै थुनिएर अज्ञानको जीवनयापन गरिरहेका हुन्छौँ। यस स्थितिबाट माथि उठेर हामीले स्वयंको सही परिचय प्राप्त गरी समय र साधनको नित्य शुभ कर्ममा सदुपयोग गर्दै समष्टिको हित हुने मंगलमय सेवा कार्य सम्पन्न गरेर जीवनको पूर्णता प्राप्त गर्नु छ। यही यस पावन मन्त्रले हामी सबैलाई बताएको छ।

0: आज विक्रम सम्वत् 2083 साल भदौ 23 गते मंगलबार भदौ कृष्ण द्वादशी 8 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: जेएनजी विद्रोहपछि सत्ता फेरियो फेरिएन शैली, तीनवटै प्रतिवेदन अलपत्र, राहतमा सरकार असफल, राष्ट्रसंघमा प्रमाण सहित प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव, निजामती विधेयकमा 55-30 व्यवस्थामा सहमति लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको भगवानलाई चढ़ाएको भेटी बाढ़ी पीड़ित राहत कोषमा शीर्षकको शुभ समाचार।
0: भगवान श्रीकृष्णप्रतिको आस्थाले चढ़ाइएको भेटी अब विपदमा परेका नागरिकको जीवनमा सहयोगी बन्ने भएको छ। विराटनगरमा शनिबार राति सम्पन्न 59 श्री राधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलन भएको 2,82,000 रूपियाँ भोटेघुसी बाढ़ी पीड़ितको राहतमा प्रयोग गरिने भएको हो। रथयात्रा सकिएपछि संकलित भेटी रकम आइतबार बिहान गणना गरिएको थियो। श्री राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार रथयात्राका क्रममा भक्तजनबाट उक्त रकम संकलन भएको हो। समितिले यसपटक रथयात्रामा संकलित भेटीलाई धार्मिक प्रयोजनमा मात्र सीमित नगरी विपदमा परेका नागरिकको सहयोगमा लगाउने निर्णय गरेको छ। संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने संयोजक रेग्मीले बताए।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जेएनजी आन्दोलनको एक वर्ष, परिवर्तन भयो आशा अनुरूप काम भएन शीर्षकमा खबर छ। एक वर्ष अघि सड़कमा निस्किएको जेएनजी पुस्ताले केवल सरकारसँग मात्र नभई राज्य संचालनको पुरानो शैलीमाथि नै प्रश्न उठाएको थियो। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध यसको तत्कालिक ट्रिगर बनेको थियो भने गहिरो बेरोजगारी, नातावाद, कृपावाद र राज्यको अनुत्तरदायी चरित्र यसका मूल संरचनागत कारण थिए। गत वर्ष भदौ 23 र 24 गते निराशाबाट आक्रोशित युवाको त्यो आवाज केही घण्टामै सड़कबाट सत्ताको केन्द्रसम्म पुग्यो। त्यसपछि नेपालमा जे भयो त्यो सामान्य सरकार परिवर्तन मात्र थिएन, त्यसले नयाँ पुस्तालाई सुशासनको भारी बोकाएर सत्तामा पुर्यायो। नयाँ पुस्ताले सुशासनको त्यो महँगो भारी सफल रूपमा गन्तव्यमा पुर्याउला कि परम्परागत राजनीतिको चक्र व्यूहमा फस्ला, यसबारे समीक्षा पनि हुन थालेको छ। राजनीतिक विश्लेषकहरू नयाँ पुस्ताको सरकारले गर्न खोजेका कतिपय विषयमा अलमल देखिए पनि नियतमा प्रश्न उठाइहाल्ने बेला नभएको तर्क गर्छन्। अहिलेको सरकारमा काम पनि हुटहुटी प्रस्फुटन भइराखेको र हिजोको तुलनामा सक्रिय पनि देखिएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। सरकारका काम युवाहरूको सोच अनुसार पनि छैन, निराशा जन्मन पनि दिएको छैन। उनी भन्छन् कतिपय कुराहरूमा परिपक्वताको खाँचो देखिन्छ, कतिपय विषयमा कम बुझेको देखिन्छ, तर नियतमा शंका देखिन्न। सरकार बनेको 2 वर्षसम्म आलोचना गर्न नहुने पनि उनको भनाइ छ। उनका अनुसार कूटनीतिक विषयमा प्रश्न गर्न सकिन्छ, लगानीको वातावरण बन्न नसकेको विषयमा प्रश्न गर्न सकिन्छ, रोजगारी सृजनाको विषय पनि अघि बढ़ेको देखिँदैन। कमजोरी सच्याउँदै अघि बढ़न सरकारलाई उनी सुझाव दिन्छन्। उनका अनुसार बढ़ेको सेवारीको विपदमा जुन ढंगले रकम उठेको छ त्यो सकारात्मक छ। प्रतिनिधि सभा मात्रै युवाको अरू निकाय सबै पुरानैको हुँदा एउटा खुट्टाले मात्रै स्ट्रेन्थ लिन सक्दैन, त्यसकारण नै सरकारले काम गर्न नसकेको देखिन्छ। भ्रष्टाचार नियन्त्रण गर्न हिजोका सबै खराब भनेर एक्सनमा जाँदा झन कठिन हुने नयाँ र पुराना पुस्ताको वैचारिक लड़ाई समेत देखिएको अहिलेको अवस्थामा सरकार सफल हुन संसदमा मात्र नभई अन्य निकायमा पनि उहाँहरूको बाहुल्य हुनुपर्ने विश्लेषण गरिएको छ। त्यस्तै जेएनजी आन्दोलनका शहीद अभिषेक चौलागाईका पिता दिनेश त्यतिबेला नेपाल प्रहरीमा जागिरे थिए, उनी अहिले त्यहाँ छैनन्, राजीनामा दिएर बसेका छन्। नेपालमा गत वर्षको भदौ 23 र 24 गते जेएनजी आन्दोलन भएको थियो। नेपाल प्रहरीले जुन दिन निर्दोष मेरो छोरा अभिषेकलाई गोली हानेको थाहा पाए त्यही दिनदेखि मैले प्रहरीको जागिर छोड़िदिए, उनले भने छोरा मारिएको बेला म नेपाल प्रहरीमै बसेर कसरी काम गर्न सक्थे र उनका अनुसार आन्दोलनका बेला उनी भक्तपुरको नगरकोटमा ड्यूटीमा थिए। त्यस्तै तीनवटै प्रतिवेदन अलपत्र उपशीर्षकमा पनि खबर छ। मुलुकमा भ्रष्टाचार र व्यतिथि अन्त्य गरी सुशासन कायम गर्न जेएनजी युवाले गरेको आन्दोलनको एक वर्ष पुगेको छ। गत वर्षको भदौ 23 र 24 गते भएको आन्दोलनको बलमा तत्कालीन सरकार अपदस्थ भयो, नयाँ चुनावी सरकार बन्यो र नयाँ सरकारको सिफारिशमा तत्कालीन प्रतिनिधि सभा विघटन भए चुनाव मिति तोकियो। आन्दोलनका क्रममा 76 जनाको ज्यान गयो। सरकारी सम्पदा धरोहर र निजी सम्पत्तिमा तोडफोडसँगै आगो लगाइयो। छानबिनका लागि बनेका तीनवटा आयोग समितिका सिफारिश सरकारले कार्यान्वयन नगर्दा आन्दोलनमा ज्यान गुमाउनेका परिवार र घाइतेमाथि अन्याय भएको छ भने देशको बहुल्य धरोहर र संरचनामा आगो लगाउनेले पनि उन्मुक्ति पाइरहेका छन्। यसबाट जेएनजी आन्दोलन विषयमा तथ्य बाहिर ल्याउन नचाहेको समेत प्रष्ट भएको छ। जेएनजी आन्दोलनको एक वर्ष परिवर्तन भयो, आशा अनुरूप काम भएन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टले जेएनजी विद्रोहको एक वर्ष सत्ता फेरियो शासनको शैली फेरिएन शीर्षकमा खबर छापेको छ। सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट शुरू भएको जेएनजी आन्दोलनले ठिक एक वर्ष अघि काठमाडौँका सड़क तताएको थियो। भदौ 23 र 24 गते हिंसात्मक बनेको सोही आन्दोलनको रापले तत्कालीन सरकार अपदस्थ भयो, वर्षौंदेखि कायम राजनीतिक संरचना हल्लायो, युवा पुस्तालाई राज्य सत्ताको केन्द्रमा पुर्यायो। आन्दोलनको जगमा सत्ता फेरियो, सांसद फेरिए र नयाँ अनुहारहरू सिंहदरबार पुगे, तर जुन सुशासन पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको नारामा युवा सड़कमा उत्रिएका थिए त्यसको व्यवहारिक अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। एक वर्ष अघिको भदौ 23 र 24 गतेको समय नेपाली राजनीतिक इतिहासमा एउटा अभूतपूर्व र त्रासदीपूर्ण मोड़का रूपमा दर्ज भएको छ। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र राज्यका हरेक निकायमा व्याप्त भ्रष्टाचार अन्त्य हुनुपर्ने माग राखेर युवाहरू सड़कमा उत्रिएका थिए, तर प्रदर्शनले तीव्र रूप लिँदै जाँदा परिस्थिति नियन्त्रण बाहिर गयो। प्रदर्शनका क्रममा राज्य पक्ष र आन्दोलनकारीबीच भएका हिंसात्मक झडपमा परि 76 जनाले ज्यान गुमाए। मारिएका मध्ये 12 जनाको शवको अहिलेसम्म पनि शनाखत हुन सकेको छैन। संविधानविद निलाम्बर आचार्य भन्नुहुन्छ, भत्किसकेको संविधानलाई पुनः ट्र्याकमा ल्याएर संवैधानिक व्यवस्थाको पुनर्स्थापना गरिएको छ भने बहुमतको सरकार बन्नै सक्दैन भन्ने भ्रम गलत साबित भएको छ। यता ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष भरत थापा भन्नुहुन्छ, पछिल्ला केही महिनामा ठूला भ्रष्टाचारमा जिम्मेवार व्यक्तिको प्रत्यक्ष संलग्नता नदेखिए पनि साना साना विषय र सार्वजनिक सेवा प्रवाहका अनियमितता भने चलिरहेका छन्। जेएनजी विद्रोहको एक वर्ष बलियो सरकारको कमजोर सेवा प्रवाह भन्दै अन्नपूर्ण पोस्टले छापेको खबर हो यो। जेएनजी विद्रोहको एक वर्ष सत्ता फेरियो शासनको शैली फेरिएन शीर्षकमा।
2: सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन् हाम्रो भविष्य कहिले बदलिन्छ शीर्षकमा खबर छ। कालीमाटी स्थित स्पार्क केयर हेल्थ अस्पतालको बेडमा पल्टिरहेका सर्लाइका राकेश महतोको एउटै सपना छ, चुरुक्क उठु अनि टुकु टुकु हिँडेर घर जान सकु। भ्रष्टाचार विरूद्ध आवाज उठाउँदै सड़कमा उत्रेका उनी सुरक्षाकर्मीको गोली लागेर घाइते भएपछि एक वर्षदेखि अस्पतालको शैयामै छन्। तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि 23 भदौ 2083 भएको जेएनजी आन्दोलन र 24 भदौको प्रदर्शनमा 76 जनाले ज्यान गुमाए भने 2638 जना घाइते भए। तीनै घाइते मध्येका 25 वर्षीय महतो आफैलाई सोधिरहन्छन् अब त्यसै गरी उठेर हिँड्न सक्ने कहिले होला। घाइते भए लगत्ती उनको कोखा भन्दा मुनिको भाग चल्दैनथ्यो। म जिउँदो लास जस्तै थिए। राकेशले आफूमा आएको परिवर्तन सुनाउँदै भने, अहिले त आफै व्हील चेयरमा बसेर घुर्न सक्ने भएको छु। जेएनजी आन्दोलन अघि कमर्स क्याम्पसमा स्नातक पढ़िरहेका उनी लोकसेवाको तयारी समेत गरिरहेका थिए। घरको आर्थिक स्थिति कमजोर भए पनि राकेशको सोच थियो, भाइलाई जसरी पनि पढ़ाएर सरकारी जागिरको लायक बनाउँछु। तर देशमा व्याप्त भ्रष्टाचार, नातावाद र कृपावादका कारण उदेक भइसकेका दाजुभाइ गत वर्षको 23 भदौमा सघै सड़कमा उत्रिएका थिए। शान्तिपूर्ण आन्दोलन भइरहेको समयमा 12:30 बजेपछि अचानक गोलीको आवाज सुनिन थाले। संसद भवन अगाडि अर्का प्रदर्शनकारी दैलेखका दिपेन्द्र बस्नेतको टाउकोमा सुरक्षाकर्मीको गोली लाग्यो। त्यो देखेर उनलाई हामी बचाउन गयौं। त्यही बेला पछाडिबाट सुरक्षाकर्मीले फायर गर्यो। मलाई कोखामा गोली लाग्यो र ढले महतोले सम्झे। गोली उनको कोखाको दाहिने तिरबाट छेडेर देब्रेतिर पुगेर अड्किएको थियो। त्यस दिन गोली लागेर ढलेका महतोको 3 दिनपछि मात्र होश आयो। जति बेला उनीहरू जस्ता जेएनजीले गरेको आन्दोलनको बलमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ़िसकेको थियो। उच्च स्तरीय कार्यदल गठन गरी राहत, क्षतिपूर्ति, निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकोमा जेएनजी आन्दोलनका घाइतेहरू आक्रोशित भएका छन्। सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन्, हाम्रो भविष्य कहिले बदलिन्छ? शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: जेएनजी अगुवा उपार्जन चामलिङका अनुसार जेएनजी आन्दोलनको 1 वर्ष नेपालका लागि र अझ विशेष गरेर युवा नेतृत्वको लागि ठूलो परीक्षा जस्तो रहयो। जेएनजी मुभमेन्टपछि प्रश्न, आलोचना र मुद्दासहित सड़कमा आएको पुस्ताले मुलुकलाई नयाँ दिशानिर्देश, नयाँ आदर्श र नयाँ सन्देश दिएको थियो। उनी भन्छन्, बितेको 1 वर्षमा आफ्नै निर्देशन, आदर्श र आदेशप्रति कति इमान्दार र जिम्मेवार देखियौं भन्ने कुरा आफैले आफैलाई परीक्षा लिएको जस्तो भयो। आन्दोलनपछिको 1 वर्ष नयाँ पुस्ताका लागि आफैले उठाएका आदर्श, मुद्दा र प्रतिबद्धताप्रति कति इमान्दार र जिम्मेवार रहन सकियो भन्ने परीक्षणको समय बनेको छ। जेएनजी दिवसका सन्दर्भमा जेएनजी अगुवा चामलिङले यस्तो बताएका हुन्। 1 वर्ष अघि आजकै दिन अर्थात 23 भदौमा काठमाडौँका सड़कमा जेएनजी युवा जम्मा भएका थिए। त्यसबाट शुरू भएको आन्दोलनले सत्ता बदल्यो अनि नयाँ ढंगको राजनैतिक परिस्थिति सिर्जना गर्यो। यसको स्मरणमा सरकारले सार्वजनिक विदा नै दिएको छ। जेएनजी आन्दोलनको जगमा भएको निर्वाचन र निर्वाचनपछिको सरकारका सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाका नजरमा जेएनजी आन्दोलनको प्रमुख मुद्दा सुशासन थियो। अर्थात जेएनजी आन्दोलनमा युवा भीड़ले प्रश्न, सामाजिक सञ्जाल बन्दको विरोध मात्रै गरेका थिएनन्। उनीहरूले भ्रष्टाचार नियन्त्रण, सुशासनका साथै राज्य कसका लागि हो भनेर प्रश्न समेत गरेका थिए। जेएनजी आन्दोलनको 1 वर्षका उपलब्धिहरू यस्ता छन्, पुराना दलको वर्चस्वमा धक्का, संसद र सरकारमा युवाको वर्चस्व, सड़कको आवाज, मतादेशमा रूपान्तरण, सबै दलमा पुष्टान्तरणको बहस तीव्र, राजनीतिको केन्द्रमा युवाको मुद्दा र यो अवधिमा अपेक्षाहरू यथावत रहेका मुख्य मुद्दाहरू यस्ता छन्, भ्रष्टाचार नियन्त्रण भयो, सरकारी सेवा छिटो खै, युवाका लागि पर्याप्त रोजगारी कहिले, विदेश पलायन किन रोकिएन, राजनीतिक नियुक्तिमा खै मेरिटोक्रेसी, ठेक्का र सार्वजनिक खरिदमा पारदर्शी बढ़्यो, राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र कति सुधारियो। यो खबरका मुख्य मुद्दाहरू हुन् यी। उपलब्धि र अपेक्षा यथावत उपशीर्षकमा पछिल्लो समयसम्म यथावत रहेका प्रश्नहरू बुदागत रूपमा छापिएको हो। बदलियो सत्ता, बदलिएन प्रश्न शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको यो खबर हो।
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा 3 वटै सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन्। बाढ़ीले पुर्याएको क्षतिको गहिरो घाउ अझै निको भएको छैन, तर प्रभावित नागरिकको अर्को पीड़ा बनेको छ समयमै राहत नपाउनु। बाढ़ी आएको लामो